0: यो सामुदायिक मनलाई अलिक सहज ढंगले काठ बिक्री वितरण ओसार पसार घाट गद्दी संकलन गर्न दिनुहोस् न भन्यो, यो कहाँ सजिलो छ र? हामीलाई त अख्तियारको घण्टी झुन्डियो छ, तपाईँहरूले भनेर हुनुहुन्छ भुन्छ, भोलि पर्यो भने त बेहोर्नु पर्छ भनेर धेरै कुराहरू त्यहाँ अल्मल्याउने परिपाटी छ। यदि यसलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न सक्यो यो सरकारले भने यो नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन हुन्छ भने बजेट हामीलाई विश्वास छ।
1: जुन यो बजेटमा उल्लेख भएको विषयवस्तुलाई भोलि कार्यान्वयन गर्दाखेरि पनि फेकोपन लगायत सरकारवालाले त्यसको सहजीकरण अथवा खबरदारी चाहिँ निरन्तर गर्छन् कि कस्तो हो?
0: त्यो त हाम्रो ड्यूटी नै त्यही हो। हामी आज सामुदायिक वन उपभोक्ता महासंघ नेपाल चाहिँ 31 वर्षको यात्रामा अगाडि बढ़िरहेको सन्दर्भमा हामीले आफ्नो स्थापनादेखि नै अहिलेसम्म सरकारलाई चाहिँ सकारात्मक सुझाव दिने सल्लाह दिने कहीँ कतै कमी कमजोरी देखियो भने हामीले चाहिँ खबरदारी गर्ने काम भएको छ र अहिले पनि यो बजेटमा पनि ल्याएको कुरालाई हामीले एकदम धन्यवाद दिएका छौं, सम्मान गरेका छौं। यसलाई कार्यान्वयन गरेर सरकारले चाहिँ अत्यन्तै एउटा चाहिँ महत्वपूर्ण काम गरोस् वन क्षेत्रमा र देशको समृद्धिमा चाहिँ यसले ठूलो योगदान पुर्याउँछ। अहिले भने नि काठ मात्रै प्रयोग गर्ने र बाहिरबाट काठ नल्याउने हो भने काठ मात्रै होइन, तपाईँको बाहिरबाट आउने काठभन्दा धेरै फलामा आएको छ। किन भन्दा हाम्रा जति पनि भवनहरू बनेका छन् अल्मुनियमबाट बनेका छन्, काठ त थोरै हो। हेर्नुहोस् अहिले जुन काठ बाहिरबाट आएको काठको हल्ला गरिन्छ नि त्योभन्दा 10 गुणा बेसी फलामको प्रयोग भएको छ झ्याल ढोकामा। हामीले स्वदेशी काठ हाम्रो कुहिएको छ, हाम्रो अब बर्खालाई अहिले त आग लागि कम भयो, नभए कि आगोले जलेर गएको छ कि अब बाढी पहिरोले त्यसलाई बगाएर लाने हो। त्यो काठ मात्रै बजारमा ल्याउने हो भने हामीले अरबौंको हामीले चाहिँ देशमा चाहिँ एउटा चाहिँ आर्थिक व्यवस्थापन गर्न सक्छौं। त्यसकारण चाहिँ सरकार पक्कै पनि अब ल्याएको विषयलाई कार्यान्वयन गर्छ, त्यसमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सरकारसँग निरन्तर सँगै रहन्छ।
1: अब फेकुवनको यो स्थापना दिवसको कुरा गरौं, 31 स्थापना दिवस तपाईँहरू मनाउँदै हुनुहुन्छ र तपाईँ अध्यक्ष भएर काम गरेको 3 वर्ष पूरा भयो, अब 1 वर्ष कार्यकाल अझै बाँकी छ। तपाईँ आइसकेपछि फेकुवनलाई मैले यो स्थानबाट यो स्थानमा पुर्याएँ भन्ने खालको त्यो कुरा के हो?
0: एउटा चाहिँ के हुन्छ भने निरन्तरता हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थापना 2052 साल जेठ 18 गते भयो, हामी भोलि हामीले 31 स्थापना दिवस मनाउँदैछौ
1: सोमबारको दिन।
0: हजुर, यसमा के छ भने हामीले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि हिजो प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो, गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेन्जी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ।
1: समावेशीकरण
0: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौं, त्यति मात्रै भनेनौ, महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं। नम्बर 1, नम्बर 2, सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो, त्यो एउटा उदाहरणीय काम थियो। त्यसले गर्दाखेरि सामुदायिक वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस्, हिजो तपाईँको चाहिँ 20 वर्षसम्म स्थानीय सरकार जुन गाविस नभएर निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा। म त्यहाँ आउँदैछु, त्यसकारण त्यसलाई निरन्तरता दिने क्रममा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढ़ाउने काममा मेरो भूमिका रह्यो। अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ, जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ। 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढ़ेको छ, 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ। सामुदायिक वनहरूलाई हामीले चाहिँ सुशासनको पाटोमा सामुदायिक वनहरूलाई चाहिँ त्यहाँको विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ़नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं। कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने त्यसपछि गएर हामीले चाहिँ त्यहाँ चाहिँ सामुदायिक वनसँग छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने समृद्धिको यात्रामा हामीले चाहिँ जुन वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं। पर्यटनमा व्यापक रूपमा चाहिँ पर्यटन कस्तो छ भन्दा अहिले हस्तक्षेप भइरहेको छ। पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ, कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ, कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ। हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो हो, पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण सरलीकरण गरेका छौँ हामीले उद्यम विकासमा. अहिले हामीले चाहिँ उद्यममा चाहिँ उद्योग ऐनसँग सुधार्नका निम्ति सरकारसँग निरन्तर छलफल गरिरहेका छौँ. सामुदायिक वनलाई चाहिँ अब एक सामुदायिक वन एक उद्यमको नारा हामीले धेरै पहिला ल्याएका थियौँ. अहिले हामीले त्यसलाई चाहिँ कार्यान्वयन गर्नका निम्ति विभिन्न खालका चाहे हस्तकला उद्योग होस् चाहे दुनाटपरी उद्योग होस् चाहे बेलजु सुबोस लगायतका हजारौं उद्यमहरू अहिले सामुदायिक वनमा अगाडि बढ़िरहेका छन्.
1: भन्दा बढी भन्नुभयो नि अनि 753 पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको लागि
0: सम्भव छैन.
1: सक्रिय बनाउनको
0: लागि सम्भव छैन. 753 पुग्न सम्भव छैन किन भन्दा वनै छैन. वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको
1: वन नभएको ठाउँमा वन लगाउन
0: निजी क्षेत्र छ सबै तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन. यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ. त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटोको छेउमा हुन सक्छ छलफल भइरहेको छ.
1: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्य
0: यसमा हामीले व्यापक रूपमा हामीले निरन्तर मैले भने निरन्तर रूपमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले शुरूमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलोपटक पाइलट प्रोग्राम शुरू गर्यौं. अहिले तराईका 13 जिल्लामा हामीले यो वर्ष चाहिँ कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन यो हाम्रो यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेड कार्बन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ र रौतहटदेखि कञ्चनपुरसम्मका सबै सामुदायिक वनमा हामीले कार्बनको पैसा पुर्याउने गरी त्यसमा चाहिँ कस्तो छ अब यस पछाडि हामी गण्डकी बागमती र लुम्बिनीमा अब केही समय पछाडि एक दुई वर्षको बीचमा हामी यो प्रक्रिया अगाडि बढाउँछ भने देशव्यापी रूपमा चाहिँ अब त्यस पछाडि
1: क्षेत्रमा आदिवासी जनजाति जनजाति समुदायको त्यो पहुँचको लागि चाहिँ केही भयो कि भएन तपाईँ
0: एकदमै अहिले हामीले वन क्षेत्र भनेकै समुदायका आदिवासी जनजाति विपन्न महिला गरीब दलितको हो. वन क्षेत्र भनेको जति काम भएको छ पहिलो प्राथमिकता आदिवासी जनजाति महिला दलित गरीब विपन्न वर्गको पक्षमा भएको छ. सामुदायिक वनमा चाहिँ वर्ग विश्लेषण हुन्छ क वर्ग ख वर्ग ग वर्ग घ वर्ग हुन्छ. त्यो जुन हामीले सामुदायिक वनको काम गर्दाखेरि त्यो घ वर्गबाट शुरू गर्छौं किन भन्दा पहिलो अधिकार गरीबको विपन्नको त्यहाँ आदिवासी जनजाति त्यहाँ महिला त्यहाँ गरीब त्यहाँ दलित जो छ उसको अधिकार हो. त्यसकारण त्यो खालको कार्ययोजना बनाएर सामुदायिक वनले काम गरिरहनु भएको छ. त्यसमा हामीले सहजीकरण गरिरहेका छौँ भने सामुदायिक वनलाई परेका चाहे त्यो कानूनी अप्ठ्याराका कुराहरू हुन् ती सबै कुरामा सामुदायिक वन उपभोक्ता महासंघले सहयोग गरेको छ. म आइसकेपछि पनि यसलाई थप प्रभावकारी रूपमा अगाडि बढाउने काममा चाहिँ मैले भूमिका खेलिरहेको
1: छु. जस्तो यो बीचमा सरकारले सुकुमवासी अव्यवस्थित बसोबासी र भूमिहीनहरूको व्यवस्थापनको लागि काठमाडौँबाट यसको अभियान शुरूआत गर्यो र अहिले देशका विभिन्न ठाउँमा पुगिरहेका छ. वन क्षेत्रमा भइराखेको अतिक्रमण हटाउनको लागि अहिलेको यो अभियानमा तपाईँहरूको थप केही अनुरोध अथवा हामी पनि वन क्षेत्र यदि त्यस्तो अतिक्रमण भएको छ भने हटाउनको लागि व्यवस्थित गर्नको लागि केही सरकारले सहयोग गर्नुपर्छ कि पर्दैन अथवा फेरको पनि यसमा राखेको विचार के हो?
0: हामीले प्रश्न भनेका छौँ अतिक्रमण भएको ठाउँलाई चाहिँ एकदमै त्यसलाई अतिक्रमण गर्न दिनु हुँदैन तर जहाँ सुकुम्बासी हुनुहुन्छ सुकुम्बासीलाई सरकारले व्यवस्थित गर्नुपर्छ. त्यो भनेको सामुदायिक वनमा हस्तक्षेप गरेर
1: हो.
0: सामुदायिक वन हस्तान्तरण नहुँदै अतिक्रमण भएका क्षेत्रहरू छन्. सामुदायिक वन हस्तान्तरण भइसकेपछि अतिक्रमण भएको छैन कुनै पनि सामुदायिक वनमा. विशेष गरेर हेर्ने हो भने सामुदायिक वन हस्तान्तरण हुनुभन्दा पहिला अतिक्रमण भएको क्षेत्र सामुदायिक वन हस्तान्तरण गर्ने बेला त्यसलाई छुट्याएर बाहिर राख्नु पर्नेमा चाहिँ त्यो सामुदायिक वनभित्र पारेको हुँदा अहिले सामुदायिक वनको अतिक्रमण जस्तो देखिन्छ. जुन दिनदेखि सामुदायिक वन हस्तान्तरण भयो त्यहाँ यता सामुदायिक वनमा अतिक्रमण भएको ज्यादै न्यून घटना छन्. त्यसले गर्दा हामीले के भनेका छौँ भन्दा अतिक्रमण गर्नु हुँदैन. अतिक्रमण गर्ने कुरा बेठीको तर यदि साँच्चै सुकुम्बासी छन् भने सामुदायिक वनमा हस्तक्षेप गरेर होइन कि सरकारले जग्गा किनेर हुन्छ कि अलि सुव्यवस्थित ठाउँमा राम्रो ठाउँमा उही कबिलेती वन हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई दिने भनेर जुन सुरुमा कार्यक्रम ल्याइयो हामीले भन्यौं हैसियत बिग्रेको वन हैसियत बिग्रेका जनतालाई कबिलेतीमा दिने होइन. त्यो त राम्रो अलिकति उत्पादन हुने जस्तो राम्रो वन ती हैसियत बिग्रेका मान्छेलाई दियो भने जीवन सुधार हुन्छ भन्थ्यौं हामीले कबिलेती वन दिँदा. त्यस्तै हामीले अहिले भनेको के भन्दा सामुदायिक वनमा हस्तक्षेप गरेर होइन सरकारले जग्गा किनेर घर बनाएर त्यो उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ, सामुदायिक वनमा हस्तक्षेप गर्नु हुँदैन, सामुदायिक वन अतिक्रमण गर्नु हुँदैन भनेर हामी योभन्दा विगतका आयोगहरूसँग पनि सरकारहरूसँग पनि छलफल गर्यौं र अहिले पनि हामी सरकारलाई यही भनिरहेछ।
1: अब अहिले विशेष त वन क्षेत्रसँग नागरिकको पहुँच बढाउने र जीविकोपार्जनमा नागरिकलाई सहभागी गराउँदै संरक्षण पनि रहने र जीविकोपार्जनका कार्यक्रम विभिन्न तरिकाले फेको फल्ने पनि चलाइरहेका छ, आफ्नै पनि हुन सक्छ र कतिपय दात्री निकायको सहयोगमा र समन्वयमा। यदि त्यो कार्यक्रम निश्चित परियोजना सम्पन्न भइसकेपछि पनि त्यस्तो खालको कार्यक्रम निरन्तर रहोस् भन्नको लागि तपाईँको कार्यकालमा फेको फन्डले गरिराखेको नयाँ योजना, बनाएका योजना अथवा अप्नाइएको नीति रणनीति के छ?
0: सामुदायिक वन उपभोक्ता महासंघ नेपालले कुनै कार्यक्रम चलाएर चलायो भने त्यसको समाप्त हुँदैन, किन भन्दा त्यो समुदाय पनि रहिरहन्छ, फेको फन्ड पनि रहिरहन्छ, त्यसकारण चाहिँ चाहे त्यो कसैको सहयोगमा होस् चाहे जसरी होस् त्यो निरन्तर हुन्छ। त्यसका निम्ति अहिले हामीले पछिल्लो चरणमा समृद्धिसँग जोड्नका निम्ति हामीले चाहिँ मैले अघि भने कृषि वन पर्यटन उद्यम विकासमा चाहिँ हामीले व्यापक रूपमा छलफल चलाइरहेछौँ र त्यसलाई निरन्तरता दिनका निम्ति तल समुदायसम्म चाहिँ त्यसको एउटा चाहिँ योजना बनाएर योजनाबद्ध ढंगले अगाडि बढ़ने कुराहरूलाई हामीले व्यवस्थित गरिरहेछौँ। अहिले चाहिँ प्रभावकारी रूपमा त्यो चाहिँ दिगो रूपमा अगाडि बढ़ोस् र त्यो चाहिँ एकदमै समुदायका गरीब दलित विपन्नसम्म पुगोस्, उहाँहरूको सहभागिता होस् भनेर हामीले त्यो उठाइरहेछौँ भने अर्को भनेको अहिले जुन खालको हस्तक्षेप छ सामुदायिक वनमा अहिले पनि थुप्रै खालका हस्तक्षेपहरू छन्, जस्तै कर्पोरेट हाउसहरूले चाहे त्यो केबुल कार बनाउने कुरा होस्, चाहे त्यो हाइड्रो पावर बनाउने कुरा होस्, चाहे होटल रिसोर्ट बनाउने कुरा होस्, चाहे विकास आयोजनाका नाममा गरिने हस्तक्षेपहरू हुन्, ती कुराहरूलाई चाहिँ न्यूनीकरण गर्ने र त्यो समुदाय मैत्री समुदायको पक्षमा बनाउने कुरामा चाहिँ हामीले अहिले पैरवी गरिरहेका छौँ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद छ।
0: एकदम सामुदायिक वनको यो स्थापना दिवसको अवसरमा जुन खालको वातावरण बनाउनु भयो, सीआईएनले निरन्तर समुदायका आवाजहरूलाई सार्वजनिक गरिरहनु भएको छ, उठाइरहनु भएको छ, यसका निम्ति म सीआईएन परिवार सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
1: अहिले यो स्थापना दिवसको अवसरमा देशभरमा रहेका सामुदायिक वन उपभोक्ता अथवा उपभोक्ता समूहका सदस्यहरू समितिहरूलाई तपाईँको भन्नुपर्ने अनुरोध केही छ कि?
0: मुख्य गरेर सामुदायिक वन उपभोक्ता समूहमा अहिले विभिन्न खालका प्रहारहरू भइरहेका छन्। सामुदायिक वनलाई कमजोर गराउनका निम्ति साना साना समूहहरू मर्ज गर्ने भनेर एकथरी मान्छेले आएका छन्। सामुदायिक वन मर्ज गर्ने कुरामा जाँदो हुँदैन। सामुदायिक वनले चाहिँ समुदायका गरीब दलित विपन्न वर्गलाई छुट्याइएको रकम कार्यान्वयन गर्नुभएको छ, त्यसलाई चाहिँ अभिलेखीकरण राम्रो गर्न अनुरोध गर्छु। नियमित बैठक, नियमित साधारण सभा गरेर सामुदायिक वनको उचाइलाई विश्व सामु चिनाउन जुन खालको उपभोक्ताले गरेको प्रयास छ यसलाई अझै अगाडि बढ़ाउनका निम्ति म देशभरिका सामुदायिक वन उपभोक्ता समूहहरू, महासंघका सबै संरचनाहरू, सरकारवालाहरू, मीडियाहरू, सरकार सबैलाई म धन्यवाद दिन चाहन्छु।
1: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्यौं। विशेषतः सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट र बजेटमा वन वातावरण संरक्षणको विषयमा राखिएका विषयवस्तु र आगामी दिनमा सुधार्नुपर्ने पक्ष अनि सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनको स्थापना दिवसको सन्दर्भमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर फेरि उपस्थित हुनेछौं। तबसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
3: अहिले बिहानको ठीक 6 बज्यो।

0: आवाज बिहिनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: लहरको चेतावनीको प्रसंग।
2: जल तथा मौसम विज्ञान विभागले तातो दिन वा तातो लहर सम्बन्धी हिजो विशेष बुलेटिन जारी गर्दै तराईका केही जिल्लामा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले हिजो अपरान्ह 4 बजे तातो लहर सम्बन्धी विशेष बुलेटिन जारी गर्दै विभिन्न 14 जिल्लामा सतर्कता रहन र अन्य 7 जिल्लामा अध्यावधिक रहन अनुरोध गरेको हो। जारी विशेष बुलेटिनमा आगामी 3 दिन कोशी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र यो भन्दा बढ़ी रहने सम्भावना रहेको मौसमविद सरोज पुरासैनीले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो भैरवामा भने 41 डिग्री तापक्रम मापन भएको छ भने नेपालगंजमा 40 डिग्री तापक्रम मापन भएको छ। मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा आगामी 3 दिनसम्म मध्यम तातो लहर रहने पनि महाशाखाले जनाएको छ। विभागको सूचनामा उल्लेख गरिएको छ कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भूभागका केही स्थानमा तातो दिन सम्भावना छ। त्यस्तै महाशाखाले गर्मी अत्यधिक बढ़िरहेकाले विशेष ख्याल गर्न पनि सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकान लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउरिने, चक्कर आउने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायतका लक्षणहरू देखिन सक्ने भएकाले त्यसबाट बस्न पनि विभागले सबैमा अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट बस्न बढ़ी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढ़ी नजान र चर्को घाममा बाहिर ननिस्कन पनि चिकित्सकहरूले सुझाव दिएका छन्।
1: अब कर्मचारीहरूले विदाको दुरूपयोग गरेको प्रसंग। पछिल्लो समयमा कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग बढ़ेको पाइएको छ। विदा सुविधा दुरूपयोगको व्यापक गुनासो र आलोचनाका बीच सरकारले ती कर्मचारीको विदाको बारेमा अध्ययन शुरू गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 3 दिनभित्र कर्मचारीको विदा सम्बन्धीका विवरण बुझाउन निजामती किताबखानालाई निर्देशन दिएको छ। किताबखानाको प्रारम्भिक विवरण अनुसार तलबी विदामा 731 जना कर्मचारी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विधाका सन्दर्भमा हिजो मन्त्रालयमै बैठक बोलाउनु भएको थियो। मन्त्रालय, आयोग, विभाग र केन्द्रीय स्तरका निकायका कर्मचारी प्रशासन महाशाखा शाखा प्रमुखहरूलाई मन्त्रालयमा बोलाएर उहाँले विधा सम्बन्धी विवरण माग्नु भएको हो। मन्त्री संघको बैठकपछि हिजो नै निजामती किताबखानाले आफूसँग भएको कर्मचारी विधा सम्बन्धी नामेसी सहितको अभिलेख विवरण सबै मन्त्रालय र विभागहरू पठाइदिएको छ। किताबखानाले उक्त विवरण परीक्षण गरी सम्बन्धित कर्मचारीको अवस्था र विवरणमा छुटिएको समेत जानकारी गराउन भनेको छ। मन्त्रालयले विदामा बसेका कर्मचारी कुन प्रयोजनमा कति समयदेखि देश वा विदेशमा कहाँ रहेका छन् र कार्यवाही गर्नुपर्ने भए त्यसको जानकारी समेत पठाउनको लागि निर्देशन दिएको छ। विदामा बसेका प्राध्यापक तथा कर्मचारीको सबै सेवा सुविधा र तलब जोड्दा वार्षिक 10,17,663 रूपियाँ पाउँछन्। अध्ययन विदामा गएका त्रिवीका 300 प्राध्यापक सम्पर्कविहीन रहेको पाइएको छ। यसैबीच त्रिभुवन विश्वविद्यालयमा अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकबाट 10,46,00,000 रूपियाँ फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले हिजो यसबारेमा जानकारी दिनुभयो। मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा बढ़ी रकम फिर्ता भएको पनि उहाँले बताउनुभयो। सेवामा नफर्केका थप प्राध्यापकहरू पनि रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको उहाँको भनाइ छ। यसलाई उहाँले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारी अभियानको महत्वपूर्ण उपलब्धि हासिल गरिएको रूपमा पनि व्याख्या गर्नुभयो। मन्त्री पोखरेलका अनुसार यस विषयलाई मन्त्रालयले गम्भीरतापूर्वक लिँदै विश्वविद्यालयलाई आवश्यक पहल गर्न प्रोत्साहन पनि गरिरहेको छ। त्यसपछि गरिएको छानबिन र कानूनी प्रक्रियाको परिणाम स्वरूप रकम फिर्ता हुने क्रम पनि बढ़िरहेको मन्त्रालयले जानकारी दिएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किने दिन आज परराष्ट्र मन्त्री सुशील खनाल तीन दिने औपचारिक भारत भ्रमणमा प्रस्थान गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले हिजो मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो। परराष्ट्र मन्त्री खनालको यो पहिलो द्विपक्षीय औपचारिक विदेश भ्रमण रहेको छ। भ्रमणका क्रममा भोलि नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा उहाँलाई भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। त्यसै दिन मन्त्री खनालले भारत सरकारका केही केन्द्रीय मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उहाँको शिष्टाचार भेट हुने सम्भावना छ। परराष्ट्र मन्त्री खनाल औपचारिक भ्रमणका क्रममा आज अपरान्ह भारत जानुहुने कार्यक्रम छ भने आइतबार साँझ स्वदेश फर्कनुहुनेछ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा उहाँ भारत जान लाग्नु भएको हो। भ्रमण दलका परराष्ट्रको दक्षिण एसिया महाशाखाका प्रमुख गेहेन्द्र राज भण्डारी, कार्यवाहक नेपाली राजदूत डाक्टर सुरेन्द्र थापा सहित नेपाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रपाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ। नयाँ दिल्ली स्थित एक कार्यक्रममा उहाँले नेपाली समुदायसँगको अन्तर्क्रियाका क्रममा सम्बोधन गर्दै आफू समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भारत पुगेको बताउनु भएको हो। उहाँले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ताप्रति सन्तुष्टि र उत्साह पनि व्यक्त गर्नुभएको छ। संविधान सम्पाली अधिकारीहरूले भ्रमणमा सहभागी हुने जनाइएको छ। त्यस्तै राष्ट्रपाका सभापति रवि लामिछानेले नेपालमा समृद्धिको नयाँ ढोका खोल्ने बताउनु भएको छ।

0: बहस पत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टा छुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको जानकारी दिएको छ। नेपालको संविधानलाई समय सापेक्ष व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उहाँहरूबाट मार्गदर्शक सुझाव संकलन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जानकारी गराएको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति द्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रित भएर छलफल गरेको हो। पूर्व राष्ट्रपति डाक्टर यादवले जतिसक्दो फराकिलो राष्ट्रिय सहमति कायम गरेर मात्रै बहस पत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। नेपाली जनताको ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राख्नु आजको आवश्यकता भएको पनि उहाँले जोड़ दिनुभयो। पूर्व राष्ट्रपति यादवले संविधानमा व्यवस्था गरिएका संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी जस्ता मुख्य स्तम्भलाई अक्षुण्ण राख्दै नयाँ पुस्ताका बदलिदो माग र भावनालाई ध्यानमा राखेर अघि बढ़नुपर्नेमा पनि जोड़ दिनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पनि संसदमा झण्डै दुई तिहाई मत ल्याएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संविधान संशोधनको राजनैतिक प्रक्रिया शुरू गर्नु सकारात्मक भएको उल्लेख गर्दै कार्यदलले अपनाएको कार्यशैली र प्रक्रियाको सराहना पनि गर्नुभयो। कार्यदल आधिकारिक रहेको स्पष्ट पार्दै उहाँले यो ऐतिहासिक काम सफलतापूर्वक सम्पन्न गर्नको लागि शुभकामना पनि दिनुभएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भएका काम र प्रभाव,
2: स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्दहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
0: भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध, कांग्रेसका 4 लाखले गरे क्रियाशील सदस्यता अध्यावधिक, सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
4: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
5: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
7: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम

0: एक वर्ष बढ़्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नयाँ पत्रिकाले सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश शीर्षकमा खबर लेखेको छ। यसलाई टेकराज थामी र शिल्पा कर्णले लेख्नु भएको छ। जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वका साथ देखाउन सक्नु परेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोशिश गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानूनविदहरूले युक्तसंगत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। यता सम्पत्ति छानबिन आयोगले तीनै तहका अदालतका पूर्व न्यायाधीशको सम्पत्ति छानबिन गर्ने स्पष्ट पारेको छ। आयोगका सदस्य गणेश केसीले न्याय परिषदले कार्यवाही गर्ने बहालवाला न्यायाधीशलाई हो, पूर्व न्यायाधीशको हकमा त्यो लागू हुँदैन, उहाँहरूको सम्पत्ति आयोगले नै छानबिन गर्छ, कार्यविदेशले नै स्पष्ट पारेको छ। अफगानिस्तानमा गएका सेनाका उच्च अधिकारी को सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ। सैनिक ऐन अन्तर्गत सेनाको छुट्टै अदालत भएकाले बहालवाला सैनिक अधिकारीको हकमा भने सम्पत्ति छानबिन आयोग आकर्षित हुँदैन। सेनाका अवकाश प्राप्त उच्च अधिकारीको सम्पत्ति पनि आयोगले नै छानबिन गर्नेछ, उहाँले भन्नुभयो। यता पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबिन आयोगका पूर्वाग्रहका आधारमा गैर संवैधानिक ढंगले गठन गरिएको भन्दै सम्पत्ति विवरण नबुझाउने बताउनु भएको छ। यो कुनै संवैधानिक वा कानूनी निकाय होइन, देशमा अख्तियार र दुरूपयोग अनुसन्धान आयोग अदालत लगायतका थाई र कानूनी निकायहरू हुँदाहुँदै तिनलाई व्यवस्था गरेर यो नयाँ समिति किन चाहियो, उहाँले एक कार्यक्रममा भन्नुभएको थियो। त्यस्तै भित्रपृष्ठमा करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक शीर्षकमा प्रेम गौतमले खबर लेख्नु भएको छ। करिब 4 लाखले कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गरेका छन्। 21 दिन समय थप्दा पनि अपेक्षा अनुसार क्रियाशील सदस्यता अध्यावधिक नभएको कांग्रेसले जनाएको छ। गत वैशाखभर सदस्यता अध्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, तर पछि 21 जेठसम्म म्याद थपिएको हो। धेरै जिल्लामा सदस्यता नवीकरणको गति सुस्त देखिएको छ भने कतिपय स्थानमा निर्धारित समयभित्र क्रियाशील प्रक्रिया सम्पन्न गर्न नसकेर कठिनाई भइरहेको नेताहरूले बताएका छन्। कांग्रेसले 28 जेठसम्म अन्तिम पटकका लागि म्याद थप गरेको जनाएको छ। यता फुट्यो राप्रपा महामन्त्री राणा सहित 187 जनाले छाडे पार्टी शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा हिसाब मिलान नगर्ने सहकारी संचालकको 3 पुस्ते विवरण सार्वजनिक शीर्षकमा खबर प्रकाशित छ।
4: नागरिक दैनिकमा वैदेशिक अनुदान लक्ष्यभन्दा 26 अर्ब कम शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। सरकारले 2082-83 53 अर्ब 44 करोड़ 69 लाख रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएकोमा जेठ 20 गतेसम्म 20 अर्ब 91 करोड़ रूपियाँ मात्रै प्राप्त गरेको छ। यो वार्षिक लक्ष्यको 39% हो। सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी शीर्षकमा रूबी रौनियारले लेख्नु भएको खबर छ। आधा दशकमा सरकारीमा 8 लाख विद्यार्थी घटेका छन् भने निजीमा 4 लाख बढ़ेको पाइएको छ। आर्थिक वृद्धि रोज्दा ओझेलमा वातावरण जलवायु शीर्षकमा श्रीराम सुवेदीले लेख्नु भएको खबर पनि छ। आर्थिक वृद्धि पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा दिएको बजेटले जलवायु अनुकूलन, जलवायु जन्य हानि नोक्सानी व्यवस्थापन तथा हरित अर्थतन्त्रका नयाँ अवसरहरूलाई कमजोर पारेको विज्ञहरूको भनाई छ। कान्तिपुर दैनिकमा 776 विद्युतीय सवारी साधन प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँच पास यसपटक पनि विवादमा शीर्षकमा मातृका दाहाल र सीमा तामाङले लेख्नु भएको खबर छापिएको छ। मुस्ताङ भन्सार प्रमुख भन्छन्, मैले नियम अनुसार जाँच पास गराएको हुँ, केही इस्यू छ जस्तो लाग्दैन। फर्जी डकुमेन्ट बनाएर सवारी साधन आयात गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले दावी गरेको छ। डेथ जोनमा छ दिनसम्म हराएका शेर्पा जीवित शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छ। आरोहण अभियान सञ्चालन गर्ने कम्पनीमाथि गम्भीर लापरवाही, व्यवस्थापकीय कमजोरी र गैर व्यावसायिक अभ्यासबारे गम्भीर प्रश्न शीर्षकमा अर्को खबर छापिएको छ। सगरमाथा क्षेत्रमा हराइरहेका नेपाली गाइड दावा शेर्पा हिलारी छ दिनपछि जीवित फेला पर्नुभयो। ओखलढुङ्गाका 56 वर्षीय दावा 15 जेठमा सगरमाथाको अत्यन्त खतरनाक डेथ जोन क्षेत्रमा हराउनु भएको थियो। उहाँ 7 दिन बिहान खुम्बु आइसफल नजिक क्र्याम्पोन पोइन्ट भनिने स्थानमा घिस्रिँदै आधार शिविरतर्फ झर्दै गरेको अवस्थामा भेटिनु भएको थियो। आरोहीहरूले यति लामो समयसम्म सम्पर्कविहीन भएर पनि दावा जीवितै भेटिएको घटनालाई चमत्कार भएको भनेर व्याख्या गरेका छन्। भित्री पन्नामा भारतीय चिया बोर्डले गोदामै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको बारेमा पर्वत पोर्तेलले झापा र कृष्णा प्रसाईले काठमाण्डुबाट लेख्नु भएको खबर छ। चिया किन्न हस्किन थाले भारतीय आयातकर्ता, नेपाली चिया भारतीय व्यापारीले नकिनुन् भन्ने बोर्डको नियत देखिएको व्यवसायीहरूले दावी गरेका छन्। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कट्न नसकेको बारेमा विमल खतिवडाले लेख्नु भएको खबर छ भने मोहन चन्दले बैतडीबाट लेख्नु भएको छ, गाउँमा लाइन पुगेको छैन, 2 वर्षदेखि बिजुलीको बिल तिर्छन् द्वारावासी शीर्षकमा यो खबर। अर्को खबर छापिएको छ, एमाले सदस्यता विस्तार तीव्र पार्ने शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय संगठन विभागद्वारा आयोजित कार्यशालाले पार्टी सदस्यता नवीकरण र विस्तार अभियानलाई तीव्र रूपमा अगाडि बढ़ाउने घोषणा गरेको उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा रोपाई लाग्यो मल खै शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको छ, देश कृषि प्रधान तर किसानलाई जहिले मलको अभाव, नौस्मनिकिन माको आधा पनि मल उपलब्ध गराउन नसकेको अवस्था छ अनि किसानले दुःख नपाउने कुरै होइन। यस पटक पनि रोपाईको सिजन शुरू भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। कृषि मन्त्रीले भने पर्याप्त मात्रामा नभए पनि अघिल्ला पटकका सरकारले ल्याएको भन्दा बढ़ी मल ल्याउने बताउनुभयो। उखु किसानलाई 20 करोड़ भन्दा बढ़ी अनुदान सिफारिश गरिएको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा छ खबर, बर्दीवासबाट लेखिएको हो। जिल्लाका उखु किसानहरूलाई क्रसिङ सिजन 2082-83 अनुदान भुक्तानी गर्न जिल्ला उखु अनुदान भुक्तानी समितिले कृषि विभागसँग 20,07,59,000 रूपियाँ सिफारिश गरेको उल्लेख छ। खिम्तीको आधा स्वामित्व लिन फेरि पहल थालिएको बारेमा पनि खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले शर्त अघि सारेको छ। इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको शर्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इजरायलले लेबनानमा तेहरानको सहयोगी हिजबुल्ला विरूद्ध हवाई कार्यवाही चलाइरहेको छ भने इरानमा अमेरिका इजरायलको संयुक्त हवाई आक्रमण पनि जारी रहेको बताइएको छ। यता अमेरिकी नेतृत्वमा वाशिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। यद्यपि इरान समर्थित लड़ाकु समूह हिजबुल्लाले आक्रमण प्रत्याक्रमणको पूर्ण अन्त्य बिना कुनै पनि सहमति कार्यान्वयन नहुने बताउँदै आएको छ। हिजबुल्लाको उक्त भनाईले सम्झौता कार्यान्वयन हुनेमा अन्यलता सृजना गरेको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पायलट जोन स्थापना गर्ने सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। उक्त क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर राज्य सशस्त्र समूहलाई नै हराउँदै विशेष नियन्त्रण लिने व्यवस्था गर्ने पनि बताइएको छ। र सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक अभियान शुरू गरेको 1 महिना पनि नबित्दै कक्रोच जनता पार्टीले भारतमा आफूलाई युवाहरूको बलियो सञ्जालका रूपमा स्थापित गरेको छ। भोलि पार्टीले नयाँ दिल्लीस्थित अन्तर्मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने समेत जनाएको छ। सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा युवाहरूले जन्तर मन्तरमा शैक्षिक क्षेत्र सुधारको माग गर्दै प्रदर्शन गर्ने पनि बताइएको छ। सो प्रदर्शनमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिने पनि भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। पूर्व कप्तान रुबिना छेत्रीको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपमा लगातार दोस्रो जीतसँगै क्वार्टर फाइनलमा स्थान बनाएको छ। मलेसियाको मान्टिन शहरमा समूह डी अन्तर्गतको नेपालले हिजो भूटानमाथि 51 रनको जितसँगै एक खेल अगावै क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। यसअघि पहिलो खेलमा कतारलाई हराएको नेपालले अब अन्तिम खेल हङकङसँग खेल्नेछ। एसीसी महिला प्रिमियर कप अन्तर्गत भूटानसँगको खेलमा खेलाड़ीलाई आउट गरेको विषयमा नेपाल क्रिकेट संघ क्यानले माफी मागेको छ। प्रिमियर कप अन्तर्गत बिहिबार हिजो भूटानसँगको खेलमा नेपाली टोलीले अपील गर्दै भूटानी रित सी छोडेनलाई टाइम आउट अर्थात क्रिजमा आउन बढ़ी समय लगाएपछि त्यहाँबाट आउट गराइएको थियो। इनिङको पहिलो खेलमै नवाङ छोडेन आउट हुनुभयो। छिटै विकेट गएकाले रित्सी क्रिजमा आउन समय लागेको थियो। यो सँगै नेपाली खेलाड़ीको अपीलमा अम्पायरले रित्सीलाई त्यहाँबाट आउट गरिदिएका थिए। यससँगै एक बल नै नखेली रित्सी आउट हुन पुग्नु भएको हो। त्यसै गरी भुर्तेलको कृतिमानीमा शतकमा नेपाल विजयी भएको खबर छ। प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलको कृतिमानी शतकको सहयोगमा नेपाल हिजो मलेसियालाई 167 रनको फराकिलो अन्तरले हराएर एसियाली खेलकुद छनौट प्रतियोगिता अन्तर्गत समूह ए को विजेता बन्न सफल भएको छ। 15 वर्षपछि मधेसमा राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिता हुने भएको छ। खेली मधेस जिती मधेस नारासहित हुन लागेको राष्ट्रिय कबड्डी वीरगंजको सिद्धार्थ माध्यमिक विद्यालयको कबड हलमा आयोजना हुनेछ। मधेस खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता जेठ 27 29 गतेसम्म चल्ने आयोजकले जानकारी गराएको छ।
5: जलवायु परिवर्तनको असर कम गर्न सरकारवाला निकायले चाल्नुपर्ने कदम, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरमा अब वातावरण संरक्षणको कुरा। आज विश्व वातावरण दिवस मानव जीवन जल जंगल जमीन जीव जन्तुसँग सम्बन्धित छ। पछिल्लो समय जलवायु परिवर्तनका कारण विभिन्न विपदका घटना बढ़दै गएका छन् भने उत्पादनमा पनि प्रभाव परिरहेको छ। अब जलवायु परिवर्तनको असर कम गर्न र त्यसमा अनुकूलन हुन के गर्नुपर्छ? वन वातावरण र जलवायु अनुकूलनका विज्ञ केशव खनालसँग साथी दीपक आचार्यले कुराकानी गर्नुभएको छ।
7: विश्व वातावरण दिवसले चाहिँ क्लाइमेट एक्सन अथवा जलवायु परिवर्तनको लागि चाहिँ अब केही गर्नुपर्छ, यस सम्बन्धी चाहिँ कामहरू गर्नुपर्छ भन्ने किसिमले चाहिँ बहसहरू सुरु भइरहेको परिप्रेक्ष्यमा यो चाहिँ एकदम सान्दर्भिक छ र नेपालले चाहिँ जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणको लागि चाहिँ विगत अब करिब 10-15 वर्षदेखि नै यसमा काम गर्दै आइरहेको छ।
8: अब हाम्रो जीवन जल जमिन जंगलसँग जोडिएको छ होइन। अब पछिल्लो समय द्वन्दहरू पनि बढ्दै गएको अवस्थाहरू छन्, संरक्षणका कुराहरूदेखि लिएर वन्यजन्तु र मानव बीचको द्वन्दका कुराहरूदेखि लिएर अतिक्रमणका कुरादेखि लिएर यी सबै कुराहरू आइरहँदाखेरि यसलाई अलिकति व्यवस्थित गर्दै कसरी अगाडि बढ्नु पर्ला?
7: अहिले विभिन्न किसिमको अब रिसोर्स युज जस्तो प्राकृतिक स्रोत र साधनको युजको बारेमा चाहिँ विभिन्न किसिमका द्वन्दहरूको कुराहरू गर्नुभयो। यो गर्दाखेरिमा चाहिँ सबैभन्दा पहिला चाहिँ अहिलेको स्थितिलाई हेर्दाखेरिमा नेपालको वन र वनको अवस्था चाहिँ विगत दशकहरूभन्दा चाहिँ राम्रो अवस्थामा गइरहेको छ।
8: यो द्वन्द कम गर्नको लागि र अलिकति समुदायलाई चाहिँ उत्तरदायी बनाउनको लागि स्थानीय सरकार, अहिले त बढी स्थानीय सरकार छ, स्थानीय सरकारले कस्तो भूमिका खेल्नुपर्छ? कहिलेकाहीँ स्थानीय सरकार र हाम्रो संरक्षणको क्षेत्र बीच होइन, निकुञ्जकै कुरा गरौं अथवा संरक्षण क्षेत्रको कुराहरू, त्यो बीच अलिकति त्यो बीच नै द्वन्द देखिरहेछ कि, त्यसलाई कसरी समाधान गर्नु पर्ला?
7: एकदम हजुर। अब स्थानीय अहिले वनको व्यवस्थापन होइन संरक्षण र व्यवस्थापन स्थानीय तहको अब जिम्मेवारीहरूको उसलाई चाहिँ विभाजनलाई हेर्यो भनेदेखि स्थानीय तहको अन्तर्गत चाहिँ वन व्यवस्थापन वन संरक्षण यी कुराहरू आउँछ। तर ठूलो ल्याण्डस्केप लेभलको संरक्षणको कुराहरू संघीय सरकारको उसमा आए पनि अब स्थानीय तहमा भएको वन जंगल पर्यावरणको संरक्षण को जिम्मेवारी पनि स्थानीय तहकै छ। स्थानीय तहले नै हरेक वर्ष चाहिँ योजना तर्जुमा गर्छन् र यो योजना तर्जुमा गर्ने क्रममा चाहिँ स्थानीय तह अन्तर्गत रहेका सामुदायिक वन, साझेदारी वन, उपभोक्ता समूहहरू उहाँहरूको चाहिँ संयुक्त बैठक भेला राखेर चाहिँ कस्तो ठाउँमा चाहिँ कस्तो किसिमको वन विकासका कामहरू गर्ने, जलवायु परिवर्तन न्यूनीकरणका अनुकूलनका उपायहरू के हुन्छन्, कहाँ कसरी गर्न सकिन्छ भन्ने किसिमको एकीकृत योजनाहरू बनाउने,
8: पारिस्थितिकीय प्रणालीमा अनुकूलनका कुराहरूमा अहिले 10 वर्ष पछाडि हेर्दाखेरि हाम्रो प्रगति कस्तो छ?
7: अब यसमा चाहिँ अहिले धेरै नै प्रगति भइसकेको छ। 2014-15 जुन बेला म WWF नेपालमा हरियो वन कार्यक्रममा चाहिँ कार्यरत थिएँ, त्यो बेला चाहिँ हामीले जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणका कुराहरू सँगसँगै लैराखेका थियौं। जलवायु परिवर्तन अहिले भइरहेको छ र विश्वव्यापी रूपमा तापक्रमहरू पनि बढ़िरहेको छ, त्यसले गर्दाखेरिमा त्यसको प्रभाव चाहिँ वन, वनस्पति, वन्यजन्तु यी सबैमा परिरहेको छ र जसमा चाहिँ हाम्रो हिस्सा जलवायु परिवर्तन हुनुमा नेपाल जस्तो अविकसित राष्ट्रहरूको हिस्सा चाहिँ धेरै कम हुन्छ मैले भने, तर पनि असर धेरै पर्ने हुनाले त्यो असरसित कसरी बच्ने भन्ने किसिमको चाहिँ योजनाहरू बनाउने त्यतिखेरतिर शुरू भइसकेको थियो काम।
9: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: 14 जिल्लामा तातो लहरको चेतावनी, तराई मधेसको जनजीवन गर्मीका कारण प्रभावित, कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग, विदा लिएर नफर्किएका प्राध्यापकबाट 10.5 करोड़ फिर्ता,
9: राष्ट्रपा सभापति लामिछाने आज फर्किँदै परराष्ट्र मन्त्री दिल्ली जाँदै, भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध,
3: सम्पत्ति छानबिनमा पूर्व न्यायाधीशहरूको असन्तुष्टि, आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा दर्जन मन्त्रालयको पूँजीगत खर्च 30% कटेन,
9: लेबनान इजरायल युद्धविराम घोषणा, दुवै पक्ष औपचारिक कूटनीतिक सम्बन्ध नभए पायलट जोन स्थापना गरिने, भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्ने,
3: र मलेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनौट अन्तर्गत समूह ए विजेता बन्न सफल, एसएससी महिला प्रिमियर कपमा नेपालसँग भूटान पराजित।
9: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ सम्पत्ति छानबिनको विषय, जहाँ पूर्व न्यायाधीशहरूले आफूहरूको सम्पत्तिमा छानबिनको लागि अगाडि प्रक्रिया बढ़ाउन नहुने भनेर विज्ञप्ति सार्वजनिक भएका खबरहरू पनि छन् भने अरू केही नेताहरूले आफूसँग कुनै सम्पत्ति नभएको त्यसकारण फारम पनि नभर्ने भनिसकेको अवस्था छ। एउटा बन्द कोठा देखाइएको छ, कोठाको माथि भित्तामा ठूलो एउटा फोटो छ जहाँ माला लगाएका एकजना व्यक्ति त्यहाँ बसिराखेको जस्तो देखिन्छ। तल कुर्सीमा एकजना ठूलो भुँडी भएका व्यक्ति बसेका छन्। नजिकै एकजना महिला छन् र उनको हातमा पत्रिका छ। सम्पत्ति जाँचबुझ आयोगमा सम्पत्ति विवरण बुझाउन सूचना जारी लेखिएको छ पत्रिकामा। नजिकै कुर्सीमा बसेका ती व्यक्ति पुरूष केही भन्दैछन्। तल यस्तो लेखिएको छ, नेता हुनुको अघिको सम्पत्ति विवरण बुझाम भने लाज लाग्छ, नेता भएपछिको बुझाम भने फेरि डर लाग्छ, खै के गरू टेन्सनै भयो भन्या।
3: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईँलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुरेब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा विशेषतः प्रस्तुत भएका विधेयकहरूमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफलका आधारमा निष्कर्ष निकाल्ने जमर्को गरेका छौं. कार्यक्रममा निकालिएको निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति र संसदलाई बुझाएपछि विधेयकहरूका बारेमा छलफल गर्न र पूर्णता दिन हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा पर्यटन विधेयक 2081का बारेमा सरकारवाला बीचको संवाद, सुझाव र विज्ञको टिप्पणी प्रस्तुत गर्नेछौं. नेपाल सरकारले प्रस्तुत गरेको पर्यटन विधेयकलाई राष्ट्रिय सभाको विधायन समितिबाट सुझाव सहित प्रतिनिधि सभामा पठाइएपछि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यो विधेयकमा फेरि दफावार छलफल अघि बढ़न लागेको छ.
2: अहिलेको पर्यटन विधेयकले होटल तथा रिसोर्टको स्थापना गर्दा चार तारे भन्दा माथिको हकमा संघ अन्तर्गत विभागले दर्ता अनुमति दिने र अनुगमन गर्ने भन्ने उल्लेख गरेको छ. त्यसै गरी पर्वतारोहणमा संलग्न व्यक्तिलाई अनुमति नवीकरणमा पनि सजिलो बनाउनुपर्ने माग सरकारवालाको छ. कार्यक्रम हेलो सांसदको शुरूमा भनियाहरूको हितमा विधेयकले थप गर्नुपर्ने व्यवस्था र हालको समस्याका बारेमा केही प्रतिनिधिमूलक विचारहरू सुनौ.
3: नमस्कार सबैजनालाई, मेरो नाम चाहिँ सार्की शेर्पा. नेपालको पर्वतीय पर्यटन धान्नलाई हामी जस्तो मजदुरहरूको फिक्स एउटा चाहिँ नीति नियम कहाँनिर बनेछ त? यो विधेयकमा, यो विधेयक त योभन्दा यो नयाँ सरकार अगाडिदेखि नै हामीले यो विषयमा बोलिरहेछौँ. हिमालमा काम गर्ने पर्वतारोहीहरू छैन भने यो पर्वतारोहण चल्ला र व्यवसाय चल्छ? एउटा ट्रेकिङ गाइडको नाम, एउटा लाइसेन्स दिएछ गभर्मेन्टले, 30 दिनको तालिमले नेपालको प्रबन्धन क्षेत्रमा सम्भव छ त? त्यस्तो आउनु, विविध कुराहरूको अध्ययन गर्नुपर्छ, विभिन्न कुराको स्टडी गर्नुपर्छ. मेरो गाइडको सर्टिफाइड लेभल चाहिँ कहाँनिर हो त? प्रत्येक हामीले खाने जिल्लामा हामीले ट्याक्स तिरेको मसलाई मेरो तपाईँलाई लाइभ देखाउन सक्छु. एउटा नेसनल पार्कमा जाऊ, 1500 एक्स्ट्रा तिर्नुपर्छ. नेसनल पार्क भन्दा हाम्रो कार्यथलो हो, हामी कहाँ पनि थलो होइन. यो टुरिज्म बोर्ड अथवा तपाईँ कुनै अफिस भनेको तपाईँको कालो थलो होइन. तपाईँले गेटमै प्रत्येक दिन ट्याक्स तिर
4: मेरो नाम रामकाजी तिवारी, म नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघको केन्द्रीय अध्यक्ष.
5: अहिले व्यवसाय जसरी जहाँ जुनसँग सम्बन्धित व्यवसाय दर्ता जहाँ हुन्छ त्यो वर्गका कामदारहरूलाई त्यही दर्ता गराउन आवश्यक छ. जस्तै ट्रेकिङको परदेशमा छ, राफ्टिङको परदेशमा छ, विविध कुराहरू परदेशमा छ, त्यो वर्गका कामदारहरूलाई परदेशमै पठाउने व्यवस्था ठिक छ. अहिले हामी कहाँ हिमालको आरोहण अनुमति पत्र केन्द्रीय सरकारको पर्यटन विभाग अन्तर्गत छ. अब ती कामदारहरूलाई परदेशमा पठाउने हो भने त्यो प्रदेश सरकारले त्यो कामदारको वर्ग बुझ्दैन. माउन्टेनमा काम गर्ने माउन्टेन उच्च पर्वतीय पर्यटनसँग रिलेटेड कामदारहरू पर्यटन विभागमा केन्द्रीय सरकार अन्तर्गत नै राख्नुपर्छ. जुन पर्यटकीय गतिविधिको अनुमति पत्र जुन तहको सरकारले दिन्छ त्यहीँ राख्नुपर्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लाग्छ.
6: मेरो सरस्वती श्रेष्ठ, अधिवक्ता सरस्वती श्रेष्ठ. होमस्टेलाई लाइसेन्स दिने र होटेल व्यवसायलाई लाइसेन्स दिने एकै ठाउँबाट होस्, कस्तो भन्दाखेरि होमस्टे एउटा स्थानीयमा दर्ता गरिसकेपछि प्रदेशमा पनि गर्नुपर्ने र त्यसबाट सँगै किन पर्मिसन लिएन भन्ने कुराहरू पनि आउँछ. उहाँलाई चाहिँ होमस्टे सञ्चालन गरिराख्नु भएकोहरूलाई चाहिँ यो चाहिँ असहज बाटोन पनि भएको छ. यो होमस्टे अथवा होटेल व्यवसायलाई दर्ता गरिसकेपछि यो भ्याटमा दर्ता गर्ने, करमा ट्याक्स दिने, विभिन्न ठाउँमा ट्याक्स दिनुपर्ने अवस्था आएको छ, जसले गर्दाखेरि व्यवसाय पर्यटन व्यवसायलाई एकदमै गाह्रो अवस्थामा रहेको छ. एक ठाउँमा ट्याक्स दियो, अर्कोमा ट्याक्स दिएर तपाईँले पाउनुहुन्न. यो व्यवसाय नवीकरण गर्नलाई पनि असहज भइरहेको छ. एक द्वार प्रणालीबाट ट्याक्स दिने व्यवस्था होस् र दोस्रो कुरा लाइसेन्स लिने पनि एकतर्फबाट होस्, जुन सँगैबाट लाइसेन्स पाएको छ भने उसले अरू ठाउँमा गरिराख्नु परेन. त्यो सँगैकोलाई देखाउँदाखेरि, प्राप्त भएको देखाउँदाखेरि राम्रो होस्. रेगुलेटेड बडीज पनि अनिवार्य रूपमा गठन गर्नुपर्छ. त्यो चाहिँ नि एन अन्तर्गत भयो. त्यो रेगुलेटेड बडी गठन गरिसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याउनको लागि नियमावलीमा व्यवस्था गर्नुपर्छ भन्ने मैले यहाँ राखेँ.
1: पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कार्यवाही प्रदेश कानूनले गर्ने व्यवस्था गरिनुपर्ने र उनीहरूको विवरण संघीय विभागमा राख्नुपर्ने माग एकातर्फ छ भने गाइड अर्थात पथ प्रदर्शकलाई आवश्यक तालिम र समय समयमा पेशागत क्षमता बढ़ाउन तालिमहरू सञ्चालन गरी आचार संहिता बनाएर एकरूपता कायम गर्नुपर्ने माग पनि छ।
2: अब भने पर्यटन विधेयकका बारेमा सरकारवालाको बुझाई र सुधारका लागि सुझाव सहितको छलफल सुनाउने बेला भएको छ। छलफल चलाउँदै हुनुहुन्छ साथी नील प्रकाश चन्द।
7: यहाँहरूलाई लागेको कुरा हजुरले आफ्नो कुरा राख्दाखेरि परिचय पनि दिनुभयो भने सजिलो हुनेवाला छ।
8: म विनायक शाह, होटल संघ नेपालको अध्यक्ष। नेपाल पर्यटक आए पो यो ऐन कानून सबैले काम गर्न पाउँछ। पर्यटकले खोजेका के हो त? हामी व्यवसायले खोजेका के हो त? हामी व्यवसायले काम गरेर आफ्नो व्यवसाय अगाडि लान सक्छौँ भने नै अगाडि बढ्ने हो। दसवटा प्रावधान तोकेका छ अनि हामीले त्यो काम गर्दाखेरि हाम्रो सम्भवै हुँदैन। देशमा के देखिया छ भने पर्यटन क्षेत्रमा फर्मल र इन्फर्मल सेक्टर, फर्मल नीति नियम कानून कर तिर्ने हामीहरू, इन्फर्मल सेक्टरमा घर घरमा जुन अहिले आवासका व्यवस्थाहरू, रेस्टुरेन्टका व्यवस्था धेरै भएको छ। अब हाम्रो काठमाडौँ पाटन भक्तपुरको स्तरमै हेरौँ, उहाँ र हाम्रो कम्पिटिसन भइरहेछ। यो जुन ऐन बनिरहेछ, ऐन त हामीले पालना गर्छौँ। अब ऐन पालना नगरेर पनि हाम्रो अब व्यवसाय गर्न सक्छौ। त्यस कारणले हामी होटल संघले के भन्दा छौँ भने नो लाइसेन्स नो होटल हुनु पर्यो।
7: उहाँले उठाउनु भएको छ, उहाँलाई दिनु होला कृपया। अरू साथीहरू पनि यदि चाहनुहुन्छ भने
8: यसको कुरा धेरै छ, हामी लेखेर दिन्छौँ।
7: धेरै धन्यवाद।
9: हरिप्रसाद मैनाली, म कानून क्षेत्रमा कार्यरत छु। संरक्षण गर्नका लागि क्वालिटेटिभ र नम्बरमा मात्रै पर्यटकहरू पठाउनु पर्छ कि जस्तो लाग्छ मलाई। जस्तो सगरमाथा चढ्नका लागि यतिजना भन्दा एक वर्षमा नपाउने, सगरमाथा चढ्नुभन्दा अगाडि नेपालका तीनटा हिमाल आरोहण गरे हुनुपर्ने भन्नु नि त, तीनटा पनि चढे, सगरमाथा पनि चढ्न पायो नि। यस्ता कुराहरूको मापदण्ड बनाउनु पर्ला कि भन्ने एउटा लाग्छ। एडभान्सर सेफ्टी ल बनाउनु पर्ला एउटा कुरा होइन, अब यसैभित्र सम्भव छ कि अरू थप बनाउनु पर्छ। प्रकोपसँग, दैविक प्रकोपसँग सम्बन्धित हुने भएको कारणले अग्रिम केही सूचनाहरू पाए भने त्यसमा सेफ्टी त त्यसले पनि गर्ला होइन। त्यस कारण यी कुराहरूमा चाहिँ हामीले ध्यान दिने हिसाबले, यी प्रावधानहरूलाई ऐनमा राख्ने हिसाबले अगाडि बढाइयो भने यसको प्रभावकारिता बढ्ला।
10: मेरो नाम लाक्पा फुटी शेर्पा, म फेरि पनि भन्न चाहन्छु। म पाठन नेपाल च्याप्टरको एक्जिक्युटिभ कमिटी मेम्बर हो। पाठन नेपाल च्याप्टर भन्ने चाहिँ विश्वमा चाहिँ 90 संस्था, त्यसको चाहिँ र पासाङलामसँग सहायत। मैले चाहिँ विशेष गरेर चाहिँ यो महिलाहरूको लागि मोटिभेट गर्नुको लागि, महिलाहरूको लागि हिमालको लागि 50% रोयल्टी कम गरेर मोटिभेट गर्नु पर्यो। अनि जस्तो 5 लाख 3 लाख भन्छ नि, त्यसमा पनि महिलाहरूको लागि 50% 30% के डिस्काउन्ट गर्न सकिन्छ महिलाहरूको लागि चाहिँ त्यो व्यवस्था, किनभने समावेशिता भन्छ तर समावेशिता कहिले पनि आउँदैन कि, पुरुषहरूकै नाममा हुन्छ। अब हरेक कुरा चाहिँ पुरुषकै, पुरुषले नै रोल गर्छ। तर काम गर्दाखेरि चाहिँ बिहान 6 बजीदेखि बेलुका 12 बजीसम्म काम गर्ने चाहिँ महिलाले गर्छ, तर नाम चाहिँ पुरुषकै हुन्छ कि। त्यो कारणले गर्दाखेरि यो कुरामा चाहिँ महिलाहरूलाई मोटिभेट गर्नुको लागि चाहिँ यो एकदमै हुनुपर्छ भन्ने लाग्छ।
11: म सबभन्दा पहिले हेलो सम्वाद सांसदलाई धेरै धन्यवाद दिन चाहन्छु। यो छोटै समय भए पनि सबैलाई एकत्रित गराएर चाहिँ यो एउटा इन्टरेक्ट गर्ने मौका दिनुभयो। फुर्गेल जी शेर्पा, अध्यक्ष, नेपाल प्रबन्धन सङ्घ। 2035 सालको ऐनमा जे व्यवस्था छ त्यो ठ्याक्कै उपलब्धि राख्नु पर्यो। त्यति भयो भने नेपालको पर्वतीय पर्यटनको चाहिँ गम्भीर रूपमा विकास गर्नको निम्ति चाहिँ यसले विशेष भूमिका निर्वाह छ। र त्यसको लागि हामीले चाहिँ यो 3 महले पनि कार पाएका छौँ, यो बुझाइसकेका छौँ।
7: मानिसजीले हात उठाउनु भएको छ केही फर्म, किनभने तपाईँ विधायन व्यवस्थापन समितिमा बसेर खास के भएको मानिसज्यू? एक मिनटभित्र आफ्नो कुरा राख्न म राजेन्द्र लक्ष्मीज्यूलाई हार्दिक अनुरोध गर्छु।
12: म लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्छु, म राजेन्द्र लक्ष्मी गैरी। यो उहाँले भनेको कुरामा चाहिँ उत्पत्ति हुँदा 2081 नै हो र यो पारित हुँदा 2082 बनाएर हामीले पारित गरेर राष्ट्रिय सभाबाट पठाएका छौँ। सम्भवतः राष्ट्रिय सभाबाट पारित भएको नै त्यहाँ अब टेबल हुन्छ होला, त्यहाँबाट चाहिँ छलफल हुन्छ होला भन्ने मलाई लाग्छ।
13: म सुनाम गिरिजन शेर्पा, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ टानको महासचिव र आदिवासी जनजाति पर्यटन महासंघको अध्यक्ष भएकोले, नेपालको पर्यटन विशेष गरेर माउन्टेन हिमाल चढ्ने कार्य 100% आदिवासी जनजातिहरूको भूभागमा पर्छ। ट्रेकिङको 80% भूभाग आदिवासी जनजातिको थाकथलोमा पर्छ। पर्यटन कानूनमा हामीले संशोधन गर्दाखेरि धेरै कुरा उठायौं। हामी चितवन र काठमाडौँलाई टार्गेट गरेर पर्यटनको कानून बनाउँदैछौ, या त्यो 3,350 मिटर भन्दा माथिका आदिवासी जनजातिहरूको थाकथलोलाई, जुन आज क्लाइमेट चेन्जले गर्दाखेरि धेरै बस्तीहरू उजाड भएको छन् र त्यसबाट बसाइ सरेको अवस्था छ। रोजगारको सिलसिलामा शिक्षित व्यक्तिहरू विदेशी नै क्रम बढ़िरहेका छन् भने त्यो ठाउँको
8: क्षेत्रलाई सम्बन्धित व्यक्ति विज्ञहरूको अनुसन्धानमा मात्रै पर्यटनको कानूनहरू परिमार्जन गरोस् र संशोधन गरोस् भन्ने म अनुरोध गर्न
7: चाहन्छु।
9: म चोडामढी पौडेल होमस्टे महासंघबाट प्रतिनिधित्व गर्छु। संघीय सरकारले एउटा खालको चाहिँ 2067 चाहिँ परिणत गरेर अहिले अब 83 लागिसकेको छ, त्यो तयारी अवस्थामा छ जस्तो लाग्छ। त्यसको आधार बनायो भने होमस्टेको छुट्टै किसिमको नि हुन्छ।
7: तपाईँहरूको होमस्टेलाई अहिलेको पर्यटन विधेयकले सम्बोधन गरे नगरेको कति पाइएको नपाइएको त्यो
9: थोरै शब्द मात्रै आएको छ, तर हाम्रो चित्तबुद्ध चाहिँ भएको छैन। जस्तै होमस्टेको पनि वर्गीकरण पनि आवश्यक छ, लगानीको आधारमा भयो भने त्यो सजिलो हुन्छ जस्तो लाग्छ। त्यसपछि चाहिँ हामीले जुन होमस्टेलाई अहिले चाहिँ हामीले के सोच गरेका छौँ भने हाम्रो नजिकैका छिमेकी राष्ट्रहरू चाहिँ 1% मात्रै नेपालमा घुम्न आयो भने हामी प्रत्येक गाउँहरू प्रत्येक घरहरू हाम्रो होमस्टेमय अथवा पर्यटनमय हुन्छन्। नेचर कल्चर र एडभेन्चरको जुन कुराहरू जोडिएको छ त्यसले गर्दाखेरि चाहिँ हामीले यो पर्यटन क्षेत्रलाई साँच्चैकै नेपालमा एउटा खालको चाहिँ विश्वले चिन्ने खालको चाहिँ पर्यटनको रूपमा अगाडि बढ्न सक्यो भने राम्रो हुन्छ। धन्यवाद।
7: अर्को कोही हुनुहुन्छ?
14: म हस्पिटालिटी सेक्टरबाट विधेयकको 31-4 हामीले 4 र 5 तारिक होटल र कसिनोको जुन अनिवार्य 10% सियर लिनुपर्ने भन्नेले चाहिँ यो एकदम बाँधेको विषय थियो। केही सुनवाई भएको छ, यसको सुनिश्चितताको लागि फरक फरक एन्टिटी हो भन्ने विश्लेषण राख्न चाहन्छु। त्यसै गरी परिषद 5:44 धेरै विषय आएका छन्। ग्यास्ट्रोनोमी टुरिज्म, अहिले आएको डिजिटल नोभ्याट र यो रेम्बो टुरिज्म जस्ता विषयहरूलाई पनि अलि राख्नुपर्छ। परिषद 47 पर्यटन विकास निर्देशक समिति छ, त्यसको झर नम्बर कि हटाउने कि यमै मिलान गरिदिने, किनभने धेरै एसोसिएसन हुँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुन्छ। राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगलाई हेर्ने दृष्टिकोण उत्पादनमूलक उद्योग सरह होस्, हामीले उत्पादनमा ज्यादै ठूलो कन्ट्रिब्युसन गर्छौं, त्यो भयो भने इन्भेस्टमेन्ट र लगानी पनि आउँछ भन्ने राखेर दुईटा अन्तिममा कुरा राख्दै म विदा हुन चाहन्छु। यसमा नयाँ थप्नै पर्ने विषय, कोविड पार गर्यौं हामीले, साना इन्टरनेशनल सक आउँदा पनि हामी अत्यन्त प्रभावित हुन्छौं। अहिलेमै हामीले के माग गर्छौं, पर्यटन उद्योगको लागि एउटा संकट व्यवस्थापन कोष होस् भन्यो भने श्रमिकहरूको पनि अलिकति यो उद्योगतर्फ ओरिएन्टेशन बढी हुन्छ।
15: म युविका भण्डारी, महासचिव, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाटाबाट। यो प्रोग्राम अर्गनाइज गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। परराष्ट्रदेखि लिएर हरेक कुराको चाहिँ इम्प्याक्ट पर्ने सेक्टर हो यो। सिम्पल एउटा आइटा जस्तो एउटा हामीले इन्टरनेसनल संस्थासँग काम गर्दाखेरि यहाँको टिकेटिङ एजेन्ट्सहरूको चाहिँ कहिले पनि सेफ गार्डिङहरू हुँदैन। हामीहरूलाई उहाँले 10% पेनाल्टी लिनुहुन्छ भने क्यानाडा जस्तो ठाउँहरूमा 1%, 2% पनि लिनु सक्नु हुँदैन। किन भन्दाखेरि हामीहरूको संयन्त्रहरू चाहिँ हामीले कमजोर भयो, आफ्नो प्राइभेट सेक्टरलाई हामीले डिफेन्ड गर्न नसकेको परिपाटी छ। अन्तखेरि त्यस्तो कुराहरू पनि, यदि कुनै फरेन एन्टाइटी चाहिँ नेपालमा काम गरिरहेछ भने उनीहरूले यहाँको चाहिँ सिटिजन्सको र कम्पनीको लागि चाहिँ उनीहरूको एक्सनले असर कस्तो नेगेटिभ असर पर्छ कि पर्दैन भने त्यो पनि विधेयकमा आओस्, किनभने हामी त्यो मात्र। अर्को एउटा लास्ट एउटा चाहिँ हामीहरूको यो सबै यहाँ टुरिज्म बोर्डसँग पनि सबैले के भन्छ काम गरेन भन्छ, तर किन काम भइरहेको छैन त भन्दाखेरि चाहिँ हामीहरूको प्रोक्योरमेन्ट ल, हामी सर्भिस इन्डस्ट्री हो जसले चाहिँ इन्टरनेसनल सेक्टर्सहरूसँग चाहिँ हामीहरू कम्पिटिसनमा जान्छौँ। त्यो कम्पिटिसनमा जाँदाखेरि चाहिँ अहिलेको प्रोक्योरमेन्ट ल यो सर्भिस इन्डस्ट्रीलाई सुटेबल छ कि छैन हाम्रो माननीयज्यूहरूले पनि एकचोटि हेरिदिनु होला। सुटेबल किन देख्दिनँ भन्दाखेरि यहाँ धेरैजना हाम्रो अग्रजहरू पनि भन्नु, बीबीसीले चाहिँ हामीसँग टेन्डर राख्न आउँदैन उनीहरूका प्रमोसन गर्दाखेरि, त्यो सिचुएसनलाई कसरी ह्यान्डल गर्ने त? आरए किन ग्राउन्डेड हुन्छ त? नेपाल एयरलाइन्स ग्राउन्डेड हुनमा उहाँलाई पनि त्यो झन्झटिलो एउटा प्रोक्योरमेन्टको एउटा जुन एउटा भिसियस साइकल बनाएको छ त्यसले गर्दाखेरि हामी अपरेसनमा नै आउन सकेको छैन। र हामी यो सबै हस्पिटालिटी इन्डस्ट्रीहरू चाहिँ त्यसरी नै हामी भएको छ भन्दाखेरि गभर्मेन्टले एकचोटि सर्भिस इन्डस्ट्री जुन चाहिँ इन्टरनेसनल कम्पिटिसनमा जानुपर्छ त्यसको लागि प्रोक्योरमेन्टको नै एउटा सिस्टम नै डिफ्रेन्ट बनाउने हो कि त्यो पनि एकचोटि सोच्नु पर्ने रहेछ।
7: हामी यहाँ तपाईँहरूले दिएको सुझाव सबै रेकर्ड गरेर सुन्छौँ, सुनेर हाम्रो तर्फबाट हाम्रो निष्कर्ष के आयो भन्ने कुरा त्यो निष्कर्ष हामी संसदीय समिति माननीय सभापतिज्यू लगायत अरू माननीयज्यूहरूलाई हामी भेटेर त्यो खालको हाम्रो निष्कर्ष के रह्यो त कार्यक्रमको भन्ने बारेमा हुन्छ। त्यसकारण तपाईँहरूले यदि लिखित ल्याउनु भएको छ भने लिखित पनि दिन सक्नुहुन्छ, कहिलेकाहीँ हतारमा भएको होला तपाईँले भोलि पनि पर्सि पनि हामीले दिन सक्नुहुन्छ।
16: म हिक्मत सिंह आयर, नेपाल पर्यटन बोर्डको म निमित्त कार्यकारी प्रमुखको रूपमा कार्यरत छु। आज सबै कुराहरू एउटा सर्ट मिटिङमा भए तापनि सबै कुरा आएका छन्। मलाई लाग्छ यी कुरालाई सम्बोधन गरेर अगाडि बढ्दा राम्रो हुन्छ जस्तो लाग्छ। एनएमएको बारेमा एनएमए का कुराहरूमा एनएमए को एक्जिस्टेन्सकै बारेमा कुरा राखिएको छ त्यसलाई सम्बोधन गरिदिनु पर्ला जस्तो लाग्छ। थप कुनै छलफल गर्नु छ भने पनि केही दिन हामी फेरि समय छ भने हामी गर्न सक्छौ, तर यसको लिडिङ एजेन्सीको रूपमा बोर्डले निजी क्षेत्रको सबै कुराहरूलाई अगाडि बढाउने उसको अगुवाई गर्ने काममा हामीले पहिले पनि गरेको हो, अहिले पनि हाम्रो त्यही माग छ। जति आज उठेका छन् कुराहरू यी कुराहरूमा ध्यान आकर्षण होस् भन्ने हाम्रो अनुरोध छ। र यसमा खासै अन्तर्राष्ट्रिय रूपका अन्तर्राष्ट्रिय उसमा हाम्रा खरिदका निजी क्षेत्रको ठूलो गुनासो, नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय रूपमा एकमात्र एनटीओ हो जसले कि अन्तर्राष्ट्रिय रूपमा यसको प्रतिनिधित्व गर्छ राज्यलाई, त्यो गर्दाखेरि त्यहाँका हुने कार्यक्रममा खरिदका कार्यक्रम खरिदको जो जुन प्रकारको समस्याहरू छ मलाई लाग्छ त्यो त्यसलाई पनि एड्रेस गर्नु पर्ला। हामी लिखितमै दिन्छौँ भन्दै सम्पूर्णलाई म धन्यवाद पनि दिन चाहन्छु।
17: धन्यवाद। त्यो माइक चाहिँ कृपया यतातिर ल्याइदिनु होला। महानिर्देशकज्यूको छोटो सुनेपछि अब सभापतिज्यूको पनि कुरा सुन।
18: प्रतिसभाको यस सम्मानित समितिमा यसमा थप छलफल हुन्छ र अझै यसमा चाहिँ हामीले सुधार गर्नुपर्ने विषयहरू, यसलाई थप गुणात्मक रूपले अगाडि बढाउनु पर्ने विषयहरूमा हामी चाहिँ त अब यो सिस्टमकै हिसाबले राष्ट्रिय सभा अन्तर्गतको समितिमा हामीले छलफल गरेर धेरै सुधारहरू गरेका छौँ। तथापि यसमा थप यसलाई चाहिँ परिमार्जित गर्नुपर्ने परिष्कृत गर्नुपर्ने विषयहरूमा हामी अब प्रणालीमै आबद्ध भएको हिसाबले समितिमा हामी पुनः छलफल गर्ने नै छौँ। यहाँ आएका सुझावहरूलाई हामीले चाहिँ सिरियसली नोट गरेका छौँ र यसलाई चाहिँ सम्बोधन गर्नलाई हामी विभाग मन्त्रालय तर्फबाट अगाडि लानेछौँ।
17: हजुरहरूले कति गर्नु भएको छ, अब के गर्न बाँकी छ त यो समितिमा? विधायन समितिको सदस्य राजेन्द्र लक्ष्मी गैरे छ।
12: हस्, यहाँहरूलाई धन्यवाद, फेरि दोहोऱ्याइरहनु परेन। यो विधान समितिमा निर्देशक सरले पनि भन्नुभयो र हाम्रो पूर्व अध्यक्षले पनि भन्नुभएको छ, उहाँहरू सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौं। यहाँहरूले भने जस्तो यो प्रदेशमा संघमा स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौं कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणस्वर्ने कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं। र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटेको कुरा यहाँहरूले सुन्नुभएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
17: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माजीलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
16: विजित नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो, त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन, हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई जाने लडाइँ झगडा गर्न आएका थियौँ। त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ नि कुन व्यक्ति आउँछ कि आउँदैन भनेको हो। दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त। यसो क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त? अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ, उसलाई महिला सैला हुन्न भन्छ भएर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला? समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखी बनाउँदै अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ। राज्यले त्यही ढंगले हेर्छ। समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तीन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौं छलफल गर्छौं होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौं भन्ने लाग्छ।
17: धन्यवाद मान्य जनकगिरीज्यू। थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने?
19: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ। सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ। तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्। यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
17: तपाईँले भूमिका खेल्नुभयो
19: यसका लागि धन्यवाद। तपाईँले यो अर्गनाइज गर्नुभयो सहभागी हुने अवसर दिनुभयो यसका लागि
17: धन्यवाद। मान्य साजिबा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
12: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो। त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त त्यसकारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू यही हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
20: नमस्कार सबैजनालाई, म सुन्दीमा उदास अहिले प्रतिदिनी सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
21: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो सांसद तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ। यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामीलाई समात्ने प्रयास गराउँछौ। प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौ। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन. यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ. यो त भिजन डकुमेन्ट जस्तो, यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम अलिक स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ. यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बेल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ.
1: पर्यटन विधेयकका बारेमा भएको छलफलमा भाग लिँदै सरकारवाला निकायका प्रतिनिधिले दिएका सुझाव समेटेर पूर्णता दिन माग गरेका छन्। कानूनी दृष्टिले यो विधेयक कस्तो देखिन्छ समीक्षा सहितको टिप्पणी राख्दै हुनुहुन्छ अधिवक्ता घनेन्द्र बहादुर श्रेष्ठ.
0: संघ प्रदेश र स्थानीय तहमा दर्ता कायम हुने व्यवसायको लगानीको आधारमा स्तर निर्धारण गर्ने व्यवस्था गरिँदा राम्रो हुने, होटलको मात्र स्तर निर्धारण होइन अन्य व्यवसायलाई समेत लगानीको मात्रा र गुणस्तरलाई ध्यानमा राखेर राज्यको कुन तहले नियमन गर्ने भन्ने परिपाटीको विकासले एकातिर व्यवसायीलाई प्रोत्साहन हुने र अर्कोतिर अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार भए व्यवसायको प्रवर्धन हुने. मैले यसमा के निवेदन गर्न खोजेको भने अब यो 5 लाखमा पनि पर्यटन व्यवसाय दर्ता गर्न सकिन्छ, 2 लाखमा पनि गर्न सकिन्छ, अब 1 लाखमा पनि गर्न सकिन्छ होइन. अब यो 1 लाखमा गर्नेलाई पनि विभागले हेर्ने हो कि अथवा त्यो चाहिँ स्थानीय तहको वडालाई दिने हो कि त्यो अनुमति, अथवा 1 लाखसम्मको चाहिँ वडालाई दिने, त्योभन्दा माथिको प्रदेशले हेर्ने, त्योभन्दा माथिको चाहिँ विभागले हेर्ने भन्ने हो कि यहाँ चाहिँ अहिले 3 ताराभन्दा मुनिको होटल चाहिँ प्रदेशले हेर्ने भन्ने चाहिँ आएको छ. मेरो चाहिँ यसमा चाहिँ अझै पनि के हो भने 3 ताराभन्दा पनि लगानीका आधारका आधारमा चाहिँ विभागले हेर्ने कि अथवा के गर्ने भन्ने विषय चाहिँ अलिकति छलफल होस् कि भन्ने मेरो. ट्रेकिङ ट्राभल एजेन्सी जस्ता साना पुँजीमा रेजिस्ट्रेसन हुने तर कारोबारको मात्रामा व्यापक रहेको सन्दर्भमा त्यस्ता कारोबारलाई सुरक्षित व्यवस्थित र प्रोत्साहित कसरी गर्न सकिन्छ सोतर्फ समेत कानून व्यवस्था हुन आवश्यक देखिन्छ. यस्ता प्रकृतिको व्यवसायमा व्यवसायको परिणामलाई तोक्न नसकिने भएकोले कुनै समयमा पर्यटकले धोका पाउने परिस्थिति परेमा इजाजत दिने निकायले दायित्व वहन गर्ने कि नगर्ने भन्ने प्रश्नहरू उठ्न सक्ने भएकोले कानूनमा व्यवस्था गरेर उपयुक्त हुने. यो चाहिँ भन्न खोजे के भने अब 5 लाख रुपियाँ धरोटी राखेपछि र 2 लाख रुपियाँ लिगल खर्च गरेपछि एउटा ट्राभल ट्रेकिङ लोन छ, यो व्यवसाय गर्नेको सीमा छैन. 20 जना मान्छेलाई म एभरेस्ट चढाउँछु भनेर कोही साथीले लिएर आउनुभयो भनेदेखि उसले 50-60 हजार डलरका दरले उठाएको हुन्छ पैसा. अब त्यो साथी चाहिँ अब साथीहरूलाई असर नपरोस् भविष्यमा हुन सक्छ भन्ने कुरा हो. कोही साथी चाहिँ त्यो 20 जनाको पैसा बोकेर भाग्यो भने के गर्ने, त्यो पर्यटकको जिम्मेवारी विभागले लिने कि नलिने, इजाजत दिने निकायले लिने कि नलिने, यो विषय गम्भीर विषय हुन्छ. कैलाश आरोहण गराउन जाने साथीहरूले पनि कम्तीमा 2 लाख रुपियाँ इन्डियन करेन्सी लिएको हुन्छ होइन, 100 जनाका दर 2 लाखका दरले 100 जनाको पैसा लिएर चाहिँ त्यो तातो पानी दिएर भाग्यो भने के गर्ने, यस्ता विषयहरू चाहिँ हामीले कानूनमा अहिले नै व्यवस्था गर्न सक्यौँ भने त्यो व्यवस्थित र नियमित हुन्छ भन्ने लाग्छ. पर्यटकीय गाइडहरूको स्तर निर्धारण तथा इजाजतको काम कारवाही प्रदेश कानूनले अब प्रदेश हरेक प्रदेशका गाइडहरूको इजाजत चाहिँ प्रदेशहरूले दिने व्यवस्था गरिनुपर्छ, त्यो ठिक छ, त्यो अहिलेको विधान संशोधनबाट पनि त्यही आएको छ. तर उनीहरूको लगतको संघीय विभागमा समेत राख्नुपर्छ र गाइडहरूलाई आवश्यक तालिम र समय समय पेसागत अभिवृद्धिको तालिमहरू सञ्चालन गरी आचार संहिताको विकास गरी एकरूपता कायम गरिन आवश्यक छ. साथै एक प्रदेशमा दर्ता भएका गाइड ट्राभल ट्रेकिङ र राफ्टिङ जस्ता व्यवसायलाई अर्को प्रदेशले समेत मान्यता दिन आवश्यक छ, जुन कुरा संघीय पर्यटन ऐनमा समावेश हुन आवश्यक. यो यदि संघीय पर्यटन ऐनमा यो व्यवस्था कायम भएन भने गण्डकी प्रदेशमा दर्ता भएको ट्राभल एजेन्सीलाई भोलि बागमती प्रदेशमा काम गर्न पाउँदैनौ भनेर कसैले रोकिदियो भनेदेखि यहाँ समस्या. बागमतीमा प्रदेशमा दर्ता गरेको राफ्टिङ एजेन्सीले कडानीमा गएर राफ्टिङ गर्न पाओस्, इजिली पाओस् भन्ने चाहिँ मेरो निवेदन गराइ. यो चाहिँ संघीय कानूनले व्यवस्था गरोस्, पेश भएको र राष्ट्रिय सभाबाट आएको विषयमा पनि कुनै गम्भीर विषय सजाय गरेर जरिमानाको साथसाथै कैदको हत्तो किन आवश्यक हुन्छ, विधेयकमा उल्लेख भएको सजाय तोक्दा कम्पनी फर्मलाई निलम्बन गर्ने भन्ने उल्लेख छ, कम्पनीको व्यवसायलाई निलम्बन गर्न भन्दा उचित कारवाही र जरिमाना तोकिँदा उपयुक्त हुने. यसमा मेरो भन्न खोजेको मैले राख्न खोजेको निवेदन गर्न खोजेको चाहिँ के भने कुनै कुनै सानो तिनो विषय छ, कैदको सजाय छैन यहाँ जरिमानाको मात्रै छ. एउटा कुनै गाइडले गाइडसँग पैसा नहुनु नि सक्छ, कानुन गैर कानुनी काम गर्यो पर्यटकलाई हार्म हुने काम गर्यो भने उसलाई चाहिँ जरिमाना तिर्न सक्ने स्थिति पनि उसमा रहन्छ, 10 हजार पनि निकाल्न सक्ने स्थिति रहन्छ भने 10 हजार वा 15 दिन कैद भन्दै पनि 15 दिन जेल बसेर नि उसले सजाय भोगेर पनि आफ्नो कानूनलाई मान्ने हुन सक्छ, कैदको पनि हद तोकिन आवश्यक छ. त्यस्तै अब यो कतिपय सन्दर्भमा चाहिँ के छ भने अब यो कानूनको उल्लङ्घन गर्यो भने चाहिँ त्यो फर्म र कम्पनीलाई नै बन्द गरिदिने, 3 वर्ष कारोबार गर्न नदिने भन्ने व्यवस्थाहरू राखिया छ, त्यो अब चाहिँ नराखौँ त्यसो, किनभने उचित र कानून बमोजिमको कारवाहीहरू गरौँ, जरिमाना तोकौँ तर कम्पनी नै बन्द गरेर उसको उसले लाइभलीहुड उसले
3: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
4: अहिले बिहानको ठिक 7 बज्यो।

0: बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झारीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
5: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग

0: रेडियो दिदी बहिनी 95.2 मेघसको सहकार्यमा कुष्म नगरपालिका पर्वत
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
0: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामले, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
6: याद गर्नुहोला डाक्टर र आउने मिति
4: यही जेठ 23 गते शनिबार
7: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
8: सम्पर्क फोन नम्बर 0674220272
7: 420027
8: सम्पर्क मोबाइल नम्बर 9857225597
7: 9581898918।
9: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
10: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
9: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
10: अध्यापन हुने विषयहरू
9: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
10: विशेषताहरू
9: विषय विज्ञद्वारा अध्यापन गराइने,
10: अत्याधुनिक प्रयोगशाला,
9: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: लौनु नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
3: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा बुनि भयो।
4: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: ल ल, बर्बादै भयो नि। यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
7: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
6: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, लस्ती पर्वत।
7: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम, पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा, लस्ती बजार पर्वत।
7: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचा र द्वारेगौड़ा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-35-567 र 98-451-20-736।
2: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
2: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: महिनावारीलाई मर्यादित बनाउन विभेद अन्त्य गर्न
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
8: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो।
9: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
10: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 8 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: पनि सानोबाट चाहिँ सञ्चालन गर्नुपर्ने हुन्छ. यो एउटा जराको रूपमा लिनुपर्ने एउटा सानो रूट प्रविधिबाट हामीले चाहिँ सुरु गरेका छौँ. अब यसलाई विकसित गर्दै लगेर आगामी दिनहरूमा हामीले यसलाई ठूलो कम्पनीको रूपहरूमा लाने प्रयासहरूमा छौँ. अहिले पनि हामीले सुरुवातमा घरकै गोठबाट सुरु गरेका थियौँ भने अहिले विगतका नजिकका वार्डहरूबाट पनि हामीले कम्पोस्ट मलहरू जुन बाहिरबाट मलहरू लिएर आएर फेरि हामीले त्यसलाई प्रशोधन गरेर र चालेर राम्रो बनाएर बिक्री वितरणहरू गर्दै आइएको छ.
4: उसो भए तपाईँलाई किसान भन्ने कि व्यवसायिक किसान भन्ने कि अथवा अरू रूपमा चाहिँ चिन्ने त
3: म पूर्व त म किसानकै छोरा हुँ र नेपाली हामी अब पहिला किसान नै भयो. त्यसमा पनि मेरो अनुभवको आधारमा म एउटा एरोबिक कम्पोस्ट बनाउन जानेको र मेरो सिपहरूको उपयोग गर्दै किसान प्लस म कम्पोस्टको एरोबिक सिस्टम भन्नाले हावाद्वारा मल पकाउने विधिलाई मैले प्रयोग गरेर नेपालमा नयाँ प्रयोगहरू गरिरहेको छु. यस अनुसार हामीले जुनसुकै पनि सर्ने गर्ने चिजहरूलाई कम्पोस्टको रूपमा लान सकिन्छ. त्यसकारण म कृषिको लागि पनि मेरो अनुभवहरू थोरै छ. त्यसपछि गएर हामीले पशुपालनको लागि पनि म र अर्को एकजना साथी हुनुहुन्छ, उहाँले चाहिँ पशुपालन सम्बन्धी राम्रो काम गर्नुभएको छ भने अझ यसलाई हामीले तीनटै कुराहरूलाई सँगै लान सकियो भने रोजगार पनि हुने र एउटा कृषिमा पनि विकासहरू हुने र मलको पनि हामीले राम्रो उत्पादन गर्न सकिने र परीक्षण पनि हाम्रै ठाउँमा गर्न सकिने हुँदा यी तीनटै चिजहरूलाई हामीले अगाडि बढाइएको छ.
4: उसो भए समूहमा आबद्ध हुनुहुन्छ कि समूह अनि सहकारी पनि जोडिएको छ त यो काम गर्दाखेरि?
3: अहिले हालसालै हामीले समूहमा मात्रै गरिएको छ. अहिले हामी दुईजना तीनजनाबाट यो कामहरू गरिएको छ. यो विगत 10 वर्षभन्दा पहिलेदेखि नै मानसिक कृषि फर्महरू दर्ता भई आएको र त्यसैमा नै हामी फेरि अरू दुईजनाहरू जोडिएर यो फर्महरूमा हामीले अरू ऊर्जा थपेका छौं र मलमा पहिला कृषिबाट दूध उत्पादन मात्रै हुन्थ्यो र दूधहरू बिक्री मात्रै हुन्थ्यो भने अहिले हामीले दूध सहितको हामीले कम्पोस्ट मल र कृषिमा पनि लगानी गरेर अगाडि बढ़िरहेका छौं. अब यसलाई ठूलो गराउनको लागि अरू के कस्तो आवश्यकहरू पर्छ त्यसको खोजीमा छौं हामी.
4: यो कसरी आयो अवधारणा? यसरी काम गर्ने हो भने केही गर्न पनि सकिन्छ, किसान बन्न पनि सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ भन्ने एउटा अवधारणा हुन्छ नि, त्यो चाहिँ कसरी कहाँबाट आयो?
3: यसको लागि के छ भने कुनै पनि अवधारणा आउनको लागि एउटा सिपको आवश्यकता पर्दो रहेछ र जुन सिपको लागि मैले विगत 2008 देखि 2022 म साउथ कोरियामा काम गर्ने एउटा अवसरहरू पाएँ इपीएस मार्फत र त्यहाँ मैले कम्पोस्टिङ कम्पनीमा मेरो मेन्युफ्याक्चर कम्पनीहरूमा म परेको थिएँ र त्यहाँको देख्दाखेरिमा मलाई नेपालमा गएर पनि यस्तो किसिमको, नेपाल त एउटा कृषि प्रधान देश हो, नेपालमा चाहिँ मलहरूको हाहाकारहरू छ र यसमा गएर मैले केही थप योगदान गर्न सक्छु कि भन्ने आधारहरूमा म उहाँबाट फर्केर आइसकेपछि यो पेसामा चाहिँ लागेको छौं र यसमा चाहिँ के छ भने कहिल्यै पनि हामी घाटामा पनि जान नजाने र यो मल उत्पादनले गर्दा सम्पूर्ण नेपालीहरूको स्वास्थ्यमा समेत यसले चाहिँ अति नै राम्रो असरहरू पार्न सक्छ. किनभने हामीले यदि मल उत्पादन गर्यौं भने र हाम्रा जति पनि उब्जाउ हुनेछन् तिनीहरूलाई अर्ग्यानिक रूपहरूमा लान सकिन्छ र त्यसबाट खाएका पौष्टिक तत्त्वहरूले हाम्रो स्वास्थ्य जीवनमा पनि फरक पार्दछ र साथसाथै नेपाल जस्तो देशहरूमा अहिलेसम्म रोजगारीहरूको धेरै समस्याहरू छ र हामीले यसरी उद्योग धन्दाहरू गर्दै गयौँ भने हाम्रै देशको कच्चा पदार्थद्वारा, हाम्रै देशको म्यान पावरद्वारा र हाम्रो सिप पनि प्रयोग हुने यी तीनटै चिजहरूलाई जुटाएर जाँदाखेरिमा सम्पूर्ण विकासहरू हुने हुँदा म एउटा रिटायर 13 वर्ष जति साउथ कोरिया बसे पनि मैले अझै पनि फेरि घर आएर बस्नु हुँदैन किनभने यो समय भनेको किम्मती छ. यत्रो वर्ष त कसरी गयो, अझै पनि हाम्रो एउटा सिकेको सिपहरूलाई हाम्रै देशहरूमा चाहिँ लगानी गर्नुपर्छ. विगतका उमेरमा विदेशमा बिते पनि अहिलेको यो बचेको उमेर चाहिँ मैले कृषिमा लागेर मलमा कृषिमा र पशुपालनमा मैले सकेसम्म सहयोग गर्छु भनेर त्यहाँबाट सिकेको सिपहरूलाई प्रयोग गर्नको लागि मेरो उत्साह जागेको हो.
4: काठमाडौँमा केन्द्रित रहेर तपाईँहरूले फर्म सञ्चालन गरेर चाहिँ पेसालाई चाहिँ अगाडि बढाउनु भएको छ. पक्कै पनि तपाईँहरू बाहिरबाट यहाँ जोडिनु भएको यो क्षेत्र रोज्नुको कारण चाहिँ केही छ कि त्यस्तो?
3: मैले चाहिँ कस्तो भयो भने उहाँबाट सिकेको सिपहरू भयो र मेरो म जन्म स्याङ्जा हो, सेङ्जामा पनि कृषि कार्यहरू भइरहेको छ र त्यहाँबाट फेरि अहिले म बसाइसराई गरेर चन्द्रगिरीको 15 नम्बर वार्डहरूमा मेरो घर भएको हुँदा म यहीँ बसेर अहिले मलाई यहीँबाट सहज हुने हुँदाखेरिमा र मेरो नजिकै गाईफार्म पनि भएको हुँदा मेरो सहजताको आधारमा पनि र मैले गर्न खोजेको उद्देश्य पनि यहाँ सहज हुने हुँदा मैले यहाँ सुरु गरेको छु र यसैलाई यदि अगाडि बढाउँदै गइयो भने हामीले फेरि यसलाई गाउँसम्म पनि लान सकिन्छ। त्यसकारण मैले अहिले यहाँ सुरु गरेको छु।
4: हो, धेरै किसानहरूले मल भनेर बुझ्ने हो भने एउटा चाहिँ अहिले चर्चामा रहने र किसानलाई आवश्यक पर्ने पनि रासायनिक मल भनेर बुझिन्छ। तपाईँले मल भनेर बुझ्नुभयो भने पेसाका रूपमा चाहिँ कम्पोस्ट मल, त्यसमा पनि अर्को दिन दैनिक घरबाट निस्कने फोहोरलाई कम्पोस्ट बिन त्यो अर्को भनेर यसरी जोड्नुभयो, जैविक मल भनेर पनि जोड्ने गरिन्छ। यो के छ यो भिन्नता, यो बुझाइमा?
3: यो बुझाइमा कस्तो छ भने अहिलेसम्म नेपाली जति पनि किसानहरू हुनुहुन्छ उहाँहरूलाई पूर्ण रूपमा अब धेरैलाई थाहा नभएको कुराहरू कस्तो छ भने मल भनेको गाई बस्तुले दिएका चिजहरू नै मलहरू हुन् भनेर भनिन्छ। तर मललाई के छ भने हामीले अध्ययन, म पहिला सुरुमा पनि मैले त्यही भन्ने गर्थेँ, जब मैले बुझ्दै गएँ मलहरू एउटा कस्तो रहेछ भने मल भनेको त्यस्तो चिज हो जुन कि जीवाणुहरू सबैले खाएर बचेको चिज, त्यो चाहिँ बल्ल मलमा परिणत हुन्छ र सुरुमा आएको जुन गाई वस्तुहरूको मलहरू छ त्यो मलहरू होइन। मलहरू बनाउनको लागि विभिन्न प्रोसेसहरू हुँदो रहेछ। प्राकृतिक रूपहरूमा पनि मलहरू बन्नको लागि कार्बन, नाइट्रोजन र पानी र हावा, यी चार चिजहरूको मिश्रण रूपबाट मल भनेर भनिन्छ। तर मललाई के छ भने हामीले अध्ययन, म पहिला सुरुमा पनि मैले त्यही भन्ने गर्थेँ, जब मैले बुझ्दै गएँ मलहरू एउटा कस्तो रहेछ भने मल भनेको त्यस्तो चिज हो जुन कि

0: क्रियाहरू सुरु हुन्छ र हाम्रो सुरुको अवस्थामा आएको गाई बस्तुको जुन मलहरू छ त्यो मलहरू कच्चा हुन्छ, जुन किसानहरूले त्यसलाई मल भन्ने बुझ्नुहुन्छ। त्यो कच्चा मल यदि हामीले खेतबारीमा हामीले प्रयोग गर्यौँ भने एउटा समस्या के आउँछ भने एउटा कीटाणुहरू त्यहाँ बढी हुन्छन्, र अर्को समस्या भनेको के छ भने मलहरू जुन गाई बस्तुबाट पाएको जुन मल छ त्यसलाई चाहिँ कुहाउनको लागि नाइट्रोजनको आवश्यकता पर्छ, र यदि हामीले त्यो सिधै हामीले खेतबारीमा छर्यौँ भने त्यसले खेतबारीमा आफ्नो मल दिनुको सट्टा त्यहाँबाट नाइट्रोजन आफूतिर लिएको हुन्छ, आफू जुन पच्नको लागि लिएको हुन्छ। त्यसकारण सुरुवाती अवस्थाको त्यो मलहरू प्रयोग गर्न हुँदैन, त्यसलाई चाहिँ अलिकति पुरानो गराएर चाहिँ हामीले प्रयोग गर्नुपर्ने हुन्छ। र मल भनेको त्यस्तो हो जुन कि किसानहरूले आफैले पनि चेक गरेर अनुभव गर्न सक्छन्। त्यो भनेको कस्तो हो भने हामीले एउटा हेरेर छुट्याइन्छ, एउटा गन्धबाट छुट्याइन्छ, एउटा प्रयोग गरेर पनि हुन्छ। जस्तै हेरेर छुट्याउँदाखेरिमा कुनै पनि मलहरूलाई यदि हामीले हातमा लिएर हेर्यौँ भने त्यसमा भर्खरै दिशाहरूको कुनै पनि गन्ध हुनु भएन, एउटा दिशाहरूको गन्ध हुनु भएन। दोस्रो लेभलमा त्यसले त्यो मलमा के छ भन्ने चिजहरू मिसिएको देखिन भएन, त्यो मिश्रण भएको हुनु पर्यो। अर्को चाहिँ त्यो कम्पोस्टिङ भएर गलेको चाहिँ हुनु पर्यो। यदि तीन चार महिनादेखि लिएर छ महिना काटेको मलहरू हुन्छ भने त्यो मलहरूले मात्रै उत्पादन दिन सक्छ, नत्र भने त्यसमा चाहिँ कीटाणुहरू बढी हुने हुँदाखेरिमा त्यो मलहरू धेरै अलिअलि मल त होला तर चाहिँ 90% चाहिँ त्यसलाई मल मान्न सकिन्न, सडै गलेको मलहरूलाई मात्रै 90% हामीले चाहिँ मलहरू मान्न सकिन्छ। त्यसकारण किसानहरूको बुझाइमा पनि के छ भने मल भनेको यता थुप्रो देख्ने बित्तिकै यो मल हो भनिन्छ, त्यो होइन कि यो मलहरूलाई प्राविधिक रूपहरूमा हामीले चाहिँ डिकम्पोस्ट गरेर यसमा विभिन्न चिजहरू मिश्रण गराएर अथवा यसलाई चाहिँ अलिकति लामो समय पकाएर यदि प्रयोग गरियो भने हाम्रो श्रम पनि बोकेर लाने जुन हामीले धेरै हालेर थोरै गुणस्तर पाएका छौँ भने अब हामीले के गर्नुपर्छ भने लेबर कस्टहरू महँगो छ, थोरै प्रयोग गरेर पनि धेरै उपलब्धि हुने किसिमको मलहरू तयार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी चाहिँ कम्पोस्टमा लाएको हो र हामीले बनाएको कम्पोस्टमा के छ भने पहिला गोठे मलहरूमा जति पनि गाई बस्तुहरूले खाएका थिए त्यत्तिकै थुपार्ने गरिन्थ्यो भने अब हामीले ती थुप्रिएका चिजहरूलाई पनि डिकम्पोस्टहरू गरेर त्यसमा विभिन्न मिनरलहरू हालेर चालेर त्यसको मसिनो चिजहरूलाई मात्रै लिएर जाँदा थोरै मात्राले ठूलो सहयोगहरू पुर्याउँछ, यसरी चाहिँ हामीले उत्पादन गरेका छौँ।
1: आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फर्मका सञ्चालक पनि हुनुहुन्छ। आज विशेष गरेर हामीले किसानसँग जोडिने, पशुपालनसँग जोडिने र मलको कुराकानी जोडिरहेका छौं र अहिले हामीले रासायनिक मल भन्दा पनि गोठे र त्यसमा पनि राम्रो भइसकेको चाहिँ कम्पोस्ट मलको कुरा यहाँनिर जोडिरहेका छौं। जस्तो पशुपालनबाट जुन मलमूत्र आउँछ त्यसलाई चाहिँ हामीले मल भनेर सामान्य भाषामा चाहिँ बुझ्छौँ, तपाईँहरूले परिभाषित गर्दाखेरि त्यो पनि अझै पाकेको मल भनेर भन्नुहुन्छ। यो पाक्न के तरिका, के पद्धति चाहिन्छ र तपाईँहरूले अहिले उत्पादन गर्ने चरणमा पुग्दाखेरि के गर्नु भएको छ?
0: यो कम्पोस्ट मलहरू बनाउनको लागि विभिन्न किसिमका प्रयासहरू भइरहेका छन्, इण्डियामा, नेपालमा, अरू देशहरूमा पनि छन्। विभिन्न केमिकलहरूको प्रयोगहरू पनि भएको छ र हामीले नेपालमा एउटा हाम्रो साधारण तरिकाबाट कसरी कम्पोस्टिङ गर्न सकिन्छ भन्ने विधिको बारेमा म आज कुरा गर्न गइरहेको छु। यो कम्पोस्ट गराउनको लागि के छ भने सबैभन्दा राम्रो तत्त्व भनेको हाम्रो कम्पोस्टहरूमा धेरै किसानहरूले चाहिँ नगर्नु भएको कस्तो छ भने
1: तपाईँको आफ्नै फर्ममा चाहिँ भइरहेको उदाहरण दिँदा पनि हुन्छ।
0: मेरै फर्ममा भएको के हो भने मैले के गर्छु भनेर किसानहरूले के गर्नु आएको छैन भन्ने मैले बताउन गइरहेको। किसानहरूले जुन पिसाबहरू छ त्यो गोठे मलहरूमा त्यसलाई गिलो हुन्छ भने पिसाबहरू चाहिँ त्यसलाई फेक्नु भएको छ। सबैभन्दा पहिला पिसाबहरूलाई हामीले संकलन गर्नु पर्यो,
1: एउटा
0: पिसाबहरू संकलन गर्नु पर्यो र त्यसपछि हामीले गोठे मलहरूलाई एक ठाउँमा राखिसकेपछि त्यसको समय हुन्छ एक महिनाको अथवा हामीसँग कति उत्पादित छ त्यसलाई सेपरेट रूपमा राख्नु पर्यो। सबै वर्षौंसम्म एकै ठाउँमा गोबरहरू मिसाउनु भएन, एक महिना अथवा दुई महिना तीन महिनाको भयो भने पनि त्यसलाई सेपरेट रूपहरूमा राख्ने र त्यसलाई कार्बन रेसियो हुन्छ त्यो रेसियोहरू मिलाउनु पर्छ। गिलो मात्रै भए पनि गोबर मल बन्दैन, सुक्खा भयो भने पनि मल बन्दैन। हाम्रो समस्या के छ भने माथि सुक्खा तल गिलो हुनेछ। यसलाई के गर्नु पर्यो भने मलहरू बनाउनको लागि सिएन रेसियो भन्छ, कार्बन र नाइट्रोजनहरूको रेसियोमा हावाको प्रवेश भयो भने बल्ल मल भन्ने प्रक्रियाहरू हुन्छ। त्यसकारण हाम्रो मलहरूमा चाहिँ

0: यदि कार्बन तत्त्वहरूको अथवा सुक्खा तत्त्वहरूको कमी छ भने सुक्खा चिज मिसाउनु पर्यो, र यदि पानीहरूको कमी छ भने हामीले चाहिँ जुन किसिमको पिसाबहरू छ त्यसलाई प्रयोग गरेर मलहरूलाई फर्काएर तलको माथि माथिको तल गरेर छानो भन्दा मुनि चाहिँ राख्नु पर्यो। त्यसलाई सिधै छानामा मुनि राखियो भने त सेपरेट हुन्छ, नत्र पानी पर्यो भने घाम लायो भने नाइट्रोजनहरू उडेर जान सक्छ, मलहरू राम्रो हुँदैन। त्यसकारण हामीले के गर्दैछौँ भने हाम्रो गोठहरूबाट उत्पादित भएको सबभन्दा पिसाबहरूलाई कलेक्सन गर्ने, त्यो पिसाबहरूलाई कलेक्सन गरिसकेपछि त्यसमा अरू चिजहरू हामीले थप्छौँ। जस्तै त्यसमा हामीले यो ब्याक्टेरियाहरू बाहिरबाट लिन पनि सकिन्छ, जस्तै इएम झोलहरू भनेर भन्छ, त्यो एउटा ब्याक्टेरियाहरूको संकलन हो। यदि हामीसँग त्यो पनि छैन भने हामीले घरमै पनि साधारण घरहरूमा हुने दुध दही, दुध नभए दही, अमिलो किसिमको दही छ भने दहीमा थोरै पानीहरू राखेर त्यसमा चाहिँ हामीले अरू बेसनको पिठोहरू र गुड अथवा सखर अथवा नभए चिनी गुलियो चिजहरू राखेर घोलेर दुई चार दिन हामीले राख्यौँ भने त्यसैमा चाहिँ ब्याक्टेरियाहरू उत्पन्न हुन्छन् र त्यो ब्याक्टेरियाहरूलाई हामीले त्यो मलहरूमा छर्किनु पर्छ।
1: भनेको दही सामान्य अमिलो
0: अमिलो दही, त्यसमा थोरै पानी राख्ने र त्यसमा चाहिँ गुड
1: सक्खर हालेपछि ब्याक्टेरियाहरू
0: उत्पन्न हुन्छ,
1: आफूले
0: जम्मा गर्न सकियो
1: अनि मलमा लगाएर
0: छर्किदिने।
1: त्यो भनेको हप्ता दस दिन पन्ध्र दिनमा छर्किने कि जहिले राख्दा पनि हुने?
0: मलको आवश्यकता हुन्छ, जस्तै हामीसँग कति छ, एक क्विन्टल छ कि दुई क्विन्टल छ, कति छ त्यो आवश्यकता हेरेर हामीले फर्काउने बेलामा मलहरूलाई जब हामीले पल्टी गरिन्छ, पल्टी गरिने बेलामा सिएन रेसियो भने कार्बन र यदि गिलो छ भने कार्बनिक तत्त्व राख्नु पर्यो, पात पतिङ्गरहरू राख्नु पर्यो। यदि पात पतिङ्गर पनि छैन भने हामीले काठको धुलोहरू जुन यो मिलहरूमा पाइन्छ काठको धुलो राख्ने, अझ अहिले त के छ भने कृषकहरूलाई पातहरू पतिङ्गर पनि प्रयोग हुन सक्छ। अझ एउटा नयाँ विधि के आएको छ भने चारकोल बनाउने एउटा विधि आइरहेछ, जंगलहरूमा रहेका अलिकति दाउराजन्य वस्तुहरूलाई चारकोल भनेको चाहिँ पहिला हामीले कोइला गराउने भन्थ्यौं, त्यो चारकोलको रूपमा पोलेर पनि त्यसलाई फेरि हामीले संकलन लिएर आएर पनि त्यसमा मिसाइयो भने अझ राम्रो त्यसले चाहिँ गुणस्तरहरू दिन्छ। यसरी चाहिँ सिएन रेसियो मिसाइसकेपछि कार्बन र नाइट्रोजन र हावा, त्यो हावा पस्नको लागि त हामीसँग अरू प्रविधि छैन, ठूलोमा जाँदा हामीसँग खर्चिलो हुन्छ, त्यसले गर्दा त्यसलाई फर्काउने लगभग 10-15 अथवा एक महिनामा भए पनि त्यसलाई फर्काइयो भने तलको माथि हेर्ने, गिलो छ भने सुक्खा चिज राख्ने, सुक्खा छ भने पानी अथवा पिसाबहरू राखेर त्यसलाई फर्काउने प्रविधिहरूबाट चाहिँ हामीहरूले मल गराइयो भने घरहरूको गोठेमल पनि राम्रो हुन्छ र अरू मलहरू पनि हुन्छ। तर मेरो उद्देश्य भनेको गोठेमल सहित फेरि अझ विभिन्न किसिमका नगरपालिकाहरू वार्डहरूबाट निस्केका फोहोरहरूलाई पनि डिकम्पोस्ट गर्नको लागि एरोबिक सिस्टमबाट तलबाट हावा दिएर सिएन रेसियो मिसाएका जति पनि हाम्रा सड्ने गल्ने चिज छन् तिनीहरूलाई एक ठाउँमा राखियो भने त्यहाँ पनि हामीले चाहिँ मलहरू गराउन सकिन्छ। उद्देश्य ठूलो छ, सानोबाट सुरु गर्ने।
1: अब उदाहरणको लागि तपाईँले स्याङ्जा घर भनेर भन्नुभयो, विगतको अथवा पहिला बसेको, त्यहाँनिर बुवा आमाले पशुपालन गर्दै गर्दाखेरि उत्पादन गर्ने मल र अहिले तपाईँले चाहिँ काठमाडौँमा कम्पोस्ट मल चाहिँ उत्पादन गर्दै गर्दा गर्ने मल, यो दुईटा भिन्नता अहिले पनि किसानको रूपमा तुलना गर्ने भने के कति फरक छ, अन्तर कति छ?
0: अहिले मैले प्रयोग गर्दा म त्यतिखेर पनि मलाई के लाग्थ्यो भने हामीले एक दिन लाएर मान्छेहरू लगाएर लगभग 100 डोका मल बोकिन्थ्यो, 100 डोका मल बोक्दाखेरिमा त्यो मलमा के हुँदोरहेछ त हामीले लगाएर घोप्ट्याउने चलनहरू थियो, त्यसपछि घाममा सुकाएर फेरि छर्ने सिस्टम थियो। त्यस हुँदाखेरिमा त्यतिखेर पनि हामीले के भने हामीलाई त्यो अनुभव थिएन कि हाम्रो समय हुँदा पनि हामीले गोठे मललाई पल्टाइएन,
1: एउटा
0: पल्टाइएन, झाउँटाहरू भएको नराम्रो मलहरूलाई डोकामा मात्रै बोकेर यही हो मल भनेर चाहिँ गरियो, जुन कि फ्री रूपमा हाम्रो थियो, जो दिल पनि हुने त्यसरी चाहिँ प्रयोग गरिएको थियो।
1: अहिले हामीले पशुपालनले जुन गोबर मल र पिसाब दियो त्यसलाई व्यवस्थापन गर्न
0: जानिएन,
1: अनि छोप्ने भन्ने त हाम्रो अहिले पनि अभ्यास,
0: बरु सुकाउने, बरु घाममा सुकाउने, छोप्ने भन्ने चाहिँ थिएन। त्यसले गर्दा त्यो मलहरूमा के थियो भने मात्रा धेरै, गुणस्तर थोरै थियो। अहिले हाम्रोमा के छ भने प्रविधि अनुसार हामीले त्यही मलहरूलाई जुन झाङ्कटहरू नभएको भए पनि त्यो गलिसकेपछि के हुन्छ भने मसिनो हुन्छ र हामीले डिकम्पोस्ट गर्दा छिटो गर्न, फेरि त्यतिखेर एक वर्षसम्म भए पनि पाकि थिएन भने अहिले हामीले 3-6 महिनाभित्र त्यसलाई पकाउनको लागि चाहिँ हामीले इएम झोलहरू प्रयोग गरेका हुन्छौँ। अझ त्यसको न्युट्रिसनहरू चेक गरेर कमी छ भने हामीले त्यसमा पिनाम एड गरेका हुन्छौँ। अब यो सखर त हामीले चाहिँ गुलियो त हामीले मात्रै खाने भन्थ्यौँ, त्यो चाहिँ त्यहाँका ब्याक्टेरियाहरूले जीवाणुहरूले खाँदा रहेछन्, ती पनि त्यहाँका खेताराहरू छन्, ती खेताराहरूलाई उत्साहित गराउनको लागि हामीले गुण प्रयोग गर्दैछ र अहिले हामीले मात्रै काम नगरेर हामीले चाहिँ यी ब्याक्टेरियाहरूलाई काम गराउने विधि अनुसार त्यो मलहरू अति राम्रो बन्छ र पहिलाको 20 डोका मल बराबर अहिलेको 1 डोकाले चाहिँ काम गर्छ, त्यति फरक पर्न जान्छ।
1: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका सञ्चालक पनि हुनुहुन्छ। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीले आज विशेष गरी पशुपालन र पशुपालनबाट उत्पादन हुने मलमूत्र त्यसको चाहिँ व्यवस्थापन गरेर बन्ने राम्रो पाकेको मल अथवा उपयोगी गुणस्तर मल कम्पोस्ट मल अहिले चाहिँ हामीले यो चर्चा गरिरहेका छौं। खास कुरा गोठे मलसँग नै जोडिएको छ, त्यसको व्यवस्थापनको पाटो नै हो। खास गरी अब यो उद्देश्य राखेर चाहिँ काम शुरू गर्दै गर्दा तपाईँहरू समूहमा बसेर चाहिँ काम सुरुवाती चुनौतीहरू त्यस्ता चाहिँ के आए, अब अहिले त अलि लामो समय भइसक्यो, कसरी चाहिँ समाधान हुँदै गए, गर्न सकिने रहेछ भन्ने त भयो।
0: यो सुरुवाती चरणहरूमा म ठूलो उद्योगहरूमा काम गरेर आएको फर्किएको मान्छे, साउथ कोरियामा लगभग दिनको चाहिँ 8-10 हजार बोरासम्म पेकिङहरू हुन्थ्यो र मेरो त्यहाँ छँदा चाहिँ नेपालमा गएर पनि यत्रै खोल्न सकिन्छ भन्ने ठूलो सोचका साथ म फर्किएको थिएँ। तर नेपालमा आउँदा चुनौती के रहेछ भने, एक त हामी जमिनदारहरू भइएन, त्यसमा पनि नयाँ ठाउँमा आएर बसिएको छ भने सबैभन्दा चुनौती भनेको हामीले काठमाडौँमा उपयुक्त जग्गाको जग्गा नपाउनु, एउटा त्यो समस्याहरू भयो। त्यो समस्या भइसकेपछि अर्को सरकारी तरहरूबाट पनि वातावरणहरूबाट पनि कम्पोस्ट मलको लागि अहिलेसम्म सुनिश्चितता त्यस्तो नियमहरू नभइसकेको र हामीले फोहोरहरू जस्तै सर्निगल्ने चिज पाए पनि त्यसलाई चाहिँ फेरिमा पाएका चिज हामीले प्रयोग गर्न सकिएको छैन र हामीले किनेका चिजहरूबाट प्रयोग हामीले मलहरू गराउँदा महँगो परेको छ। जस्तै कालीमाटीमा म गएँ भने मलाई त्यहाँको सरहरूले भन्नुहुन्छ, हजुरलाई कति चाहिन्छ, यहाँको फलफूलहरू चाहिँ तपाईँहरूले फलफूल तरकारीहरूको जुन वेस्ट छ त्यसलाई लिएर गएर प्रयोग गर्नुहोस् भन्नुहुन्छ, जुन कि उहाँहरूले फ्रीमा डेलिभरी सहित हामीलाई दिन्छु भन्नुभएको छ। यदि हामीले त्यो फ्रीमा लिएर आएर हाम्रो कम्पनीहरूमा यदि युज गरियो भने गाईको मल त हामीले 10% मात्रै राखे पनि त्यो मलहरू बन्छ। यदि त्यस्तो गर्न सकेको भए हाम्रो यो कम्पोस्टको अहिले चाहिँ मूल्यहरूमा पनि धेरै कम सस्तोमा हामीले दिन सकिन्थ्यो। सबैभन्दा पहिला के छ भने हामीले जमिनहरू नपाउनु र वातावरणीय हिसाबहरूले पनि कम्पोस्टको लागि हेर्ने दृष्टिकोणहरू यहाँकाको त्यति राम्रो नदेखिनु र बनिसकेपछि पनि कम्पोस्ट मलहरू प्रयोगकर्ताहरूलाई सरकारहरूले दिने किसिमको जुन अनुदानहरूको छ नि, जस्तै युरिया डिएपीहरूमा अहिले सरकारले कति लगानी गरेको छ,
1: कति
0: अरबौं लगानी छ भने त्यसको 50% मात्रै सरकारले यदि कम्पोस्ट कम्पनीहरूमा लगानी गर्छ भने अहिले नेपालभरि नै कम्पोस्ट कम्पनीहरू खुल्छन्, जुन कि यसले 50% नेपालको कृषिमा 50% चाहिँ जुन डिएपी र युरियाको मागलाई डाउन गर्छ, एकैचोटि 100% हुँदैन। यहाँका किसानहरूको पनि एउटा सोच के छ भने कम्पोस्ट हाल्ने बित्तिकै डिएपी युरिया हाल्नु पर्दैन, युरिया डिएपी हाल्ने बित्तिकै कम्पोस्ट हाल्नु पर्दैन भन्ने किसिमको सोच छ। यसमा कस्तो हुन्छ भने बाली नाली हेरेर कृषकहरूले आफ्नो अनुभवको आधारहरूमा कम्पोस्ट मलहरू हालिसकेपछि पनि केही मात्रामा हामीले ती सप्लिमेन्टहरू दिनपर्ने हुन्छ, किनभने हाम्रा खेतबारीहरू चाहिँ अहिले कस्तो भइसक्यो भने युरिया खाइसकेका डिएपी खाइसकेका छन्, तिनीहरूलाई त्यही स्वाद चाहिँ अलिअलि चाहिन्छ। त्यसले गर्दा हामीले सुरुवाती अवस्थामा 50% कम्पोस्ट मलहरू प्रयोग गर्ने, त्यसपछि गएर त्यो युरिया र डिएपीहरूको मात्रा घटाउँदै गइयो भने सस्तो पनि पर्दै जान्छ, सरकारले पनि यस सम्बन्धी लगानी गर्यो भने समस्याहरू हुँदैन। हाम्रो सबैभन्दा समस्या भनेको जग्गा उपलब्ध नहुनु,
1: त्यो भनेको तपाईँहरू जस्तो जसले चाहिँ फार्मका रूपमा काम गर्न चाहनुहुन्छ,
0: हजुर हामी जतिले फार्ममा गर्न चाहन्छौ एउटा त जग्गा नपाउनु, अर्को चाहिँ नजिकका बस्तीहरूले चाहिँ स्वीकृति नदिनु, यसको चाहिँ नियमहरू छ। कम्पोस्ट कम्पनी गर्नको लागि 4 किल्लाको स्वीकृति लिनुपर्ने, वार्डहरूबाट स्वीकृति दिनुपर्ने, यी विभिन्न छन् भने यस्तामा चाहिँ हामीले गर्न खोजियो कसैले दियो भने पनि एउटाले रोक्ने किसिमको प्रविधि छ। त्यसकारण यदि पाइन्छ भने हामीले व्यक्तिगत रूपहरूमा अथवा हामीले लिन्छौ, यदि त्यस्तो भएन भने कम्पोस्टको लागि सरकारले भिन्दै जुन जंगलहरूको क्षेत्रहरू छ त्यहाँ पनि असर नपुग्ने गरी बस्तीबाट 1.5 किलोमिटरको अलिकति पल्तिरपट्टि एउटा व्यवस्था गरिदियो भने लिजकै रूपमा भए पनि त्यस्तो जग्गा छुट्याइदियो भने हामीले ठूलो रूपहरूमा कम्पोस्ट कम्पनीहरू खोल्न सक्छौं र अन्य समस्याहरू त छन्, त्यसलाई चाहिँ हामीले अगाडि गर्न सक्छौं।
1: अहिले तपाईँले अघि शुरूआतमा जोडेको चाहिँ तपाईँहरूको फार्म जुन अहिले सञ्चालन भइरहेको छ 18 रोपनीमा
0: हजुर,
1: त्यो पर्याप्त हो कि होइन, कि अझै थप्नुपर्ने केही के छ?
0: अहिलेको लागि त्यो हामीलाई पर्याप्तै छ, अहिलेको लागि
1: लिजमै हो,
0: त्यो लिजमै हो, तर त्यसमा चाहिँ पर्याप्त भएको ठाउँमा हामीले चाहेका चिजहरू लान सकिएन। जस्तै मैले भने नि हामीसँग 18 रोपनीमा पनि कसैले समस्या नदिने हो भने त्यो पर्याप्त थियो। मैले जस्तै सर्ने गर्ने चिज कालीमा डियर भने नि त्यो लिएर जान पाउने हो भने त्यसैमा, तर त्यो बस्तीको नजिक भएको हुँदा हामीले यदि त्यही 18 रोपनी मध्येको जग्गामा पनि यदि हामीले आफूले आफ्नो इच्छा अनुसार हाम्रो प्रविधि अनुसार काम गर्न पाउने हो भने अहिलेको लागि ठिकै थियो, तर त्यो अनुसार हामीले काम गर्न पाइँदैन किनभने वातावरणीय हिसाबहरूले पनि त्यसले चाहिँ त्यहाँ बस्ती एरिया भएको हुँदा समस्या हुन्छ। तर सानो रूपहरूमा अहिले जुन किसिमले हामीले चलेका छौँ त्यो किसिमले चल्नको लागि ठिकै छ, तर समस्या व्यक्तिगत जग्गा भएको हुँदा हामीले केही अलिकति राम्रो संरचनाहरू गराउन सकिएको छैन। जस्तै 5 वर्षको लागि, 10 वर्षको लागि, 15 वर्षको लागि हामीले अलि लङ उहाँहरूले एग्रिमेन्ट दिने हो भने हामीले थाई संरचना गराएर राम्ररी जान्थ्यौँ। उहाँहरूले 2 वर्ष 3 वर्ष भन्नुहुन्छ, त्यसपछि त्यो एग्रिमेन्टहरू तोडिन्छ कि भनेर हामीले अझै ढुक्क भएर अगाडि बढ्न सकेका छैनौँ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि, पशुपालन र कम्पोस्ट मलबारे उद्यमी किसान लोकनाथ डुम्रेसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
4: Safety!
3: Michelin, Michelin, Michelin.
5: World's number one tire brand.
6: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
6: हाम्रा सेवाहरू
7: ओपिडी सेवा,
6: विशेषज्ञ ओपिडी सेवा,
7: निशुल्क औषधि वितरण,
6: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
6: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
6: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पञ्चकर्म सेवा,
6: छार सूत्र सेवा,
7: जलौका सेवा,
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6-96, 98-514-2403।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले कृषि, पशुपालन र कम्पोस्ट मलबारे कुराकानी गरिरहेका छौ। कुराकानीमा हुनुहुन्छ उद्यमी किसान लोकनाथ डुम्रे। उहाँले उत्पादन गर्ने गरेको कम्पोस्ट मलको गुणस्तर र बजार अवस्था के छ,
3: यसको लागि हाम्रो उद्देश्य नै धेरैजनालाई मल उपलब्ध गराउने उद्देश्य
2: भनेको सजिलै बुझौ, बेच्ने हो,
3: बेच्ने नै हो। हामीले आफ्नोमा प्रयोग गरेर हेर्ने र अरूलाई बेच्ने उद्देश्यका साथ हामीले चाहिँ यो मलहरू उत्पादन गरिरहेका छौँ। अहिले हामीसँग लगभग
2: भनेको कम्पोस्ट मलै हो,
3: कम्पोस्ट मलै हो। त्यो भनेको एरोबिक सिस्टम हावाद्वारा यहाँ धेरै कस्तो छ भने भर्मिङ कम्पोस्ट भनेको गणेउलाले खाएर बनाएको मलहरू हो, एरोबिक कम्पोस्ट भनेको हावामा फर्काएर विभिन्न गल्ने चिजहरू राखेर बनाइएको हो। त्यो थोरै मात्रै विधि फरक हो, तर त्यसले काम गर्ने चाहिँ एउटै हो। र यसको लागि हामीले बिक्रीको लागि उत्पादन गरेको हुँदा यसको गुणस्तर चेक पनि हुन्छ। हामीले गुणस्तर चेक आस्था रिसर्च सेन्टरबाट चाहिँ हामीले गुणस्तर चेक गरेर लिएका छौँ।
2: के आयो नतिजा?
3: त्यो त्यसको नतिजाहरू हाम्रो राम्रो छ। जुन पनि मापदण्ड छ, मापदण्ड अनुसार चाहिँ हाम्रो अति नै राम्रो छ। आज पनि म यहाँ आउनुभन्दा पहिला कृषि ज्ञान केन्द्रमा गएर त्यहाँ भेटघाट गरेर चाहिँ आएको थिएँ, उहाँहरूलाई मेरो रिपोर्ट पनि देखाएको थिएँ। राम्रो रहेछ, यो गुणस्तरलाई हजुरहरूले कायम राख्नुहोस्, त्यसको लागि के गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ। अलिकति समस्या के छ भने गाउँघरमा अहिलेसम्म किन्ने वातावरणहरू उहाँहरूले चाहिँ डिएपी र युरियाहरू किन्न सक्नुहुन्छ। कम्पोस्टहरू अहिलेसम्म गोठेमलहरू उठाएर लगेको हुँदाखेरिमा अहिले हामीले 20 रुपियाँ किलोमा उपलब्ध गराइरहेछौँ। 20 रुपियाँ किलोमा उपलब्ध गराउँदा पनि कसै कसैले के भन्नुहुन्छ भने यो चाहिँ अलिकति महँगो भयो, अर्को डिएपी चाहिँ युरिया चाहिँ लाग्छ कि लाग्दैन भन्नुहुन्छ। डिएपी र युरिया र यो कम्पोस्ट मलमा धेरै फरक छ। अहिले नेपालमा डिएपी र युरिया पाएको पनि सरकारले अनुदान दिएर हो, यदि अनुदान हुन्थेन भने त्यसको मूल्य र हामीले जसरी पनि हामी लड्न सक्थ्यौँ, तर सरकारले अनुदान दिएको मल र त्यसको फेरि केमिकल र हाम्रो यो जुन प्राङ्गारिक छ त्यसमा थोरै ढिलो र चाँडोहरू हुन्छ। त्यसले गर्दाखेरिमा उहाँहरूलाई बुझाउन पनि र उहाँहरूले बुझ्न पनि अझै समयहरू लाग्ला। जतिले प्रयोग गर्नुभएको छ उहाँ सन्तुष्ट हुनुहुन्छ र हाम्रो मल भनेको बिक्रीको लागि हो। र अहिले हामीले चन्द्रगिरी नगरपालिकाका विभिन्न वार्डहरूमा हामीले चाहिँ यसलाई बेचिरहेका छौँ। त्योभन्दा माथि लेलेसम्म पुर्याएका छौँ र अन्य गाविसहरूबाट पनि हाम्रो मल नगरपालिकाबाट पनि हाम्रो मलहरूको अर्डरहरू आइरहेको छ। विभिन्न कृषि फर्महरूले पनि लैरहनु भएको छ र उहाँहरू सन्तुष्ट हुनुहुन्छ र हामीले अझ राम्रो कसरी गर्न सकिन्छ भनेर प्रयत्नहरू गरिरहेका छौँ।
2: हो, तपाईँले प्रयत्न गरिरहेका छौँ भनेर भन्दाखेरि अब लामो समय पनि भइसक्यो काम थाल्नु भएको, चाहिँ गुणस्तरको कुरा अब समस्या रहेन, हामी चाहिँ गुणस्तरमै छौँ भनेर पनि भन्नुभयो, कति प्रमाण पनि छ देख्न सकिन्छ। अब यो हिसाबले हेर्दाखेरि तपाईँहरूलाई लगानीको लागतको भोलि चाहिँ कमाईको अर्को एउटा पाटोको चिन्ता होला। नजिकका चाहिँ नगरपालिका अथवा कृषिका शाखा सरकारले चाहिँ रासायनिक मलमा अनुदान दिएछ भनेर तपाईँले जोड्नुभयो, तपाईँहरूले के पाउनु भएको छ त, छ कि छैन?
3: हालसम्म कुनै पनि हामी एकजना जसले हाम्रो जुन कृषि दर्ता गर्नुभएको छ उहाँ चाहिँ दार्जिलिङको हुनुहुन्छ। उहाँहरूको बसाई सराई नभएको कारणले गर्दा यहाँको जुन हेर्ने दृष्टिकोणहरू छ बाहिरबाट आएकाहरूलाई उहाँहरूलाई कुनै पनि ठूलो अनुदानहरूको अहिलेसम्म कार्यक्रम रहेन छ। त्यसमा म चाहिँ अहिले त्यसमा जोडिएको छु र म यहीँको अहिले बासिन्दा भएको छु। बसाई सराई ल्याइसकेपछि जोडिसकेपछि अब यसलाई कसरी अगाडि लाने भनेर म चाहिँ त्यसमा लागि परेको छु। र अझै पनि अनुदानको कार्यक्रमहरू नेपालमा के छ भने कागजी रूपमा मात्रै भएकाहरूले पाइरहेको र अब अहिलेको नयाँ सरकारहरूले जहाँसम्म लाग्छ निरीक्षण गरेर जसले राम्रो गरेको छ त्यसलाई दिनुहुनेछ र त्यो प्रक्रियाको लागि हामीले आफ्नो प्रोसेसहरू अगाडि बढाइरहेका छौँ। अहिलेसम्म कुनै पनि सरकारी तर्फबाट सहयोगहरू भएको छैन। हामीलाई आशा छ हामी पनि पूर्णत निपुण हुनु पर्यो र सरकारले पनि हामीलाई हेर्नेछ भनेर मैले विभिन्न ठाउँहरूमा कुरा राखेको छु र अरूले पनि विश्वास गरिदिनुहुन्छ। जस्तै कम्पोस्ट सम्बन्धी हाम्रो मलहरू हेरेर हाम्रा कुराहरू सुनेर सबैले चाहिँ विश्वास गरिदिनुहुन्छ भन्ने आशा छ।
2: हो, यो तपाईँले राख्नुभएको आशा भयो र अब पक्कै पनि एउटा चाहिँ व्यावसायिकतामा गएपछि काम गर्ने, लगानी गर्ने सबै कुराहरू र लगानी चाहिँ ल्याउने, फिर्ता ल्याउने कुराहरू पनि धेरै रहन्छन्। अब किसानहरू चाहिँ धान खेतमा लाग्दै हुनुहुन्छ, खेतीको चाहिँ सिजन छ, मकैका लागि मल चाहिने बेला हो, धानको लागि मल चाहिने बेला हो। तपाईँहरूको आफ्नो फार्म चाहिँ काठमाडौँमा छ, खेतीपाती अलि धेरै तराई मधेसतिर बढी चाहिँ हुन्छ, त्यहाँनिर बढी मलको चाहिँ माग हुन्छ। अब किसानहरू कसरी चाहिँ माग्ने, कहाँबाट पाउने, कसरी किन्ने, सस्तो परे कसरी हुन्छ, अलि यो बारेमा पनि यसो चासो।
3: यसको बारेमा मैले अस्ति जुन राष्ट्रपतिबाट पुरस्कारहरू वितरण कार्यक्रम थियो
2: शीतल निवासको 15 गते
3: बजेट आउने दिन त्यहाँ कार्यक्रम थियो, म सिंह दरबारसम्म सबै 7 प्रदेशका 14 जना कृषकहरूलाई त्यहाँ भेटेको थिएँ,
2: उत्कृष्ट किसान जसले 2 लाख रुपियाँ जनै नगद
3: पाए, जसमा मेरै सिङ्गा जिल्लाबाट मेरै भाइ चन्द्रकान्त डुम्रे पुरस्कृत हुनुभएको थियो र म त्यहाँ जाने अवसर पाएको थिएँ र मैले त्यहाँ गएर सम्पूर्णलाई मेरा कुराहरू राखेँ र उहाँहरूका कुराहरू पनि सुने र यो गोठे मल अथवा यो चाहिँ प्राङ्गणिक यी मलहरूलाई अब हामीले के गर्नुपर्छ भन्दा उहाँहरूलाई मैले आफ्नो फोन नम्बर पनि दिएको छु, यदि हजुरहरूलाई यो टाढाबाट ट्रान्सपोर्टेसन गर्दा गोरुङ्गो चिजहरू महँगो पर्न सक्छ, प्रत्येक विकास क्षेत्रहरूमा प्रत्येक ठाउँहरूमा हामीले यो कम्पोस्ट कम्पनी त्यहीँको कच्चा पदार्थबाट उत्पादन हुने हुँदा टाढाबाट लिएर जाँदा महँगो पर्न सक्छ, प्रत्येक ठाउँहरूमा डिस्ट्रिक्टहरूमा गएर हामीले तालिमहरू दिएर त्यहीँका कृषकहरूलाई एउटा अनुभवी गराएर पनि त्यहीँ गराउन सकिन्छ, यदि उहाँहरूले चाहिँ प्रारम्भिक रूपहरूमा नजिक छ आउँदा सिहरीमा जान सहज छ भने हाम्रै उद्योगबाट पनि मलहरू लान सक्नुहुन्छ। जुम्लाको साथीहरूले पनि भन्नुभएको थियो कि हामीले यहाँ लान अलिकति टाढा पर्यो,
2: गाह्रो
3: छ, त्यही भएको वस्तु चिज हामीसँग जंगल छ सबै चिज छ भने हजुरहरू सिकाइदिनु पर्यो भन्नुभएको थियो, मैले आफूले जानेको सक्दो सहयोग म जुनसुकै ठाउँहरूमा पनि गर्छु भनेर उहाँहरूसँग आश्वासन दिएको छु, त्यसकारण नजिक पर्ने ठाउँहरूमा हामीले यहीँबाट वितरण गर्छौं, यदि टाढा छ भने पनि उहाँहरूले त्यही नजिकको अर्ग्यानिक ठाउँहरूबाट कम्पोस्ट लिन सक्नुहुन्छ, त्यसमा पनि आफ्नै ठाउँमा बनाउन चाहनुहुन्छ र उहाँहरूलाई प्राविधिकहरूको कमी छ भने हामीलाई सम्झनु भयो भने आएर हजुरहरूलाई तालिमहरू दिएर त्यो आफ्नै ठाउँहरूमा आफ्नै गोठहरूलाई पनि सुधार गर्ने कार्यक्रमहरू हामी सञ्चालन गर्दैछौं।
2: कुराकानीमा हुनुहुन्छ किसान लोकनाथ डुम्रे, उहाँ मानुषी कृषि तथा पशुपालन फार्मका संचालक पनि हुनुहुन्छ, विशेष गरी कृषि पशुपालन र गोठेमलसँग जोडिएको विषयलाई हामीले आजको कुराकानीमा जोडिरहेका छौं। तपाईँहरूले फार्म मार्फत चाहिँ उत्पादन गर्नुभयो, नतिजा राम्रो छ भनेर पनि भन्नुभयो, यसलाई चाहिँ बजार विस्तारको कुरा पनि जोडेर जोड्नुभयो, काठमाडौँभित्र खेती हुने क्षेत्रहरू पनि छन्, उपत्यकाभित्रै पनि खेती हुन्छ, भलै कतिपय अब शहरीकरणको उसमा पुगिसक्यो, बजारको सम्भाव्यता के देखेर चाहिँ शुरूआत गर्नुभयो र अहिले अवस्था के पाउनु?
3: बजारको लागि मैले धेरै ठाउँमा डुल्दा उहाँहरूले के भन्नुहुन्थ्यो भने कृषिविदहरूले पनि नेपालमा काठमाडौँमा मलहरू बिक्दैन भन्ने मैले सुन्थेँ, तर मैले जब उत्पादन गरेको छु नि मलहरू हामीले यहाँका कृषकहरू कृषकलाई नभएर एउटा घरमा गमला प्रयोग गर्नेहरूलाई पनि पुर्याउन सकिँदैन, यदि हाम्रो मल लिइदिने हो भने उहाँहरूको लिने किसिमको वातावरण चाहिँ हुनु पर्यो,
2: त्यो भनेको त एउटा बुझाइ नै रह्यो,
3: हजुर,
2: जसले चाहिँ घरमै पौसीमै खेती गरे पनि मल कुन प्रयोग गर्ने भन्ने बुझाइ चाहियो,
3: बुझाइ चाहियो, सबभन्दा पहिला उहाँहरूको बुझाइमा परिवर्तन हुनु पर्यो, हामीले डिएपी र युरिया भन्दा कम्पोस्ट मलहरूको प्रयोग गर्नुपर्छ, यसले एक सिजनलाई नभएर 2-3 सिजनहरूलाई माटोको मुटु हो कि, यो जुन कम्पोस्ट मल छ माटोलाई परिचालन गर्ने नै मुटु हो, यदि हामीले यो कम्पोस्ट मललाई त्यहाँ राख्यौँ भने त्यसको धड्कन सुरु हुन्छ र त्यसले चाहिँ त्यहाँबाट आफूले मात्रै होइन माटोलाई पनि काम गर्न सिकाउँछ र एक बालीलाई होइन 2-3 बालीहरूसम्म यो मलहरूले चाहिँ प्रोत्साहन गरेर ती बोट बिरुवाहरू चाहिँ फल्ने फुल्नेहरू हुन्छ, यदि युरिया डिएपी हाल्यौँ भने त्यो चाहिँ एक सिजनको लागि हर्लक्क हुन्छ, कुनै पनि चिज बढ्नको लागि लामो समय चाहिन्छ, यो कम्पोस्ट मलले के छ भने बिस्तारै बढाउने र ढल्न नदिने र बिस्तारै चाहिँ यसले चाहिँ सहयोग पुर्याउँछ भने युरिया डिएपी भनेका के हुन् भने धेरै पर्ने बित्तिकै हर्लक्क देखाउने, त्यसपछि फेरि तिनीहरूको गुणस्तरहरू जान्छ, त्यसकारण बिक्रीमा कुनै पनि समस्या छैन, बुझाइमा एउटा समस्या भयो, सुरुवातमा म के बानी पार्नको लागि के हुन्छ भने सरकारले कमसेकम 25%-50% एक दुई वर्षको लागि अनुदान दिने किसिमको मलमा जसरी डिएपी युरियामा चाहिँ अनुदान दिएको छ यो मलहरूमा पनि थोरै अनुदानबाट कृषकहरूलाई बानी पारियो भने उनीहरू बानी पारेपछि त चियाको लत जस्तै उहाँहरूले त्यो मलहरू अर्को मल हाल्दै हाल्नुहुन्न, अलिकति मान्छेहरूमा जनचेतना र यो कम्पोस्ट नै प्रयोग गर्नुपर्छ भन्ने सिकाउनको लागि प्रोत्साहन स्वरूप सरकारबाट यो जति पनि गणेउली मल अथवा यो चाहिँ भर्मी यो जुन गोठे मलहरू छन् अथवा एरोबिक सिस्टमबाट बनेका मलहरू छन् त्यसलाई अलिकति अनुदान छुट्याएर प्रत्येक कृषकहरूसम्म यो मलहरू पुर्याउन सकियो भने उहाँहरू आगामी वर्षमा चाहिँ उहाँहरूले त्यो मल खोज्नुहुन्छ, यो यहाँ मात्रै नभएर मैले अरू देशहरूमा पनि देखेको छु, प्रोत्साहन स्वरूप कृषकहरूलाई अर्थौक त दिन सकिएन, तलब त दिन सकिएन भने अहिले भत्ता त दिन सकिएन भने कमसेकम कम्पोस्ट मलहरूमा 1 किलोमा 10 रुपियाँ 1 किलोमा 5 रुपियाँसम्म दियो भने पनि यो कृषि प्रधान देशहरूमा कुनै घाटा हुँदैन, कृषकहरूले नै यो देशहरूमा एउटा ऊर्जा दिन्छन्, यो देशहरूमा कृषकहरूले रोजगारी बढाउँछन् र उनीहरूको उत्साहले गर्दा देशको विकासमा जोड पुग्छ।
2: भनेपछि जेठ पन्ध्रमा चाहिँ बजेट आयो, त्यो बजेटले तपाईँहरू जस्तो युवा उद्यमीको चाहनालाई समेट्यो कि समेटेन त? उसो भए कति कुरा चाहिँ परे त?
3: हजुर, यो अहिलेको जुन कार्यक्रमहरू आएको छ यसमा पूर्ण रूपमा हामीले सानो किसानहरूलाई सबभन्दा निम्न स्तरकोहरूलाई सिधै देखिने किसिमको कार्यक्रम देखिँदैन, अलिकति त्यसबाट आन्तरिक कुराहरू होलान्, तर अहिले चाहिँ जुन 40% दिने 2 करोडसम्मको लगानी भनेको छ, केही ठूलो लगानीकर्ताहरूलाई एकमुष्ट गरेर सरकारले चाहिँ त्यस मार्फत दिन खोजे जस्तो चाहिँ देखिन्छ।
2: तपाईँहरू पर्नुहुन्छ कि उन्न अब त्यो क्याटेगोरीभित्र, त्यो समूहभित्र?
3: हजुर,
2: के छ
3: त्यसमा पर्नको लागि हामीले त्यही किसिमको क्राइटेरियामा पुग्नको लागि कोसिस गरेका छौँ, किनभने 2 करोड भनेको हामी साधारण किसानहरूको लागि त्यहाँ पुग्नको लागि चाहिँ ठूलो लगानीहरू हुन्छ, त्यसको लागि प्रयत्न छ सरकारले। 2 करोड मात्रै नभएर त्योभन्दा निम्न स्तरका जति पनि साना कम्पोस्ट सम्बन्धी उद्योगहरू 1 करोड अथवा 1 लाखसम्मको उद्योगलाई पनि यति % चाहिँ अनुदान दिने भन्ने किसिमको वातावरण भइदिएको भए अति राम्रो हुने थियो, तर एकैचोटि ठूलो उद्योगहरूलाई भन्ने मात्रै देखिएको छ होला आन्तरिक रूपहरूमा, त्यो पनि गृह कार्यहरू बाहिर सुन्दा हामीले ठूलोको मात्रै सुनियो भने, यदि बजेट छुट्टिएको छ भने सबभन्दा पहिला हामीले जरो सानो किसानहरूलाई पनि छुन सकिने किसिमको साना कम्पोस्ट कम्पनीहरू प्रत्येक वार्डहरूमा एउटा कम्पनी भइदियो भने त्यो वार्डले चाहिँ अन्तबाट ल्याउनु परेन नि, त्यहाँका कृषकहरू त्यहीँबाट चाहिँ डेलिभरी चार्ज लागेन प्रयोग गर्न सक्छन्, र अनुदान पनि सिधै कम्पनीलाई नदिएर जुन किसानले जति प्रयोग गर्छ वार्डले त्यसको चाहिँ निगरानी राखेर कति किसान हो कि होइन चिनेर त्यसपछि उसले कति मल प्रयोग गर्छ त्यो मलको आधारमा त्यो कम्पनीहरूबाट मलहरू किन्ने त्यस्तो भइदियो भने प्रत्यक्ष रूपमा सेना किसानहरूले चाहिँ पाउने थिए, र अहिले सुरुवाती अवस्थामा हामीले ठूलो रूप मात्रै देखिएको छ, यसको सूक्ष्म रूपहरू अध्ययन गर्नुपर्ने हुन्छ। सायद यो सरकारले चाहिँ सेनालाई पनि हेरेको होला आशा छ, अब तल्लो सेना वर्गले पनि 1 लाखसम्म लगानी गर्नेहरूले पनि त्यो प्राथमिकतामा पराउन र सरकारको पनि यस विषयमा ध्यान जाओस्।
2: हो, अहिले माटोको स्वास्थ्य, माटोको चाहिँ पुनर्भरण, पुनर्जागरण, माटो मर्छ त्यसलाई चाहिँ जोगाउनु पर्छ भन्ने चर्चा बहसहरू भइरहेको सन्दर्भमा एउटा त बजेट मार्फत रासायनिक मलमा नै प्राथमिकता पर्यो, जुन पोहोर 28 अर्ब बजेट रासायनिक मललाई छुट्टिँदा यसपालि त्यो बजेट पनि बढेर 32-33 अर्ब पुगेको अवस्था छ, र जैविक मलका कुराहरू पनि जोडिएका छन्, जुन प्राङ्गारिक खेती अभ्यासका कुराहरू पनि जोडिएका छन्, यसमा तपाईँलाई केही छ लागेको भन्न, त्यस्तो केही छ विषय?
3: मलाई के लागेको छ भने जसरी हामीले बाहिरबाट आयातित गर्ने चिजहरूमा यत्रो रकमहरू छुट्टिएको छ भने बरु त्यसमा कम गर्दै गएर, एकैचोटि कम गर्न चाहिँ हुँदैन, बरु त्यसको बजेटहरूमा थोरै कम गर्दै गएर यहाँका अर्ग्यानिक जति पनि उत्पादनहरू छन् त्यसहरूमा हामीले चाहिँ अनुदानहरू बढाउने हो भने अवश्य पनि त्यसको लगानीहरू उताबाट विदेश जाने पैसा नेपालमै खर्च हुन्छ, नेपालमै उत्पादनहरू हुन्छ। अब हामीले बाहिरबाट आउने चिजहरूलाई घटाउने र यहाँको कम्पोस्टहरूलाई बढाउने गर्नुपर्छ, त्यो नीतिहरूमा सरकारले चाहिँ बजेटहरूमै पहिले किसानहरूलाई भन्नुपर्छ कि अब तिमीहरूले रासायनिक मलमा प्रयोग गरे यति अनुदान, अथवा यदि कम्पोस्ट मल प्रयोग गर्यो भने यसरी हुन्छ भन्ने किसिमको सरकारले पनि विभिन्न कार्यक्रम ल्याउनु पर्यो, र विदेशबाट किन्ने चिजहरूलाई पनि कम गर्दै नेपालको जुन कम्पोस्ट कम्पनीहरूलाई चाहिँ नेपालले बजेट छुट्याएर सेना लगानीकर्ताहरूलाई उत्साहित गर्यो भने अवश्य पनि सफल हुन्छ।
2: व्यावसायिक किसानकै रूपमा रहनुभएका किसान लोकनाथ डुम्रे यो कुराकानीमा हामीसँग हुनुहुन्छ। के लाग्छ तपाईँको बुझाइ चाहिँ के छ, किसान अहिले पनि रासायनिक मलमै निर्भर हुनुहुन्छ, अब धानको सिजन सुरु भयो, रासायनिक मलको चाहिँ माग बढ्ता हुन्छ, धेरै हुन्छ, माग गरिन्छ, यो अवस्था अहिले पनि किन छ होला त?
3: यो अवस्था हुनुमा कस्तो छ भने
2: तपाईँको आफ्नो
3: मेरो आफ्नो बुझाइ कस्तो छ भने विगतदेखि कृषकहरूले सजिलो मात्रै खोज्नुभयो,
2: सहज
3: खोज्नुभयो, किनभने डोके मलहरू अरू मलहरू बनाउनलाई असहज भयो, सरकारले दिएको अनुदानको मल एक बोरा लिएर गएर एक बिघामा छोडिदिए भयो,
2: डोके मलको लागि पशुपालन
3: चाहिँ गर्नु पर्यो, त्यो घर छैन, त्यो चाहिँ भनेको ठाउँमा किन्न नि पाइँदैन, त्यस कारण चाहिँ कृषकहरूको लत बसिसक्यो के,
2: त्यो भनेको
3: माटोको पनि उहाँहरूले त्यस्तो वातावरण बनाइसक्नुभयो कि युरिया र डिएपी बाहेक अरू मलै होइनन्, यी दुईटा हालिदिएपछि हुन्छ भन्ने एउटा उहाँहरूको सोचाइ भयो। अर्को समस्या के छ भने नेपालमा सबभन्दा ठूलो समस्या भनेको धेरै कृषकहरू जति छन् नि उहाँहरूको आफ्नो जग्गा छैन, जति कृषकहरूले जग्गा लिजमा अथवा गर्नु आएको छ नि उहाँहरूलाई त माटोप्रति पनि धेरैलाई माया नभएको हुन सक्छ, किनभने एक वर्ष गरेपछि अर्को वर्ष अर्काको गर्ने हो के अरे भन्ने हुँदा माटो लिजमा लिनेहरूलाई चाहिँ कस्तो छ भने यो अर्कैको हो के अरे माटो मरे पनि मरोस् जिए पनि जियोस् मेरो उत्पादन हुनु पर्यो भन्नुहुन्छ नि, आफ्नै भए त अलिकति माया हुन्छ नि, जस्तै 15 वर्ष 20 वर्ष एउटैले लिजमै लिएर पनि लामो समय गरेका छ भने माटो बनाउने प्रयास गर्छ, अब कृषकहरूले अलिअलि बुझ्न लाग्नु भएको छ उहाँहरूले पनि यो माटो बचाउनको लागि हामीले चाहिँ कम्पोस्ट प्रयोग गर्नुपर्छ र डिएपी र युरियाहरू कम गर्दै जानुपर्छ भने उहाँहरूले बुझ्नु भएको छ, र धेरैले चाहिँ मलको यो हाहाकार भनेकै कस्तो छ भने जुन किसिमको हाम्रो आफ्नै मललाई प्रयोग नगर्नु, विदेशबाट आएको र सरकारले चाहिँ छुट्याएको मलहरूलाई मात्रै पर्खेर बस्नु, अरूकोमा आत्मनिर्भर आफ्नो आत्मनिर्भर नभएर अरूमा डिपेन्ड भइसकेपछि त अर्काले दिए खानियो नदिए खानियो सधैँ चाहिँ यो समस्या आइरहन्छ, त्यसकारण अब सरकारले सबैभन्दा पहिला यदि मलको चाहिँ आपूर्ति मलको समस्या समाधान गर्ने हो भने प्रत्येक ठाउँहरूमा सेना मजौला उद्योगहरूलाई सरकारले अनुदानको व्यवस्था गरेर जुन युरिया र डिएपी पनि मात्रा अनुसार यदि तिमीहरूले कम्पोस्ट यदि प्रयोग गरेका छौ भने यति दिने, तिमीहरूको खेतहरूलाई पहिला कम्पोस्ट उसले प्रयोग गरेका छ गरेकै छैन भने त्यसलाई युरिया र डिएपी मात्रै नछुट्याउने दिन नमिल्ने त्यस्तो भइदियो
2: भनेको सन्तुलनको पाटो,
3: सन्तुलनको पाटो युरिया डिएपी दिँदाखेरिमा कम्पोस्ट उसले प्रयोग गरेका छ कि छैन त्यसलाई पनि हेरिनु पर्यो, सरकारको बजेटमा पनि युरिया र सबैभन्दा युरिया डिएपीलाई भन्दा गोठे मल र प्राङ्गारिक मलहरूलाई चाहिँ प्राथमिकता दिएर उनीहरूको उद्योग सञ्चालन गर्दा मिसिनहरू किन्दाखेरिमा र सरकारले सिधै कृषकहरूलाई पनि प्रति किलो यति किन्दा चाहिँ अनुदानको व्यवस्था भइदियो भने यो समस्याहरू 5-10 वर्षमा चाहिँ समाधान हुन्छ, युरिया डिएपी आफ्नो तरिकाले आवश्यक पनि हुन्छ त्यो पनि आउँछ भने हाम्रो देशको उत्पादनहरू पनि बढ्छ र रोजगारीको संख्याहरू बढ्दै जान्छ।
2: कृषि पशुपालन र गोठेमलसँग सम्बन्धित रहेर यो कुराकानीमा हामीसँग हुनुहुन्छ किसान लोकनाथ डुम्रे, तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। सरकारले रासायनिक मललाई चाहिँ प्राथमिकतामा राख्दै गर्दा किसान युवा उद्यमी किसानले चाहिँ के भन्न खोज्नु भएको छ, के गर्न खोज्नु भएको छ भन्ने पाटोमा चाहिँ हामीले चर्चा गरिरहेका छौँ। तपाईँले अलिकति धेरै चर्चा चाहिँ कम्पोस्ट मलको चाहिँ गर्नुभयो, हाम्रो किसानको आफ्नो एउटा अभ्यास चाहिँ छँदैछ, फोहोरलाई पनि जुन घरमा उत्पादन हुने र अरू क्षेत्र व्यवसायको क्रममा चाहिँ उत्पादन हुने फोहोरलाई पनि मल बनाउन सकिन्छ भनेर पनि तपाईँले अलिकति चर्चा जोड्नुभयो। तपाईँहरू जस्तै युवा उद्यमीले लगानी गर्ने हो भने अबका यी क्षेत्र कति सम्भावनाका चाहिँ क्षेत्रहरू हुन् र कुन आधारमा टेकेर अब चाहिँ यसतर्फ चाहिँ लगानी गर्ने त
3: यो अहिले हामी जस्ता युवाहरूले लगानी गर्नको लागि उनीहरूलाई प्रोटेक्सन सरकारले तिमीहरूले लगानी गर तिमीहरूलाई के सुविधा चाहिन्छ भन्ने एउटा चाहिँ हुनु पर्यो, त्यो भइदियो भने के छ भने कम्पोस्ट त हाम्रो देशहरूमा भन्यो नि अहिले लगभग 100 कम्पनी अहिले खोले पनि 100 जनाले चाहिँ 5 जनाले रोजगार पायो भने 500 जनाहरूले तत्काल रोजगारहरू दिन सकिन्छ,
2: एउटा रोजगारको पाटो
3: भयो। अर्को चाहिँ यसले माटो सुधार्ने हुँदा माटोको सुधारको पाटोहरू भयो, अर्को विदेशबाट आउने जुन युरिया डिएपी छ त्यसलाई चाहिँ जुन विदेशी मुद्रा बाहिर गएको छ त्यसलाई नेपालमै युज गर्ने भयो, अर्को स्वास्थ्य सम्बन्धी पाटो पनि के छ भने अर्ग्यानिक चिजहरूमा जब मान्छे बानी पर्छ त्यसको स्वादहरू लिन थाल्छ र मान्छेले उत्पादन पनि त्यतातिर लाग्छ, र सबै युवाहरूले अबको भनेको हामीले अरू जे गरे पनि पहिला खानु त पर्यो, खाना कहाँबाट आउँछ भन्दा जमिनबाट आउँछ, त्यो केले दिन्छ भन्दा मलले दिन्छ, त्यो मल भनेकै हाम्रो छैन भने हामी अरू देशमा अरूसित लिएर हुँदैन, त्यस हुँदा यसमा रोजगारको अवसर पनि छ, बजारको पनि यसमा खुला रूपमा बजार पनि राम्रो छ, सम्भाव्यता छ, हाम्रो देशमा भएको जंगललाई सदुपयोग गर्नु पर्यो, जंगल पानी बिजुली र श्रम र फोहोर यी सबै चिजहरूलाई प्राकृतिक चिजबाट पाएकालाई प्राकृतिक चिजबाट लिने र हाम्रो श्रमहरूलाई पनि प्रयोगहरू गरेर यदि हामीले कम्पोस्ट मल उत्पादन गरियो भने यहाँ रोजगारको पनि सिर्जना हुन्छ र खेतीयोग्य जमिनहरू पनि बढ्छ र हामीले कृषिबाट उत्पादन गरेका चिजहरू अब बाहिरबाट ल्याउने होइन कि हामीले यहाँबाट बाहिर पठाउने किसिमको कार्यक्रमहरू यदि सरकारले चाहन्छ भने 5 वर्षभित्र नेपालले आफ्नो उत्पादन क्षेत्रलाई बढाएर विदेशमा निर्यात गर्न सक्ने किसिमको क्षमता छ, युवकहरू पनि त्यतिकै काम खोजिरहेका छन्। यो वातावरण चाहिँ सरकारले ल्याउनुपर्छ, युवाहरूले थाल्नुपर्छ र थालेपछि चाहिँ सम्भावना अति राम्रो छ, गरिसकिन्छ।
2: किसान लोकनाथ डुम्रे कुराकानीमा हुनुहुन्छ। तपाईँहरूले तपाईँ आफै पनि कोरियाबाट फर्केर चाहिँ काम थालेको भनेर भन्नुभयो। अब कतिपय युवाहरू बाहिरै हुनुहुन्छ, रोजगारीको सिलसिलामा हुनुहुन्छ, उहाँहरू आखिर फर्किने नै हो, फर्केपछि काम गर्ने गरे उहाँहरूलाई समेट्न चाहिँ अहिले त नजिकमा चाहिँ पालिका सरकारहरू छन्, उहाँहरूले केही अभ्यास थालनी गर्नु पर्ला, तपाईँको आफ्नै सल्लाह सुझाव त्यस्तो केही छ?
3: अहिले चाहिँ नयाँ सरकार बनिसकेपछि मैले विभिन्न ठाउँहरूमा तपाईँहरूको विज्ञता के छ, तपाईँहरूले के चिजहरूमा जान्नुभएको छ, तपाईँहरू कहाँ बसेर आएको, के गरेको भनेर अहिले कुराहरू चलेको रहेछ। चन्द्रगिरी नगरपालिकामा पनि मैले अस्ति भर्खर एउटा नगर कमिटीहरू गठनहरू भइसकेपछि त्यहाँका कृषकहरू अथवा सबै चिजहरूलाई विभिन्न क्षेत्रमा मान्छेहरूलाई बोलाएर सोध्नु भएको थियो र त्यो सोधे
2: भनेको पालिकासँग पनि जोडिँदै हुनुहुन्छ।
3: हजुर, पालिकासँग जोडिएर मैले यो क्षेत्रमा चाहिँ यो गर्न जानेको छु र मलाई हजुरहरू चाहिँ यहाँबाट जानेको विज्ञले पनि सहयोग गर्नुहोस् अथवा मैले पनि यो पालिकालाई के गर्नुपर्छ भन्ने कुराहरू गरेको छु। सुरुवात भएको छ विज्ञताको आधारमा। हामीलाई अलिकति समस्या भनेको के भने नेपालमै सर्टिफिकेटहरू खोज्ने चलन हुँदो रहेछ। हामी विदेशबाट विज्ञता गरेको र यहाँको सर्टिफिकेट हामीसँग खासै चाहिँ
2: विज्ञता पनि अनुभवमा
3: अनुभवमा
2: गयो
3: भएन। त्यस हुँदा हामीले गर्न जिरोदेखि माथिसम्मको चाहिँ एउटा ठुलो कम्पनीहरूको अनुभव छ तर यहाँ चाहिँ कता कति तपाईँको केमा विज्ञता छ भन्छन्। पढाइको आधारहरूमा अथवा डिग्री गरेको आधारमा नेपालमा कुनै पनि विज्ञताहरू पेश गर्न सकिएको छैन तर पनि उहाँहरूले मेरो अनुभवको आधारमा
2: धेरै किसानको चाहिँ समस्या नै हो।
3: हजुर, मैले आज पनि कुराहरू राखेर आए। हामी जस्तो जाने यहाँ जति पनि कृषि विज्ञहरू हुनुहुन्छ यदि उहाँहरूलाई मल गराउनुहोस् भन्ने हो भने उहाँहरूलाई समस्या छ किन आफै त गर्नु आएको छैन। हामीलाई फेरि के छ, उहाँसँग विज्ञता छ, हामीसँग अनुभव छ, त्यस कारण चाहिँ हामीले जुनसुकै ठाउँमा पनि खटेर काम गर्न सक्छौँ र उहाँहरूले विज्ञता मात्रै लिखित रूपहरूमा दिन सक्नुहुन्छ। त्यस कारण चाहिँ हामी जस्ता प्रयोगत्मक किसिमले सफल भएका र जानेका युवाहरूलाई पनि सर्टिफिकेट मात्रै नहेरेर हाम्रो कार्यक्षमताको आधारमा सरकारले खोजियोस् र त्यो ठाउँहरू दियोस् जहाँ कि हामीले पर्छ भने मैले भने नि यत्रो वर्ष म विदेशमा बसेँ, विदेशको चाहिँ मैले काम गरेँ भने यो नेपालमा यदि सरकारले चाहन्छ भने म निशुल्क रूपमा पनि मेरो अब रहेको समय सरकारलाई दिन चाहन्छु अथवा नगरपालिकाहरू उसमा कसैले पनि मेरो ज्ञानशिपहरू सिक्न चाहनुहुन्छ भने म आफ्नो क्षेत्रबाट गर्नको लागि चाहिँ तयार छु। तर यहाँ कस्तो छ भने निशुल्क रूपमा पनि हामी गएर काम गर्न नपाइने अवस्था रहेछ।
2: अहिलेको
3: समय त्यस्तो छ र अब आउने सरकारले अवश्य पनि यसको मूल्याङ्कन गर्नेछ र हाम्रा सिपहरूलाई प्रत्येक गाउँहरूसम्म लगेर प्रत्येक नगरपालिकासम्म महानगरपालिकामा लगेर यसलाई यो हाम्रो ऊर्जा हो नि जो यत्रो वर्ष 50-56 वर्ष भइसक्यो यो ऊर्जा आजसम्म सिकेको सिपहरूलाई हामीले प्रयोग गर्न पनि नपाउनु त यो दुर्भाग्य हो कि। त्यसकारण मैले यत्रो सिकेको सिपहरूलाई निशुल्क रूपहरूमा अथवा शुल्क लिएर अथवा के गरेर हुन्छ सरकारले यदि खटाउँछ भने आफूले जानेका चिजहरू हामी दिनको लागि आतुर छौँ किनभने समय भनेको बदलिँदो छ। यही सिपहरू पनि हामीले अब पछि गएर दिन सकिँदैन। त्यसो हुँदा समय सधैँ विदेशबाट फर्केका अन्य विज्ञ टोलीहरू जतिहरू हुन्छ उहाँहरूलाई सम्मानका साथ सरकारले ढाकेर तपाईँहरूको ज्ञान सिपहरू के छ त्यसमा लगानी गर्नुहोस् अथवा नेपालमै पनि अनुभवको आधारमा कसैले केही गरिरहेछ भने उहाँहरूलाई प्राथमिकता दिएर सरकारले यो सम्बन्धी योजना ल्यायो भने अवश्य पनि परिवर्तन छिटै हुन्छ।
2: त्यो पनि कृषि क्षेत्रमा
3: हजुर
2: परिवर्तन सम्भव छ हाम्रै आफ्नै उत्पादनलाई हाम्रै आफ्नै मल प्रयोग गरेर पनि अगाडि बढाउन सकिन्छ। हामी कार्यक्रमको अन्तिममा छौँ, किसान र उपभोक्तालाई पनि केही भन्नु छ कि तपाईँको?
3: म किसान र उपभोक्ताहरूलाई पनि के भन्छु भने मैले एउटा थोरै कुरा छुटेको के छ भने मैले अहिले यो कृषि बाहेक अहिले घरबाट निक्लने जति पनि फोहोर मैलाहरू छन् किचन वेस्ट भन्छ तिनीहरूलाई पनि कम्पोस्ट मल कसरी गराउने हामीले बेच्ने मात्रै नभएर कृषकहरू अथवा घरमा भएका अहिले त कृषकहरू भन्दा पनि सहरमा बस्ने मान्छेहरूमा खेती किसान गर्ने जग्गाहरू छैन तर उहाँहरूले छतमा गमलाहरू राख्नुभएको छ भने आफूसँग भएका फोहोर मैलाहरूलाई आफ्नै छतमा कम्पोस्ट बिन भन्ने एउटा चाहिँ भाँडोहरू पाइन्छ, यदि त्यो पनि किन्न सक्नुहुन्न भने प्लास्टिकका चाहिँ ग्रो ब्यागहरू पाइन्छ, तिनीहरूमा राखेर पनि हामीले कम्पोस्ट बनाउन सकिन्छ। र त्यो कम्पोस्ट बिनहरूको सम्बन्धी तालिमहरू पनि मैले दिने गरेको छु, युट्युबहरूबाट पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। सबैभन्दा पहिला आफूले नै घरमा भएको जुन सड्ने गल्ने चिज छ त्यसलाई कम्पोस्टिङ गर्नुहोस्। त्यसपछि यदि हामीले अरू कृषि कर्महरू गरिएको छ भने पनि अब हामीले युरिया डिएपीमा मात्रै भर पर्ने होइन, हामीले कम्पोस्टलाई चाहिँ प्रयोगहरू गर्ने हो। यदि हाम्रो यही चन्द्रगिरी नगरपालिका आसपासमा यदि कोही हुनुहुन्छ भने यदि किसानलाई किसानसँग यदि बजेट छैन भने पनि मैले के सोचिरहेको छु भने यदि भरपर्दो माध्यम हुन्छ भने कृषकलाई आफ्नो उत्पादन नहुन्जेलको लागि हामीले मलहरू दिन सकिने किसिमको वातावरणहरू गराउने इच्छा छ। जस्तै उहाँसँग बजेट छैन, जग्गा छ, उहाँलाई मल चाहियो, सुरुमै मलको पैसा बुझाउन सक्नु भएन भने त्यहाँको वालले सिफारिस गरिदियोस् कि फल्नु कृषक हो, त्यो कृषकलाई चाहिँ यति मल दिँदा चाहिँ समस्या हुँदैन, यसले उत्पादन गरेर तिर्छ भन्ने किसिमको सम्म वातावरण भइदियो भने ती कृषकहरूलाई मैले निशुल्क अहिले सुरुमा पैसा नलिइकन पछि लिने गरी उत्पादन भइसकेपछि लिने गरी पनि मलहरू वितरणहरू गर्ने र अन्य पालिकाहरूमा पनि यो गर्ने र सबै ठाउँको किसानहरूलाई म के अनुरोध गर्छु भने कम्पोस्ट मल आफै बनाउन सिक्नुहोस् पहिला, त्यो पनि सम्भव छैन भने तालिमहरू लिनुहोस्, त्यो पनि सम्भव छैन भने हामीले बनाएका कम्पोस्ट मलहरूलाई हजुरहरूले किनेर भए पनि प्रयोग गरेर हेर्नुहोस्। यसले हजुरहरूको जुन समय छ, अब रिटायर समय हुन्छ, अरू समय हुन्छ, त्यसमा के हुन्छ भने जब माया बस्छ नि, माया बसेपछि के हुन्छ भने मायामा थकावट हुँदैन। यदि हामीले कृषि कर्मलाई माया गरियो भने यदि गमलामा आफ्नो श्रीमतीले फुल लगाएछ भने फुलहरूमा पानी हालिँदैन, यदि म आफै लगाएको छु भने त्यसलाई दिनको एकचोटि हेर्न मन लाग्छ कि। माया भनेको के भने आफूले गर्न लागेको चिजहरूमा आफ्नो चाहिँ के हुनु पर्नु भने लगाव हुनु पर्यो। यदि उहाँहरूले पनि कृषि कर्ममा लाग्नु भएको छ भने आफ्नो पनि मेहनत, आफ्नो पनि पसिना चुहेको छ भने त्यसलाई हेर्न मन लाग्ने हुन्छ। त्यसो हुँदा घरमै गमलाहरू प्रयोग गर्नु आएको छ भने पनि आफै पनि एक दुईवटा बिरुवाहरू लगाएर हेर्नुहोस्। त्यसपछि छतमा जान मन लाग्छ, त्यो बिरुवालाई हेर्न मन लाग्छ, त्यसपछि कस्तो भयो भनेर चाहिँ रमाइन्छ भने अन्य कृषकहरूले पनि एउटा आफू कृषि कर्म गर्दाखेरिमा पुरानो प्रविधि मात्रै नभएर अब नयाँ प्रविधिहरूमा पनि हामी जानुपर्छ। मल्चिङ प्रविधिहरू र अन्य प्रविधिहरूको लागि पनि हामीले अगाडि बढाउँदै जानुपर्छ। धन्यवाद।
4: उहाँ हुनुहुन्थ्यो मानुषी कृषि तथा पशुपालन फार्ममा आबद्ध उद्यमी किसान लोकनाथ डुम्रे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राजसोपा सभापति लामिछाने आज काठमाडौँ फर्किने, परराष्ट्र मन्त्री खनाल भने दिल्ली जाने, व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह। ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ। आजै परराष्ट्र मन्त्री सुशील खनाल 3 दिने औपचारिक भारत भ्रमणमा नयाँ दिल्ली जाँदै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयले मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको छ। भ्रमणका क्रममा भोलि हैदराबाद हाउसमा उहाँको भारतीय समकक्षीसँग औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम तय गरिएको छ। भेटमा दुवै पक्षले व्यापार लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत क्षेत्रहरूमा सहकार्य बढ़ाउने उद्देश्यसहित पारस्परिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय समकक्षी डाक्टर एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल नयाँ दिल्ली जान लाग्नु भएको हो। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको 3 दिन देशका तराई भेगमा तातो हावाको लहर, हीट वेभ तथा अत्यधिक गर्मी हुने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। विभागका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही ठाउँमा अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र त्योभन्दा बढ़ी रहने सम्भावना छ। हिजो भैरवाको तापक्रम 41 डिग्री र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस रहेको थियो। मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै ठाउँमा 3 दिनसम्म मध्यम तातो लहर हुने विभागले जनाएको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढ़ी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुने लगायतका लक्षण देखिन सक्ने भएकाले त्यसबाट बस्न विभागले सबैमा अनुरोध गरेको छ। यसै गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चर्को घाम लागेको समयमा घर बाहिर ननिस्कन, बाहिर जानु परे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रंगका खुकुला कपड़ा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ पिउन र ताजा स्वस्थकर खाना मात्र खान सुझाव दिएको छ। साथै खेतबारी तथा अरू बाहिर काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ। शैक्षिक संस्थाहरूलाई समेत आवश्यकता अनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ। पहाड़ी र हिमाली भेगका केही ठाउँमा भने हिजो जस्तै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अरू हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको नेपाल तर्फका संयोजक डाक्टर भीएस बहादुर थापाले ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाउनु भएको छ। संयोजक थापाले आफ्नो स्वास्थ्य र उमेरका कारण देखाउँदै परराष्ट्र मन्त्री शिशिर खनालको समुपस्थितिमा परराष्ट्र सचिव अमृत बहादुर राईलाई हिजो दराजको साँचो हस्तान्तरण गर्नुभएको मन्त्रालयले जनाएको छ। केही संचार माध्यममा ईपीजी प्रतिवेदन नै मन्त्रालयले बुझेको जस्तो सन्देश जाने गरी सार्वजनिक विषयप्रति मन्त्रालयले चासो व्यक्त गर्दै प्रतिवेदन राखेको दराजको साँचो मात्रै बुझेको स्पष्ट पारेको छ। नेपाल र भारत बीचको समस्याका बारेमा अध्ययन गरी समाधानका उपाय खोज्न संयुक्त रूपमा प्रबुद्ध व्यक्तिहरूको समूह गठन गरिएको थियो। 10 वर्ष अघि नेपाल र भारतले यो समूह गठन गरी 2 वर्षसम्म अध्ययन गरी समूहले प्रतिवेदन तयार गरेको थियो। प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले बुझ्नुपर्ने प्रावधान भए पनि अहिलेसम्म दुवै देशका प्रधानमन्त्रीले बुझेका छैनन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबर सँगै अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व वातावरण दिवस 2026 आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागि हो। दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनका विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभयो। विश्व वातावरण दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक तथा वातावरण संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ। सिरहामा माध्यमिक शिक्षा परीक्षा एसईईमा चिप चोर्ने प्रयोग गरिएको आरोपमा बरामद गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच नष्ट गरिएको छ। गएको चैतमा सम्पन्न एसई परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन, 489 वटा विभिन्न कम्पनीका एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग भएको भन्दै हिजो पानीमा राखेर नष्ट गरिएको हो। बरामद गरिएका उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ भन्दा बढ़ी रहेको केही अभिभावकले जरिवाना लिएर एकपटकका लागि मोबाइल फिर्ता दिनुपर्ने माग गरेका थिए, तर सम्बन्धित निकायले परीक्षा मर्यादा कायम राख्नका लागि ती उपकरणको नष्ट गर्ने निर्णय कार्यान्वयन गरेको जनाएको छ। अब विदेशको खबर। कृत्रिम बुद्धिमत्ता एआई विकास गरिरहेको विश्वकै अग्रणी कम्पनी मध्ये एक एन्थ्रोपिकका सह संस्थापक ज्याक क्लार्कले एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको बताउनु भएको छ। अहिले एआई उद्योगसँग गति बढ़ाउने ग्यास पेडल भए पनि आवश्यक पर्दा रोक्न वा सुस्त बनाउन सक्ने ब्रेक पेडल नभएको वहाँको भनाई छ। बीबीसीसँगको कुराकानीमा क्लार्कले केही वर्षभित्र एआई प्रविधिले मानवको प्रत्यक्ष सहयोग बिना आफ्नै प्रणालीलाई विकास गर्न सक्ने अवस्था आउन सक्ने बताउनुभयो। वहाँका अनुसार एन्थ्रोपिकको च्याट बोट क्लाउड सञ्चालनका लागि प्रयोग हुने कोड मध्ये अहिले करिब 80% कोड एआईले आफै लेखिरहेको छ। आउँदो 2 वर्षभित्र यो संख्या 100% पुग्न सक्ने वहाँको भनाइ छ। यदि एआईले आफ्नै कोड आफै लेख्ने र सुधार गर्न थाल्यो भने त्यसको प्रभाव केवल प्रविधि क्षेत्रमा मात्र सीमित नहुने क्लार्कको भनाइ छ। यसले अर्थतन्त्र, रोजगारी र समाजको संरचनामै ठूलो परिवर्तन ल्याउन सक्ने भएकाले सरकार र समाजले समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन बढ़ाउनु पर्ने उहाँले बताउनु भएको छ। क्लार्कले एआई को विकासलाई 100 वर्ष अघिको तेल उद्योगसँग तुलना गर्नु भएको छ। तेल उद्योग तीव्र रूपमा विस्तार हुँदा त्यसलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न नियम तथा नियामक निकाय बनाइए, जस्तै एआई का लागि पनि त्यस्तै नीति र नियमन आवश्यक पर्ने उहाँको भनाइ छ। एआई का कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता काठमाडौँको च्यासल ललितपुरको च्यासलमा चलिरहेको छ। हिजोदेखि शुरू भएको प्रतियोगिताको लीग चरणमा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी 7 टोलीले प्रतिस्पर्धा गरेका थिए। नेपाल डोरी तान संघका उहाँको भनाइ छ, एआईका कारण रोजगारीमा असर पर्ने भन्दै उहाँले चिन्ता पनि जनाउनु भएको छ। अब खेल खबर। चौथो संस्करणको

0: बाट नेपाल प्रहरी सशस्त्र प्रहरी बल कोशी प्रदेश र लुम्बिनी प्रदेश सेमी फाइनलमा प्रवेश गरेका छन्। संघको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज बिहान 11 बजेदेखि सेमी फाइनल खेल सञ्चालन हुनेछ। पहिलो सेमी फाइनलमा कोशी प्रदेश र सशस्त्र प्रहरी बल बीच हुँदैछ भने दोस्रो सेमी फाइनल लुम्बिनी प्रदेश र नेपाल प्रहरी बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल पनि आजै हुने आयोजकले जनाएको छ। विजेता टोलीले 1,00,000 रूपियाँ र उपविजेताले 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यसअघि सम्पन्न तेस्रो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपा सभापति लामिछाने आज काठमाडौँ फर्किने, परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, व्यापार लगानी कनेक्टिभिटी ऊर्जा लगायत विषयमा छलफल हुने। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अपनाउन आग्रह। ईपीजी प्रतिवेदन राखिएको दराजको साँचो परराष्ट्र मन्त्रालयलाई बुझाइयो, प्रतिवेदन नभएर साँचो मात्रै बुझेको मन्त्रालयको भनाई। एआईको तीव्र विकासलाई नियन्त्रण गर्ने व्यवस्था आवश्यक रहेको एन्थ्रोपिक कम्पनीको भनाई, समयमै आवश्यक नियम र कानूनी व्यवस्था बनाउन सुझाव। र चौथो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगितामा सेमी फाइनल र फाइनलका खेल आज।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
3: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
4: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: 9841-2581-81 Website jhule.com.np
6: Human Resource Development and Research Institute बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
7: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
6: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
7: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्दा पालिका र समुदायको भूमिका सुनिश्चित गर्न माग गरेको छ। महासंघका अध्यक्ष नारायण गेवालीले हिजो विज्ञप्ति निकालेर प्राधिकरणको पुनर्संरचना गर्दा पालिका र समुदायको भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विद्युत

वातावरण प्रणालीलाई चुस्त बनाउन, चुहावट नियन्त्रण गर्न र सेवालाई प्रभावकारी बनाउन पालिकालाई नै जिम्मेवार बनाउनु पर्ने उल्लेख गर्नुभयो। महासंघले 50 युनिट भन्दा बढ़ी खपत गर्ने उपभोक्तामाथि लगाइएको 5% व्याट तत्काल फिर्ता लिनुपर्ने, विद्युत महसुल दरलाई वैज्ञानिक, व्यावहारिक र समुदाय मैत्री बनाउन पुनरावलोकन गर्नुपर्ने, कृषि सिंचाई र उद्योगमा विद्युत खपत बढ़ाउन विशेष सहुलियत प्याकेज ल्याउनु पर्ने माग समेत गरेको छ। नेपालमा अहिले करिब 4900 मेगावाट विद्युत उत्पादन क्षमता पुगेको सन्दर्भमा स्वदेशमा खपत बढ़ाउन आवश्यक रहेको महासंघले जनाएको छ। काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगंजको बहिरिङ्ग ओपीडी सेवालाई बिरामी मैत्री बनाउन उपकरण हस्तान्तरण गरेको छ। हिजो अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा महानगरका कार्यवाहक मेयर सुनिता डंगोले अस्पतालका प्रमुख प्राध्यापक डाक्टर सुभाष आचार्यलाई 1,70,00,000 बराबरका

तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने 65 वटा अल इन वन डेस्कटप समेत रहेको महानगरले जनाएको छ। काठमाडौँ महानगरले टोल टोलमा फिल्म महोत्सव कार्यक्रम सञ्चालनका लागि समुदायमा आधारित संघ संस्थाहरूलाई प्रस्ताव आह्वान गरेको छ। महानगरपालिकाले चालू आर्थिक वर्षभित्र समुदाय स्तरमा टोल टोलमा फिल्म महोत्सव कार्यक्रम गर्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैर नाफामूलक संघ संस्थाहरूलाई सञ्चालन व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको हो। महानगरपालिकाले उपलब्ध गराएको शर्त सीमा तथा बन्देज मिति तथा खुला स्थान र समयमा कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्नका लागि सम्पदा तथा पर्यटन विभागमा प्रस्ताव पेश गर्न आग्रह गरेको हो। 19 गते निकालेको सूचना अनुसार 7 दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। यस प्रक्रियाबाट छनौट भएका संघ संस्थाहरूलाई कार्यक्रम सञ्चालन सहयोग फिल्म प्रदर्शनका लागि एलईडी साउन्ड सहितको प्राविधिक सहयोग महानगरपालिकाबाट उपलब्ध गराइने जनाएको छ। र काठमाडौँको शहीद शुक्र माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पुस्तक बोक्ने झोला र स्टेशनरी सामान वितरण गरिएको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 28 शहीद शुक्र माध्यमिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीहरूलाई किताब बोक्ने झोला, कापी र कलम प्रदान गरेको हो। बालबालिकाहरूलाई नियमित विद्यालय आउन प्रोत्साहन गर्ने उद्देश्यले सामान वितरण गरिएको वडाध्यक्ष भाइराम खड्गीले जानकारी दिनुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। हिमाली र पहाड़ी भेगमा वर्षा तथा तराईमा गर्मीसँगै तातो लहरको जोखिम, सावधानी अप्नाउन आग्रह। विद्युत प्राधिकरणको पुनर्संरचनामा पालिका र समुदायको भूमिका सुनिश्चित गर्न माग, 5% व्याटको व्यवस्था तत्काल फिर्ता लिन सुझाव। शिक्षण अस्पताललाई काठमाडौँ महानगरबाट उपकरण प्रदान। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सड़क सुरक्षा जीवन रक्षा।
2: ओ गुरुजी, पैदल यात्रीलाई किन पेल्नुहुन्छ? तपाईँ त सड़क खुल्ला हुन साथ दौड़िन सक्नुहुन्छ, तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त।
1: श्री प्रदी तथा टाटा मोटर्सको सहकार्य

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सडक र सवारी।

0: नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई श्रीप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं। साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनाली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444-543-333।
5: नमस्कार सेन सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
10: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
11: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
12: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
13: यही जेठ 23 गते शनिबार
14: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: यहाँ हरेक दिन सुगर, जन्डिस,
15: टेस्ट, जीपीटी, जीओटी, लिवर फंक्शनल टेस्ट, एलएफटी, यूरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिक को किरा भए नभएको परीक्षण समेत गरिन्छ।
16: याद गर्नुहोला डाक्टर आउने मिति
13: यही जेठ 23 गते शनिबार।
17: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
18: सम्पर्क फोन नम्बर 0674242027
17: 24027।
18: सम्पर्क मोबाइल नम्बर 98572597 98511
17: 89918।

0: me a
1: extreme energy drink.
2: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुण्डुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: गण्डकी प्रदेश सरकारद्वारा जारी गरिएको सूचना
2: नेपालको संविधानको धारा 39(4) मा

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: नेपाल सरकार विज्ञापन।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

स्वास्थ्य र शिक्षा बाल बालिकाको नैसर्गिक अधिकार हुन्। बाल श्रम अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ। सामाजिक जनहितका लागि रेडियो दिदी बहिनीको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालय पर्वत।

घर परिवार बाल बालिकाको पहिलो पाठशाला हो। बाल्य अवस्थामा देखेका, सिकेका र भोगेका व्यवहारले उनीहरूको व्यवहार निर्धारण गर्ने हुँदा घर परिवारमा असल बानी व्यवहार गरौं। सामाजिक जनहितका लागि रेडियो दिदी बहिनीको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालय पर्वत।

0: सार्वजनिक हितका लागि रेडियो दिदी बहिनीको सन्देश।
1: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
2: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चढ्छु।
1: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
0: सामाजिक जनहितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।
3: आज कस्तो झा भइहाल्छ भने हिजो धेरै खाइएछ, मलाई खुट्टा देख्नै सकिनँ यार, टाउको पनि दुखिरहेछ, घरमा मार्छन् ग्यारे हा जान्न गर्छ।
4: सावधान, तपाईँको युवा जोश, जागर र अमूल्य समयलाई यसरी खेर नफाल्नुहोस्। युवा हितका लागि रेडियो दिदी बहिनीको सन्देश।

0: बाटो घाटो तथा धार्मिक स्थलहरू
1: दलित हो अरे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
2: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
3: सार्वजनिक हितका लागि रेडियो दिदी बहिनीको सन्देश। कुनै पनि सुर्तिजन्य पदार्थको सेवन गर्नु मृत्युलाई निम्त्याउनु हो।
4: लागू पदार्थ सेवनबाट जोगियौ र जोगाऊ। सार्वजनिक हितको लागि रेडियो दिदी बहिनीको सन्देश।

0: सोध न, के कुरा हो बाबु?
1: सारा मान्छे किन अछुत हुन्छ?
0: धर्मशास्त्रले ब्रह्माको खुट्टाको पैतालाबाट जन्मिएकोलाई शूद्र भनेको छ। अनि सुन न, त्यही शूद्र भएकोले अछुत मानिएको बाबु।
1: अनि बाबा, मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो बाबा?
0: होइन, तिमीले यो के भनेको?
1: भन्नुहोस् न बाबा, त्यो धर्मशास्त्रले भनेको जस्तै मान्छे पनि खुट्टाको पैतालाबाट जन्मिन्छ हो?
0: जन्मिँदैन बाबु, जन्मिँदैन। मान्छे खुट्टाबाट कहिले पनि जन्मिँदैन।
1: त्यसो भए मान्छेलाई किन अछुत भनेको त?
0: वास्तवमा आज मेरो छोराले मेरो आँखा खोल्यो। समय कहाँबाट कहाँ पुगिसक्यो। हामी भने अझै पनि अन्धविश्वासमा? म त अझैदेखि त्याग छु यो छुत र अछुतको भेदभाव गर्न। आखिर मान्छेको जात भनेकै मान्छे त हो नि। धन्यवाद छोरा तिमीलाई।
1: धन्यवाद।

0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
2: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना:
3: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
2: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध कार्यक्रमहरू: सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
2: फारम वितरण सम्बन्धी विवरण: अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता: एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
3: विशेष जानकारी: एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
2: हाम्रा सेवाहरू: धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
3: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
2: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापचार, द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
4: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न।
2: 98-576-36-567 र 98-451-20-736।

0: दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
0: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
0: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
0: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँलाई हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो भने अब चिन्ता नगर्नुहोस्,
10: किनभने मनपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
11: यही जेठ 23 गते शनिबार
12: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हात खुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
12: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
13: याद गर्नुहोला डाक्टर र आउने मिति
11: यही जेठ 23 गते शनिबार
14: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
15: सम्पर्क फोन नम्बर 0674-2027
14: 24-027।
15: सम्पर्क मोबाइल नम्बर 98572-597
14: 98511-81-9018।

0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा,
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
0: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फ्रिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
3: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ? म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144, 98-15-16-094, 98-476-39691।
5: जसको नाम नै पर्याप्त छ,
6: दिदी बहिनी,
5: दिदी बहिनी,
6: दिदी बहिनी,
5: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
6: हामी
5: गर्न सक्छौ,
6: गर्न सक्छौ।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
3: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, यसरी प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक
1: मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम

0: बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौड़ा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल सुचिन अस्पताल तथा सेवा सुचिन हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिसा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674-2027
9: 24-027।
10: सम्पर्क मोबाइल नम्बर 98-572-597
9: 98-511-81-918।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
12: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
15: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
16: नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
17: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
17: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
5: Nepali Movies Channel.

0: extreme energy drink.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा.
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला.
1: उपचार सेवाहरू:
2: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
1: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
2: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
1: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
2: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
1: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि.
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582578582579582780.

0: पनि भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-4-76-39-691।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: मानसिक समस्याबाट बच्ने उपायहरू,
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
1: असल साथीहरूसँग मात्रै संगत गरौं,
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
1: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
4: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
4: विशेषताहरू,
3: विषय विज्ञद्वारा अध्यापन गराइने,
4: अत्याधुनिक प्रयोगशाला,
3: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
5: हुन्छ मुटु नारी कोनी चल्छ उसै गरी त्यो हाँक्न सक्छन् घर देश फरक अनि कहाँ भो नयाँ नेपाल निर्माणमा जुटेका छन् बराबरी हक अधिकारबाट वञ्चित नहुन् है कसै गरी
6: सुनिश्चित महिला अधिकार नै सुसम्पन्न नेपालको पूर्वाधार हो
7: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी।

0: आवाज विभिन्न को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: राष्ट्रपतिका सांसद अधिवेशनमा व्यस्त हुँदा संसदीय समितिका बैठक प्रभावित, 7,000 कर्मचारीले कार्यालय समयको पालना नगरेको सतर्कता केन्द्रको तथ्याङ्क।
2: परराष्ट्र मन्त्री खनाल भारत भ्रमणमा जाँदै समकक्षी जयशंकर लगायतसँग भेटवार्ता हुने, राष्ट्रपा सभापति लामिछाने स्वदेश फर्कदै।
1: कांग्रेसमा क्रियाशील सदस्यता नवीकरणको म्याद थप, फागुनको निर्वाचन विश्वकै लागि अध्ययनको विषय बनेको पूर्व प्रधानमन्त्री कार्कीको दावी।
2: युक्रेन रूस युद्ध रोक्न जेलेन्स्कीको नयाँ पहल, पुटिनसँग आमने सामने वार्ताका लागि पत्र मार्फत आह्वान।
1: र महिला फुटबलको स्तर खस्कन्दो अवस्थामा 4 दशकसम्म तोडिएन उपाधिको खडेरी।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन।
0: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। दिउँसो 1 बजे बस्ने भनिएको बैठकमा कोरम समेत नपुग्ने अवस्था सिर्जना भएपछि बैठक स्थगित गरिएको हो। धेरै जसो सांसदहरू उपत्यका बाहिर वा अरू कुनै काममा व्यस्त हुँदा बैठक स्थगित गर्नु परेको समिति सचिव विशाल सापकोटाले जानकारी दिनुभयो। आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गर्ने भनिएको थियो। समितिको बैठक संचालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति र समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायहरूको काम कारवाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने कार्यसूची थियो। यसअघि हिजै कोरम नपुग्ने भएपछि सार्वजनिक लेखा समितिको बैठक पनि स्थगित गरिएको थियो। सबै समितिमा धेरै सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अहिले पार्टीको अधिवेशन केन्द्रित बनेपछि संसदीय समिति बन्धक जस्ता बन्न पुगेका छन्। प्रतिनिधि सभाको बैठक पनि जेठ 25 गतेसम्मका लागि स्थगित गरिएको छ।
1: चालू आर्थिक वर्षमा झन्नै 7,000 कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमन गर्ने क्रममा यस्तो पाइएको हो। केन्द्रले दैनिक 10 वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवड़ाले जानकारी दिनुभयो। उहाँले 5 वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रैपिंग जस्ताको अनुगमन गरिरहेको बताउनुभयो। उहाँका अनुसार गत साउन यता केन्द्रले 1,130 कार्यालयको अनुगमन गरेको छ। तीमध्ये 6,710 जना कर्मचारीले कार्यालय समय पालना नगरेको र 1,163 कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको केन्द्रका सूचना अधिकारी खतिवड़ाले जानकारी दिनुभयो। सो क्रममा कतिपय कार्यालयमा 2-3 पटक समेत अनुगमन गरिएको छ। छड्के अनुगमनमा ती कर्मचारीलाई कार्यवाही गर्न सिफारिश गरेको उहाँले बताउनुभयो। कर्मचारीलाई निजामती ऐन 2049 दफा 55 अनुसार सम्बन्धित कार्यालयले चेतावनी पत्र दिने र सोको अभिलेख कार्यालयमा राखिने भएको छ। यस्तै ऐनमा 2 पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कार्यवाही गर्ने व्यवस्था रहेको छ। केन्द्रले 7 प्रदेशमा 1-1 जिल्लामा पनि अनुगमन गरिरहेको छ। जनसम्पर्क धेरै हुने जिल्लाका कार्यालयमा केन्द्रले अनुगमन गरिरहेको हो।
2: परराष्ट्र मन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ। भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल पर्सि फर्कने कार्यक्रम छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार लगानी सम्पर्क ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने तयारी छ। यसैबीच भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने आज स्वदेश फर्कदै हुनुहुन्छ। जेठ 18 गते भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत जानुभएका उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। भारतीय विदेश र गृहमन्त्रीसँगको भेटवार्ता गर्नुभएका उहाँले नेपाल र भारत बीचको सम्बन्ध, व्यापार, विकास, साझेदारी लगायतका विषयमा छलफल गर्नुभएको थियो।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय थप गरेको छ। हिजो बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले तल्लो तहबाट अध्यावधिकका लागि समय अपुग भएको जानकारी आएपछि जेठ 28 गते राति 12 बजेसम्म समय थप गर्ने निर्णय गरेको हो। यसअघि वैशाख 1 शुरू भएको यो अभियानको समय अवधि हिजो राति 12 बजे सकिएको छ। महामन्त्री प्रदीप पौडेलले नवीकरण उत्साहजनक रूपमा भइरहेको दावी गरे पनि नवीकरण भएको संख्याले त्यो उत्साह देखिँदैन। यो अवधिमा करिब 4 लाखले मात्र सदस्यता अध्यावधि गराएका छन्, जबकि 14 महाधिवेशनमा 8,50,000 क्रियाशील सदस्य थिए। गत 10 पुससम्म चलाइएको अभियानका क्रममा 4,50,000 नवीकरण र 1,50,000 नयाँ सदस्यता लिएका थिए। तिनीको विवरण अध्यावधि गर्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको तथा शेरबहादुर देउबा, पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका कार्यकर्ताले विवरण अध्यावधि गराएका छैनन्। उनीहरू पनि यो प्रक्रियामा सामेल भए संख्या अझै बढ़न सक्नेछ, तर विशेष महाधिवेशनले आधिकारिकता पाए पनि सभापति गगन थापाले पार्टीभित्र एकताको वातावरण नबनाएको भन्दै इतर पक्ष रुष्ट बनेको छ। उसले सम्झौताको आधार नै क्रियाशील सदस्यतालाई बनाइरहेको छ।
2: पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक बनेको बताउनु भएको छ। निर्वाचन आयोगले आज आयोजना गरिएको केन्द्रीय कार्यशालाको समीक्षा कार्यशालाको उद्घाटन गर्दै वहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। निर्वाचनबाट नयाँ दल र पुराना नयाँ पुस्ता विजयी भएर आएकाले जनताले दिएको मतको सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो। पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले जी आन्दोलनको विद्रोहको भावना अनुसार सुशासन कायम र राजनैतिक संस्कार कायम भई मुलुकका दायित्व कायम हुनुपर्नेमा मुलुकमा स्थायित्व हुनुपर्नेमा जोड दिनुभयो। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको केन्द्रीय समीक्षा कार्यशाला आयोजना गरेको छ। आयोगले यसअघि बागमती प्रदेश बाहेकका प्रदेश स्तरमा समीक्षा सम्पन्न गरिसकेको छ।
1: विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइन्दैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जून 5 तारीकमा विश्व वातावरण दिवस मनाइन्छ। यस वर्ष समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नारा तय गरिएको छ। दिवसको अवसरमा वातावरण विभाग र वातावरण संरक्षणका क्षेत्रमा क्रियाशील संघ संस्थाहरूले विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरेका छन्। विभागले सप्ताहव्यापी रूपमा कार्यक्रम गरी दिवस मनाउन लागेको जनाएको छ। विभागले ललितपुरमा आज विशेष कार्यक्रम गरेको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको सहभागितामा विश्व वातावरण दिवसको मुख्य समारोह आयोजना गरिएको हो। विभागका महानिर्देशक ज्ञानराज सुविदेले वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती सामना तथा प्रकृति मैत्री विकास प्रवर्धनको विषयमा जनचेतना अभिवृद्धि गर्न विश्व वातावरण दिवस विशेष रूपमा मनाउन लागि जानकारी दिनुभएको छ।
2: चितवनको भरतपुर कारागारमा कारागारका कैदीमा भाइरल ज्वरो फैलिएको छ। कारागारका 50 जना कैदी भाइरल ज्वरोबाट पीड़ित भएका जिल्ला कारागारका प्रमुख रविन्द्र ढुंगानाले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक 5 देखि 7 जना भाइरल ज्वरोबाट पीड़ित हुने गरेका छन्। समस्या दैनिक रूपमा बढ़दो छ। हाल कारागारमा 712 जना छन्। यसको क्षमता 600 हो। 50 जना महिला र 550 जना पुरूषलाई राख्न सक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढ़ी कैदीबन्दी राखिएको छ। भाइरल ज्वरोबाट पीड़ित भएकाहरूलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुंगानाले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप। लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चार्टर उडान मार्फत आज 150 चिनिया पर्यटकहरू नेपाल आएका छन्। आज बिहान चीनको सेन्जेनबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको सेन्जेन र नेपालको काठमाडौँ बीच सातामा दुईपटक हिमालय एयरलाइन्ससँगको सहकार्यमा उडान गर्ने।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि

0: नै भएको छ। प्रत्येक मंगलबार र शुक्रबार उडान संचालन हुने भएको हो। चीनको सिलिकन भ्याली भनेर परिचित सेन्जेन विश्वकै अग्रणी प्रविधि नवप्रवर्धन तथा आर्थिक केन्द्रहरू मध्ये एक हो। यस गतिशील महानगरबाट नेपालसम्म प्रत्यक्ष पहुँच स्थापना गर्दै नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले नेपाललाई चिनिया पर्यटकहरूको लागि प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। विशेष गरी प्रविधि क्षेत्रका व्यावसायिक उद्यमी लगानीकर्ता तथा प्राकृतिक सौन्दर्य सांस्कृतिक सम्पदा र हिमाली साहसिक पर्यटनमा रूचि राख्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्य राखिएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रत्यक्ष भेटवार्ताको आह्वान गर्नुभएको छ। रूसी राष्ट्रपतिलाई लेखिएको एक खुला पत्रमा जेलेन्स्कीले युरोपमा चलिरहेको युद्ध फेरि अमेरिकाको मुख्य ध्यानको विषय बन्ने प्रतीक्षा मात्र गर्नु गलत हुने भन्दै शान्ति केवल युक्रेन र

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गरिदिउँ कि क्या हो?
3: राख्नुहोस् न, जे पाए त्यही कुरा सठी हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाउ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
7: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
8: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
7: यदि त्यसो हो भने
8: अब चिन्ता नगर्नुहोस्, किनभने
9: मणिपाल शिशु अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
10: यही जेठ 23 गते शनिबार
11: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
8: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ। याद गर्नुहोला, डाक्टर र आउने मिति
10: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0674-2027-2027। सम्पर्क मोबाइल नम्बर 98-577-2597,
8: 98-511-89-918।
12: महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
13: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
14: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
15: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
16: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
15: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहस्त्र जानकारी गराउँदछौं।
16: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
15: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
16: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
15: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
16: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
15: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-35-567 र 98-451-20-736

0: the
1: extreme energy drink.
2: म दलित हो रे, मलाई धारामा पानी थाप्न नै दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
3: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बुलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मौनता तोडौं, बलात्कार र लैंगिक हिंसा विरुद्धको अभियानमा सहकार्य गरौं।
6: लैंगिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
7: जनहितका लागि नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz। अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको खुलतर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
2: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 MHz सहकार्यमा कुसुमा नगरपालिका पर्वत
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को बिना अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: बालबालिका तथा युवाहरूको आवाज वयस्कहरूले सुनिदिने बानी बसालौं र उनीहरूको सरकारका विषयहरूलाई सम्बोधन गर्ने गरौं।
6: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
7: जसको नाम नै पर्याप्त छ।
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी,
8: हामी
7: गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ।

0: मंसिर 10 गते देखि 25 गते सम्म, तदनुसार सन् 2022 नोभेम्बर 25 देखि डिसेम्बर 10 तारिक सम्म मनाइने लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान भव्यताका साथ सफल पारौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुम नगरपालिका पर्वत।
2: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
3: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
4: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुम नगरपालिका पर्वत।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: हामीलाई छोरी होइन गौरी, छोरा चाहिएको छ, छोरा। त्यसैले तिमीले यो गर्भपतन गराउनै पर्छ।
8: म यो गर्भपतन गर्न सक्दिन। तपाईँलाई आमा चाहिन्छ, बहिनी चाहिन्छ, पत्नी चाहिन्छ, तर छोरी किन चाहिँदैन? तपाईँ जेसुकै भन्नुहोस्, म मेरो गर्भको छोरीलाई जन्म धेरै चढ्छु, धेरै चढ्छु।
7: मलाई माफ गर गौरी, छोरा र छोरीमा मैले देखेको भिन्नता गलत रहेछ।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकारीमा कुसुम नगरपालिका पर्वत।
9: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: भर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज, लैंगिक हिंसा विरुद्धको स्वर दिने अभियान 2073 सफल पारौ। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हाराहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौ, कुरा हैन काम गरौ। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत
1: यता नआवै बुहारी तलै बस छाचुक नगर। आज कति दिन रे?
2: 3 दिन भयो।
1: तिमीलाई थाहा छैन
2: अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
5: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन है मास्टर साहब, हिजो आज जताततै अपाङ्गता अधिकार बारे सुन्छु। होइन, यो अपाङ्गता अधिकार भनेको के रहेछ?
1: ल बाटुल दिदी सुन्नुहोस्, समाजका अन्य नागरिक सरह बिना अवरोध सहभागी हुन पाउनु नै अपाङ्गता अधिकार हो। जस्तो जन्म दर्ता गर्न पाउनु, अपाङ्गता परिचय पत्र प्राप्त गर्नु, नागरिकता प्राप्त गर्नु, उचित शिक्षा प्राप्त गर्नु, धार्मिक वा सांस्कृतिक कार्यमा सहभागी हुन पाउनु, व्यक्तित्व वा नेतृत्व विकास गर्न पाउनु जस्ता धेरै कुरालाई नेपालको संविधान 2072 र अपाङ्गता अधिकार ऐन 2074 सुनिश्चित गरेको छ।
0: ए बल्ल बुझे, अब म पनि गाउँले सबैलाई अपाङ्गता अधिकार बारे बुझ्न अभिप्रेरित गर्छु।
1: हजुर, अपाङ्गता भएकै आधारमा कुनै किसिमको विभेद गर्न पाइँदैन। यस प्रकारको विभेद गर्ने जो कोहीलाई कानून बमोजिम सजाय हुन्छ। अपाङ्गता हुनु पूर्व जन्मको पाप वा कुकर्मको फल अवश्य होइन, यो त तपाईँ हामी जोसुकैको जीवनमा पनि जुन कुनै बेला आउन सक्छ।
2: लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियानको अवसरमा
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
1: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
4: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
5: यदि त्यसो हो भने
4: अब चिन्ता नगर्नुहोस्, किनभने
6: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
7: यही जेठ 23 गते शनिबार
8: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
4: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु झुकडुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
9: याद गर्नुहोला, डाक्टर र आउने मिति
7: यही जेठ 23 गते शनिबार,
10: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
11: सम्पर्क फोन नम्बर 0747420227,
10: 420027।
11: सम्पर्क मोबाइल नम्बर 9857225597,
10: 9851918।
0: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
12: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
12: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।
13: जाति, धर्म, वर्ण र लिङ्गको आधारमा विवाद गर्नु मूर्खता हो। यो मूर्ख्याई कसैबाट कहीँ हुन नदिऊ। समझदारी र सहयोगका साथ सामाजिक सद्भाव कायम राखौ।
14: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुसुमा नगरपालिका पर्वत।
15: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
16: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
15: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
15: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
16: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
15: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
5: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
15: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36-567 र 98-451-20-736।
17: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
1: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
2: यदि त्यसो हो भने
1: अब चिन्ता नगर्नुहोस्, किनभने
3: मनपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जयबहादुर खत्री
4: यही जेठ 23 गते शनिबार
5: बागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
1: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी

0: झुझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिजा नहुने, अत्याधिक मात्रामा रक्त सेवन गर्ने, लागु औषधको कुलतमा फसेका आदि मनोरोग, नसा, यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
2: याद गर्नुहोला डाक्टर र आउने मिति
3: यही जेठ 23 गते शनिबार,
4: स्थान बागलुङ मेडिकल हल, बडगाउँ।
5: सम्पर्क फोन नम्बर 0774-2027-27
4: 24-027।
5: सम्पर्क मोबाइल नम्बर 98572-597।
4: 98511-89918।

0: extreme energy drink.
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो. खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है.
2: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ.
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं. वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ. पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं.
4: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा.
5: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ.
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज.
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय. सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि. फोन 061-577-444 543-333.
7: जसको नाम नै पर्याप्त छ.
8: दिदी बहिनी,
7: दिदी बहिनी,
8: दिदी बहिनी,
7: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
8: हामी
7: गर्न सक्छौ,
8: गर्न सक्छौ.

0: को लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आज बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्स को बीमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: घर शान्ति नै विश्वको शान्तिको आधार हो। दिगो विकासका लागि हिंसा रहित समाज लैंगिक हिंसा विरुद्धको स्वर दिने अभियान 2073 सफल पारौं। लैंगिक हिंसा अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानताका लागि पाइला हारहारी सन् 2030 सम्म हिस्सा बराबरी। महिला हिंसा अन्त्य गरौं, खुला हैन काम गरौं। जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठीघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
3: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौं, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
4: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग, रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू:
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
8: विशेषताहरू:
7: विषय विज्ञद्वारा अध्यापन गराइने,
8: अत्याधुनिक प्रयोगशाला,
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
9: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गत लाग्ने समस्या छ?
10: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
9: यदि त्यसो हो भने
10: अब चिन्ता नगर्नुहोस्, किनभने
11: मणिपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
12: यही जेठ 23 गते शनिबार
13: बागलुङ मेडिकल हल कुष्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
10: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, युनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, गर्ने लागू औषधको कुलत नफसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
14: याद गर्नुहोला डाक्टर र आउने मिति
12: यही जेठ 23 गते शनिबार।
4: स्थान बागलुङ मेडिकल हल, बडगाउ।
6: सम्पर्क फोन नम्बर 0674202027। सम्पर्क मोबाइल नम्बर 9857225997,
4: 9851918।
15: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
16: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लङ्जुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो सहन हो नि त।
17: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौं। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: me a extreme energy drink.
1: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
2: एसी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
1: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
1: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
2: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
1: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
2: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
1: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी गर्न सक्छौ,
0: गर्न सक्छौ।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तचाप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बोल्समा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
2: अपहेलना र दुर्व्यवहारले किशोर किशोरी तथा युवाहरूलाई लागू औषधको कुलततर्फ धकेल्न सक्छ। त्यसैले आफ्नो किशोर किशोरी तथा युवा उमेरमा रहेका छोरा छोरीलाई माया ममता दिई कुलतमा फस्नबाट जोगाऊ।
3: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्मा नगरपालिका पर्वत

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मास छ तेरो लागि त्यो त तेरो पुलिस म चाहिँ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा

0: like a tisano.
1: म राजा हुन्छु तिमी पनि त्यो रानी हुनेछ एक हाम्रो छुट्टै कहानी बनाउला प्रिन्सेस हामी घरी घरी विषय दिने कस्तो तिम्रो पानी अब नचाउन पर पर जानी जानी म नजिक औका किन हुन्छ पानी पानी पैसा ठङ्कित जान्छ अब सोच्ने पो हो कि मन मिल्ला साथी मलाई रोज्ने पो हो कि

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसईई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू,
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठीघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठीघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
4: रेडियो दिदी बहिनी 95.2 MHz।

0: भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-5-16-094 98-476-39-6

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी
0: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: Extreme Energy Drink.
1: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
2: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
3: यदि त्यसो हो भने
2: अब चिन्ता नगर्नुहोस्,
4: किनभने मनपाल सिटी अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
5: यही जेठ 23 गते शनिबार
6: भागलुङ मेडिकल हल कुसुमा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
2: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गट लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा कामने, ओछ्यानमा पिसाब गर्ने, युनिजा नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फँसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, ब्रिय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
7: याद गर्नुहोला डाक्टर र आउने मिति
5: यही जेठ 23 गते शनिबार
8: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
9: सम्पर्क फोन नम्बर 0674 2027
8: 24027
9: सम्पर्क मोबाइल नम्बर 9857225697
8: 9851918
10: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: देखी मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
2: सम्बन्धी खबरबाट पूर्व गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। समितिका संयोजक एवं पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीले तोकिएको म्याद अगावै आज प्रधानमन्त्री बालेन्द्र शाहलाई 45 पेजको प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदनमा पूर्व गृहमन्त्री गुरूङको 17 पेज लामो बयान, उहाँको सम्पत्ति विवरण र सम्बन्धित क्षेत्रबाट जुटाइएका पर्याप्त प्रमाणहरू समेटिएका छन्। समितिले यो प्रतिवेदन जस्ताको तस्तै र जतिसक्दो चाँडो सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ। हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँगको व्यापारिक साझेदारी र आएको आरोप लागेपछि गुरूङले गत वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि सरकारले 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
3: यता सशस्त्र प्रहरीले मुस्ताङको कोरला नाका, नुवाकोट र धादिङ लगायतका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 विद्युतीय गाड़ी बारे स्थलगत छानबिन शुरू गरेको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त समितिले यसको अनुसन्धान गरिरहेको छ। बजेट अघि विद्युतीय गाड़ीको कर बढ़ने सूचना पहिले नै पाएर बीवाईडी गाड़ीको आधिकारिक विक्रेता साइमेक्स इन्कले जेठ 12 र 13 गते मात्रै कोरला नाकाबाट 649 र रसुवागढ़ी नाकाबाट 472 गाड़ी भित्रिआएको खुलेको छ। सरकारी निकायबाटै सूचना लिक गराएर अर्बौंको राजस्व छली गरेको भन्दै यति बेला चौतर्फी आलोचना भइरहेको छ। यसै प्रकरणको थप अनुसन्धानका लागि भन्सार र अर्थ मन्त्रालयका उपसचिव सहितको अनुगमन टोली आज नै मुस्ताङको कोरला भन्सार पुगेको भन्सार प्रमुख भन्सार अधिकृत विदुर चुनालले जानकारी दिनुभयो। भन्सार पास भइसकेका गाड़ी भए पनि राजस्व सुरक्षाका लागि क्रस चेक गर्न गाड़ी रोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
2: सरकारले गाभिएका र नयाँ बनेका मन्त्रालयहरूलाई आगामी असार 7 गतेभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएण्डएम सम्पन्न गर्न समयसीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले यो नीति अघि सारेको हो। प्रशासकीय सुधार हिर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा गठित 5 सदस्यीय कार्यदलले तयार पारेको 18 बुधिक मार्गदर्शन सिद्धान्त कार्यान्वयनका लागि सबै मन्त्रालयमा परिपत्र गरिएको छ, जस अनुसार अबदेखि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति गरिने छैन भने मन्त्रालयहरूमा नायब सुब्बा र सोभन्दा मुनिका कुनै पनि नयाँ दरबन्दी सिर्जना गर्न पाइने छैन। खर्च घटाउने रणनीति अन्तर्गत अब सचिवको सचिवालयमा एकजना अधिकृत र एकजना कार्यालय सहयोगी मात्र रहनेछन् भने महाशाखा प्रमुख अर्थात सहसचिवहरूका लागि निजी सहायकको दरबन्दी राखिने छैन। यसै गरी सबै कर्मचारीका लागि आधारभूत कम्प्यूटर सेप अनिवार्य भइसकेकाले अबदेखि कम्प्यूटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगरिने र डिजिटल फाइल प्रणालीलाई प्राथमिकता दिने परिपत्रमा उल्लेख गरिएको छ।
3: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयूसीसीको टोली नेपालमा ट्रेड युनियन अधिकार र लोकतन्त्रमाथि सरकारी हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय मंचमा आवाज उठाउन स्विजरल्याण्डको जेनेभा जाने भएको छ। जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रमिक सम्मेलनको 114 सत्रमा भाग लिन टोली भोलि त्यसतर्फ प्रस्थान गर्न लागेको हो। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जेटीयूसीसीका अध्यक्ष विनोद श्रेष्ठले वर्तमान सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून लत्याउँदै ट्रेड युनियनमाथि प्रहार गरेकाले जेनेभामा जोरदार रूपमा आवाज उठाउने जानकारी दिनुभयो। ट्रेड युनियन नेताहरूले बालेन सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश मार्फत ट्रेड युनियन दर्ता खारिज गर्ने कार्य अघि बढ़ाएको भन्दै आपत्ति जनाएका छन्।
2: परराष्ट्र मन्त्री शिशिर खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा 3 दिने औपचारिक भ्रमणका लागि आज भारतको नयाँ दिल्ली पुग्नु भएको छ। नयाँ दिल्ली स्थित विमानस्थलमा उहाँलाई भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क अर्थात नेपाल र भूटान मामिला हेर्ने अतिरिक्त सचिव मनु महावरले स्वागत गर्नुभएको छ। नयाँ दिल्ली प्रस्थान गर्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै परराष्ट्र मन्त्री खनालले यस भ्रमणका क्रममा देशको प्राथमिकताका विषयहरूमा केन्द्रित भारतीय पक्षसँग संवाद गर्ने बताउनुभयो। भ्रमणका क्रममा उहाँले आफ्ना भारतीय समकक्षी डाक्टर एस जयशंकर औपचारिक वा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ। सो अवसरमा दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा क्षेत्रमा सहकार्य तथा जनता जनताबीचको आपसी सम्बन्धलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा विस्तृत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल आगामी जेठ 24 गते स्वदेश फर्कनुहुनेछ। भारत भ्रमणमै जानुभएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि आफ्नो भ्रमण पूरा गरी आजै स्वदेश फर्कदै हुनुहुन्छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले देशभरका 77 जिल्लामा अधिवेशनका लागि निर्वाचन समिति गठन गरेको छ। भोलि शनिबार र पर्सि आइतबार हुने जिल्ला अधिवेशनलाई लक्षित गरी 3 सदस्यीय समिति गठन गरिएको हो। पार्टीको महाधिवेशन कार्यतालिका अनुरूप नै जिल्लाहरूमा निर्वाचन समिति गठन गरेर प्रक्रिया अघि बढ़ाइएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। बागमती र मधेस प्रदेशका केही पालिकाहरूमा भने उजुरी परेका कारण अधिवेशन स्थगित गरिएको छ भने कतिपय स्थानमा पुननिर्वाचन गर्न निर्देशन दिइएको छ। राष्ट्रपाको मौजूदा विधान अनुसार जिल्ला अधिवेशनबाट एक सभापति, एक उपसभापति, एक सचिव, एक सहसचिव सहित समावेशी र निर्वाचन क्षेत्रका आधारमा सदस्यहरू निर्वाचित हुनेछन्। राष्ट्रपाले आगामी असार 7, 8 र 9 गते चितवनमा आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
2: राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट राजीनामा दिनुभएका धवल शमशेर राणाबीच नयाँ राजनैतिक पार्टी गठन गर्ने सहमति भएको छ। दुई नेताबीच आज नयाँ दल स्थापनाका आधारहरू समेटिएको 11 बुँदे लिखित समझदारी पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार नयाँ बन्ने पार्टीले किराँत र बौद्ध शहीदको सनातन हिन्दू अधिराज्य, पृथ्वीनारायण शाहको दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शन र सुधारमुखी संहितालाई मुख्य नीति बनाउनेछ। यस्तै दोहोरो नागरिकताको व्यवस्था, लघुवित्त, सहकारी तथा मिटर ब्याज पीड़ितहरूको दिगो समस्या समाधान र नयाँ गठन हुने दलमा 60% युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने उल्लेख गरिएको छ।
3: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै गत जेठ 20 गते माग गरिएको दरखास्त आह्वान रद्द गरिएको जनाएको हो। मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डका पदाधिकारी तथा सदस्यका लागि आवेदन माग गरे पनि आवश्यक कागजात र मापदण्डको विवरण सार्वजनिक गरेको थिएन। सूचना प्रकाशन भएको 2 दिनसम्म पनि मापदण्ड स्पष्ट नभएपछि उत्पन्न अन्यलका बीच यो प्रक्रिया स्थगित गरिएको हो। सरकारले अध्यादेश मार्फत अघिल्ला नियुक्तिहरू खारेज गरेपछि स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा 193 पद रिक्त भएका छन्। मन्त्रालयले रोकिएको आवेदन प्रक्रियाबारे केही दिनमै नयाँ सूचना प्रकाशित गरिने जनाएको छ।
2: स्थलमार्ग हुँदै नेपालभित्र नै पर्यटकका कारण स्थानीय समुदायमा देखिएका समस्या र गुनासो न्यूनीकरण गर्न संघ प्रदेश सरकारले समन्वयात्मक पहल अघि बढ़ाउने भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा साथै प्रदेशका पर्यटन सचिवहरूको बैठकले स्थलमार्गबाट आउने पर्यटकको गतिविधि व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न निर्णय गरेको हो। बैठकले विशेष गरी स्लिफर बस प्रयोग गरी तीर्थयात्राका लागि नेपाल आउने पर्यटकहरूले जथाभावी खाना पकाउने, लुगा धुने तथा शौच गर्ने गरेका कारण स्थानीयसँग असमझदारी बढ़ेको निष्कर्ष निकालेको छ। यसको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरी तीर्थयात्रीका लागि आवश्यक सेवा शुल्क सहित विश्राम, खाना पकाउने तथा सरसफाईको सुविधा हुने निश्चित स्थान तोक्न प्रदेश सरकारलाई आग्रह गरिएको छ।

0: 꺼내야 된 어썸머 두 어카운트 오픈 액티베이트 어니 가로발 서질의 선거 Busy life easy but now they hurry din Global smart plus life go best my banking
1: दाई एक कप चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै एस्ट्रेक्ट 123 हेस डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर गृह मन्त्रालयले सहसचिव तथा प्रमुख जिल्ला अधिकारीहरूको व्यापक सरूवा र पदस्थापन गरेको छ गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णय अनुसार 12 जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ हेरफेर गरिएका छन् नयाँ सरूवा अनुसार कास्कीको सीडीओमा कुमान सिंह गुरूङ धादिङमा लक्ष्मी पाण्डे गौतम र स्याङ्जामा निराजन घिमिरेलाई पठाइएको छ त्यस्तै धनकुटामा रूद्रा देवी शर्मा सुर्खेतमा धर्मराज जोशी सप्तरीमा श्यामकृष्ण थापा पाल्पामा भविश्वर पाण्डे र सर्लाईमा विजयराज सुवेदी प्रमुख जिल्ला अधिकारीका रूपमा सरूवा हुनुभयो मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारी सृजना थपालियालाई सुम्पिएको छ भने भैरव अध्यागमनमा बलराम निरोडालाई पठाइएको छ केही सहसचिवहरूलाई गृह मन्त्रालय तथा मातहतका विभागहरूमा समेत जिम्मेवारी हेरफेर गरिएको मन्त्रालयले जनाएको छ
5: नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रताको रक्षा र सूचना तथा विज्ञापन सम्बन्धी सरकारी निर्णय खारेजीको माग गर्दै दबावमूलक आन्दोलन घोषणा गरेको छ महासंघले आज विज्ञप्ति जारी गर्दै आगामी जेठ 25 गतेदेखि असार 5 गतेसम्मका लागि देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो घोषित कार्यक्रम अनुसार जेठ 25 गते देशैभर संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइनेछ यस्तै जेठ 27 र 29 गते सबै जिल्ला प्रशासन कार्यालयमा तथा असार 1 र 3 गते सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा धरना दिने कार्यक्रम तय गरिएको छ आन्दोलनको अन्तिम दिन असार 5 गते काठमाडौँमा विभिन्न पेशागत संगठन र सरकारवालाहरूको सहभागितामा वृहत ऐक्यबद्धता र्याली आयोजना गरिने महासंघले बताएको छ
4: उच्च अदालत पोखराले बस पार्क क्षेत्रमा बनेका भौतिक संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ जेठ 25 गतेदेखि बस पार्कका संरचना हटाउने पोखरा महानगरपालिकाको तयारी भइरहेका बेला न्यायाधीश तेज नारायण सिंह राईको एकल इजलासले पोखरा नौस्थित युगन देवी श्रेष्ठ पालिकीको घर र संरचना तत्काल नहटाउन आदेश दिएको हो अदालतले विपक्षी जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकालाई 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिँदै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षले आउँदो जेठ 26 गते बोलाएको छ अदालतको आदेशपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक जेठ 25 गतेदेखि बस पार्कका संरचना हटाउने पोखरा महानगरपालिकाको तयारी भइरहेका बेला न्यायाधीश तेज नारायण सिंह राईको एकल इजलासले पोखरा नौस्थित युगन देवी श्रेष्ठ पालिकीको घर र संरचना

0: कुनै पनि शक्तिले अवरोध गर्न नसक्ने बताउनु भएको छ।
1: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन र छोड्न आउने सवारी साधनका लागि पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म पार्किङ शुल्क नलाग्ने भएको छ। विमानस्थल कार्यालयले यात्रु तथा सर्वसाधारणको आवश्यकता र सहजताका लागि यस्तो व्यवस्था गरेको हो। यसअघि 7 मिनटसम्म मात्र पिक एण्ड ड्रप गर्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा समय अपुग भएको गुनासो आएपछि समय बढ़ाएर 15 मिनट पुर्याइएको विमानस्थलका प्रवक्ता संजय कुमारले जानकारी दिनुभयो। यो व्यवस्था तत्कालका लागि एक महिनासम्म परीक्षणका रूपमा लागू हुनेछ। विमानस्थल कार्यालयले तोकिएको 15 मिनटभित्र पनि कसैले जबरजस्ती पार्किङ शुल्क उठाएमा त्यस्ता व्यक्ति वा कम्पनीलाई कड़ा कार्यवाही गरिने समेत स्पष्ट पारेको छ।
0: यता चीनको प्रविधि तथा आर्थिक केन्द्र सेन्जेन र काठमाण्डु बीच चार्टर्ड उडान सेवा शुरू भएको छ। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले हिमालय एयरलाइन्ससँगको सहकार्यमा शुरू गरेको सेवाको पहिलो उडान मार्फत आज 150 जना चिनिया पर्यटक काठमाण्डु आइपुगेका छन्। यो चार्टर्ड उडान सेवा अबदेखि प्रत्येक हप्ताको मंगलबार र शुक्रबार सञ्चालन हुनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले आगामी आर्थिक वर्ष 2083-84 बजेटले विद्युतीय र इन्धन दुवै प्रकारका सवारी साधनको मूल्य बढ़ाउने बताएको छ। बजेटप्रति आफ्नो धारणा सार्वजनिक गर्दै नाडाले सरकारको वर्तमान कर नीतिले अटोमोबाइल क्षेत्र महँगो हुने भन्दै चासो व्यक्त गरेको हो। सरकारले बजेट मार्फत विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तत शुल्क हटाएर नयाँ शीर्षकमा स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ। त्यस्तै मोटरको पिक पावरका आधारमा महसुल दर कायम राख्दै आएकोमा यसपटक कारोबार मूल्यका आधारमा महसुल लगाउने नयाँ व्यवस्था गरिएकाले मूल्य स्थिरतामा धक्का लाग्ने नाडाको भनाई छ। कर नीतिको आलोचना गरे पनि नाडाले भौतिक पूर्वाधारतर्फ बजेटले चालेको कदमको भने स्वागत गरेको छ। सड़क पूर्वाधार निर्माणका लागि झण्डै 3 खर्ब रूपियाँ बजेट विनियोजन गरिनु सकारात्मक भएको र यसको प्रभावकारी कार्यान्वयनले देशको अर्थतन्त्रलाई गतिशील बनाउने नाडाले जनाएको छ।
2: साताको अन्तिम दिन आज धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचक ओह्रालो लागेर बन्द भएको छ। आज नेप्से सूचक 11.37 अंकले घटेर 2755.41 को विन्दुमा झरेको छ। बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन 4.25 अर्ब रूपियाँ बराबरको कारोबार भएकोमा आज 5.62 करोड़ 56 लाख रूपियाँ पुगेको छ। आज बजारमा कारोबार भएका मध्ये 180 कम्पनीको शेयर मूल्य घटेको छ भने 74 कम्पनीको मूल्य बढ़ेको छ। 11 कम्पनीको शेयर मूल्य भने स्थिर छ।
1: अब विदेशका खबर। भारतको मणिपुर राज्यमा फेरि जातीय हिंसा भड्किँदा 3 जनाको मृत्यु भएको छ। माङपोकपी जिल्लाको लोइबोल खुलेन गाउँमा संदिग्ध हतियारधारी समूहले अन्धाधुन्ध गोलीबारी गर्नुका साथै केही घरहरूमा आगजनी समेत गरेका छन्। विगत 3 वर्षदेखि जातीय तनाव झेलिरहेको

0: मणिपुरमा यसपटक लुकी कुकी र नागा जनजातिबीच हिंसा चर्किएको हो। कुकी नागरिक संगठनहरूले नागा लडाकु समूहलाई यस आक्रमणको दोषी ठहराउँदै तत्काल अनुसन्धान गर्न केन्द्र सरकारसँग माग गरेका छन्।
1: पूर्वी इण्डोनेसियाको सक्रिय ज्वालामुखी माउन्ट लेबोटोबी लाकी आज पुनः विस्फोट भएको छ। फोरेस टापुमा रहेको उक्त ज्वालामुखी विस्फोट भएपछि आकाशमा 2.5 किलोमिटर माथिसम्म बाक्लो धुवाँ र खरानी फैलिएको छ। खरानीका कारण हवाई उडानमा जोखिम बढेपछि अधिकारीहरूले मौमेरे शहरको स्थानीय विमानस्थल बन्द गरेका छन्, जसका कारण 5 आन्तरिक उडानहरू प्रभावित भएका छन्। ज्वालामुखी विभागले क्रेटर वरिपरि 5 किलोमिटरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै नदी किनारका बासिन्दालाई बाढ़ी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।
0: अब खेलकुद। नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरूष छनौट क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनको विशाल अन्तरले पराजित गरेसँगै प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको हो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह ए को विजेता बन्दै सेमी फाइनल पुगेको हो भने ओमान समूह बी को उपविजेता बनेको छ। प्रतियोगिताका दुवै सेमी फाइनल खेलहरू आगामी आइतबार हुनेछन्, जहाँ नेपालले ओमान र मलेसियाले हङकङसँग प्रतिस्पर्धा गर्नेछन्।
1: रूपन्देही क्रिकेट संघको आगामी नेतृत्वका लागि पुनः वर्तमान अध्यक्ष हरिबहादुर थापा र पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष थापाले आज भैरवमा पत्रकार सम्मेलन गर्दै जेठ 25 गते हुने निर्वाचनमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्। गौचनले पनि सामाजिक सञ्जाल मार्फत अध्यक्षमा भिन्ने संकेत गरिसकेका छन्। 4 वर्ष अघिको निर्वाचनमा गौचनलाई नै पराजित गरेर नेतृत्वमा पुगेका थापाले सिद्धार्थ रंगशालाका अधुरो काम पूरा गर्न आफूले दोस्रो कार्यकालका लागि दावी गरेको बताएका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: पूर्व गृहमन्त्री गुरूङमाथिको छानबिन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश, तत्काल सार्वजनिक गर्न समितिको आग्रह। नियन्त्रित 779 गाड़ीबारे अनुसन्धान शुरू, उच्च स्तरीय टोली मुस्ताङ पुग्यो।
1: सचिव र सहसचिवका सहयोगी संख्या कटौती हुँदै नयाँ स्थायी पदपूर्ति र दरबन्दी सृजनामा रोक। ट्रेड युनियनको मुद्दा अन्तर्राष्ट्रिय मंचमा पुग्दै भेप सुन तस्करी प्रकरणमा नासु खड्कालाई थुनामा पठाउन विशेष अदालतको आदेश।
0: स्वास्थ्य क्षेत्रका पदहरूमा नियुक्ति रोकियो, मापदण्ड स्पष्ट नहुँदा अन्यल। 12 जिल्लाका सीडीओ सहित सहसचिवहरूको सरूवा र पदस्थापन। त्रिभुवन विमानस्थलमा अब 15 मिनटको पार्किङ निशुल्क।
1: भारतको मणिपुरमा फेरि भड्कियो जातीय हिंसा, हतियारधारी समूहको अन्धाधुन्ध गोलीबारीबाट 3 जनाको ज्यान गयो। इण्डोनेसियामा ज्वालामुखी विस्फोट, आकाशमा बाक्लो खरानी उडेपछि विमानस्थलहरू बन्द।
0: र एसियन गेम्स छनौट क्रिकेटको सेमी फाइनल समीकरण पूरा, आगामी आइतबार नेपालले ओमानको सामना गर्ने। रूपन्देही क्रिकेट संघको अध्यक्षका लागि पुनः शक्ति गौचन पनि मैदानमा। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
2: के तपाईँलाई हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने र रिङ्गट लाग्ने समस्या छ?
3: के तपाईँलाई मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटे हुने गर्छ?
4: यदि त्यसो हो भने अब चिन्ता नगर्नुहोस्, किनभने
5: मणिपाल शिक्षण अस्पताल तथा सेवा सिटी हस्पिटल प्राली पोखराका वरिष्ठ मनोरोग नसा यौन तथा टाउको रोग विशेषज्ञ डाक्टर जय बहादुर खत्री
6: यही जेठ 23 गते शनिबार
7: भागलुङ मेडिकल हल खुस्मा बजार पर्वतमा आउँदै हुनुहुन्छ।
3: त्यसैले हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, घुमाउने, मुटु ढुकढुक गर्ने, डर लाग्ने, निद्रा नपर्ने, छटपटी हुने, झिझो लाग्ने, दुब्लाउँदै जाने, बढी रिसाउने, जिउ आलस्य हुने, मनमा बढी चिन्ता पर्ने, छारे रोग, हात खुट्टा काम्ने, ओछ्यानमा पिसाब गर्ने, योनिका नहुने, अत्याधिक मात्रामा रक्सी सेवन गर्ने, लागू औषधको कुलतमा फसेका आदि मनोरोग नसा यौन तथा टाउको सम्बन्धी रोगीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: यहाँ हरेक दिन सुगर, जन्डिस, जीपीटी, जीओटी, लिभर फंक्सनल टेस्ट, एलएफटी, युरिक एसिड, बाथ, टाइफाइड, दिशा पिसाब परीक्षण, वृय परीक्षण, गर्भ परीक्षण, ग्यास्ट्रिकको किरा भए नभएको परीक्षण समेत गरिन्छ।
8: याद गर्नुहोला डाक्टर र आउने मिति
6: यही जेठ 23 गते शनिबार
9: स्थान बागलुङ मेडिकल हल बडगाउँ।
10: सम्पर्क फोन नम्बर 0674-2027
9: 24-027।
10: सम्पर्क मोबाइल नम्बर 98-577-2597 98-511-89-918।

0: extreme energy drink.
1: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागझुङ पोखरा फोन 061-552-493-552-494-582-778।
3: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
4: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
3: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योग लस्ती पर्वत।
4: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
3: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
4: फोन 068-26-144 98-510-16-094 98-476-39-691।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू
5: विषय विज्ञद्वारा अध्यापन गराइने
6: अत्याधुनिक प्रयोगशाला
5: प्रविधि मैत्री शिक्षा शीतमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444-543-33।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठिक 7 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: बीच द्विपक्षीय व्यापार लगानी सम्पर्क सञ्जाल कनेक्टिभिटी ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन आह्वान गर्दै हाजिर नभए कार्यवाही प्रक्रिया अघि बढ़ाउने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताबखानामा अध्यावधिक नभएका कर्मचारीलाई 3 दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख अध्यावधिक गराउन आह्वान गरेको छ। मन्त्रालय आयोग सचिवालय तथा केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए वा नभएको तथा अन्य विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन सूचनामा अनुरोध गरिएको छ। सरकारले बाँदर तथा अन्य वन्य जन्तुले बाली नालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न सर्वसाधारणबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले त्यस विषयमा 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बँदेल, निलगाई, दुम्सी लगायतका वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले साधारण तथा विज्ञहरूसँग सुझाव मागेको हो। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शीला गेवालीले किसान, स्थानीय तह, सरोकारवाला निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यवहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो। उक्त विषयमा इच्छुकले आफ्नो राय सुझाव प्राविधिक कार्यदलको सचिवालय, मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको ईमेल र क्यूआर कोड मार्फत उपलब्ध गराउन सक्ने जनाएको छ। पहाड़देखि सुदूरपश्चिमसम्म वन्य जन्तुको निरन्तर आक्रमणका कारण हजारौं परिवार खेतीपाती छोड्न, दिनरात खेतबारी कुर्न र कतिपय ठाउँमा गाउँ नै छाडेर बसाई सर्न बाध्य भएकाले सरकारले यस समस्यालाई निकै गम्भीरताका साथ लिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती बीच आर्थिक समृद्धि र वातावरण संरक्षणलाई सँगसँगै अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराले नेपालको दिगो विकास यात्रालाई मार्गदर्शन गर्ने बताउनुभयो। मन्त्री चौधरीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून रहे पनि हिमालदेखि तराईसम्म यसको असर स्पष्ट देखिन थालेको बताउनुभयो। मन्त्री चौधरीले सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनलाई राष्ट्रिय विकास योजनाको अभिन्न अंगका रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्दै हरित अर्थतन्त्रको विकासलाई नीतिगत तहबाट व्यवहारिक कार्यान्वयनको चरणमा प्रवेश गराइएको बताउनुभयो। स्वच्छ वातावरण स्वस्थ जीवनका लागि अपरिहार्य मानिन्छ, तर आफ्नै क्रियाकलापका कारण जैविक विविधतामा असर पर्दा मानिसहरू वातावरणीय समस्याको सामना गर्न बाध्य छन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: वरिपरिको परिवेशलाई वातावरण भनेर बुझिए पनि समग्रमा प्राकृतिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक र मानव निर्मित तत्वहरूको प्रणालीलाई वातावरण भनेर बुझ्ने गर्दछौ। सड़क पूर्वाधार, कृषि जमीनको विस्तार, अवैध काठ कटानी, वन डढेलो र वन स्रोतमा मानिसहरूको निर्भरताका कारण पछिल्लो समय वातावरणमा ह्रास आएको पाइन्छ। सवारी साधन निर्माण कार्य, उद्योग धन्दा विस्तार, जथाभावी फोहोर फाल्ने चलन र डढेलोका कारण वायु प्रदूषण बढ़ेको देखिन्छ भने उद्योगबाट निस्कने फोहोर तथा कृषि रसायन नदीमा मिसिँदा पानीको गुणस्तर घटेको प्रत्यक्ष अनुभूत गर्न सकिन्छ। वन विनाश र भौतिक पूर्वाधार निर्माणका कारण बाढ़ी पहिरो र भूस्रेको जोखिम बढ़दै गएको छ। त्यस्तै जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई हिमनदी पग्लनुदेखि अनियमित अनियमित वर्षाको जोखिम पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ। हुन त पर्यावरणमाथिको दोहन र त्यसले जीव र जनावरमा ल्याउने समस्या विश्वव्यापी नै हो। अहिले विश्वका धेरै शहरहरूले 50 डिग्री सेल्सियससम्मका तापक्रमको सामना गरिरहेका छन्। सन् 1990 दशक यता उच्च तापक्रमका कारण 23% मृत्युदर बढ़ेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पनि वातावरण प्रदूषणका कारण अनेक प्रकोपहरू देखिन थालेको वर्षौं पहिलेदेखि हो। सरकारले कानून बनाएरै विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको भए पनि वातावरण विनाश हुने क्रम रोकिएको छैन। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव नवराज पुडासैनी सरकार वातावरण संरक्षणमा निरन्तर लागि परेको बताउनुहुन्छ।
4: यो माटोमा भइरहेको प्रदूषण, क्षयकरण, ल्यान्ड डिग्रेडेशन न्युट्रालिटी रिपोर्टै बनाएर हामी काम गरेका छौँ। जलवायु परिवर्तनको सन्दर्भमा न्यूनीकरणका उपायहरूमा रेड प्लस कार्यक्रम, ऊर्जा क्षेत्रका कार्यक्रमहरू हामीले चलाएर उत्सर्जन घटाउने कार्यक्रमहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। त्यसमा वन संरक्षणका कुरा, वन व्यवस्थापनका कुरा, वैकल्पिक ऊर्जासँग जोडिएका अहिले कुकिङ स्टका कुरा, हाइड्रो पावरका कुरा, क्लिन इनर्जीका कुरा हामीले गरिरहेका छौँ।
3: मानिसका कारण विनाश भएको वातावरण जोगाउन पनि मानिसहरू नै अग्रसर हुनुपर्ने देखिन्छ। वातावरण अभियन्ता सिलसिला आचार्य पनि निजी क्षेत्रसँग सहकार्य गरेर सरकारलाई प्रत्येक कार्यक्रमलाई हरित अर्थतन्त्रसँग जोड्न सुझाव दिनुहुन्छ।
5: ग्रीन इकोनोमीको सेक्टरबाट हरित र वातावरण मैत्री बिजनेसहरू गरेर त्यसरी निजी क्षेत्रहरूले पनि अहिले धेरै कन्ट्रिब्युसन गरिरहेका छन्। त्यसमा जति राज्यको सहयोग हुन सक्थ्यो र यसकै अझै विकास छैन।
3: पृथ्वी सबै जीव जनावरको साझा घर हो। आफू बस्ने घरको संरक्षण गर्नु सबैको कर्तव्य पनि हो। प्राकृतिक स्रोतमाथिको दोहन कम गरे मात्रै संकटमा पर्दै गएको जैविक विविधतालाई जोगाउन सकिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
6: राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताउनु भएको छ। युग कवि सिद्धिशरण श्रेष्ठको 115 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले साहित्य सृजना केवल भावनाको अभिव्यक्ति मात्र नभई समाजलाई चेतनशील, जागरूक र संवेदनशील बनाउने महत्वपूर्ण माध्यम पनि भएको बताउनुभयो। उपराष्ट्रपति रामसराय प्रसाद यादवले आयुर्वेद, योग तथा ध्यान जस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनु भएको छ। कृतिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा आज आयोजित आयुर्वेद, योग तथा ध्यान मार्फत स्वास्थ्य शीर्षकको अन्तर्राष्ट्रिय संगोष्ठीको समुद्घाटन गर्दै उहाँले योग मार्फत जीवनशैली जन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले डिजिटल रूपान्तरण, साइबर सुरक्षा, मीडिया सुधार तथा संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायसँग सहकार्य विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल स्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले आज मन्त्रालयमा संचार मन्त्री डाक्टर तिमल सिन्हासँग गरेको भेटमा डिजिटल शासन, सेवा प्रवाहमा सुधार, साइबर अपराध नियन्त्रण, पत्रकार सुरक्षा तथा सूचना प्रविधिको उपयोग लगायतका विषयमा कुराकानी भएको थियो। बैठकमा नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लीला पीटर्स याइयाले साइबर अपराध नियन्त्रण, पारदर्शी शासन प्रणाली तथा सेवा प्रवाहमा प्रविधिको प्रभावकारी प्रयोगका विषयमा जोड़ दिनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक संचार प्रणालीप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै सूचना तथा संचार क्षेत्रलाई थप जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक कानूनी, नीतिगत तथा संरचनागत सुधारका काम शुरू भएको बताउनुभयो। सम्पत्ति छानबिन आयोगले तोकिएका सबै पदाधिकारी तथा व्यक्तिले यही जेठ मसान्तभित्र आफ्नो सम्पत्ति विवरण बुझाइसक्ने विश्वास गरेको छ। सार्वजनिक पदमा रहेका, पदबाट सेवानिवृत्त भएका वा हटिसकेका व्यक्तिले आफै वा आफ्नो प्रतिनिधि वा हुलाक वा आयोगको इमेल मार्फत विवरण तथा उजुरी बुझाउन सक्ने व्यवस्था गरिएको छ। आयोगले 2048 देखि 2083 सालसम्मको कुनै समयावधिमा सार्वजनिक पद धारण गरेका व्यक्तिले पदीय दुरूपयोग गरी अस्वाभाविक कमाई गरेको देखिए उजुरी गरी छानबिन प्रक्रियामा सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गरेको छ। आयोगका अध्यक्ष राजेन्द्र कुमार भण्डारीले सम्पत्ति विवरण बुझाउने र उजुरी दिनेको संख्या क्रमशः वृद्धि भइरहेको बताउँदै 40,000 देखि 50,000 व्यक्तिको सम्पत्तिको विवरण प्राप्त हुने अपेक्षा गर्नुभयो। पछिल्लो 35 वर्षको अवधिमा सार्वजनिक पद धारण गरेका राजपत्रांकित विशिष्ट एवं प्रथम श्रेणीका बहालवाला र पूर्व कर्मचारी सहित सो सरहको सेवा सुविधा लिएका सार्वजनिक निकायका सबैले विवरण बुझाउनु पर्ने उहाँले जानकारी दिनुभयो। सूचना तथा संचार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थामा देखिएको भनिएको आर्थिक अनियमितता, प्रक्रियागत कमजोरी तथा वित्तीय अनुशासन उल्लंघन सम्बन्धी विषयमा अध्ययन एवं छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयले विभिन्न निकायमा परेका उजुरी, महालेखा परीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई समेत आधार बनाएर स्वतन्त्र र तथ्यपरक अध्ययनका लागि समिति गठन गरेको जनाएको छ। इन्जिनियर डाक्टर आवास मास्केको संयोजकमा गठित समितिमा उमेश रूपाकेती, टीकाराम कार्की र नवीन कुमार मिश्र सदस्य हुनुहुन्छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाले आफ्ना च्यानलहरू भू उपग्रह मार्फत प्रसारण गर्न विदेशी सैटेलाइट ब्यान्डविड्थ सेवा प्रदायक कम्पनीहरूसँग सन् 2002 देखि हालसम्म निरन्तर रूपमा भाड़ा सम्झौता गर्दै आएको र ती सम्झौतामा समय समयमा च्यानल थप गर्ने, स्ट्याण्डर्ड डेफिनेशन एसडीबाट हाई डेफिनेशनमा रूपान्तरण गर्ने, पूरक सम्झौता गर्ने तथा उपकरण खरिद सम्बन्धी निर्णयहरूमा प्रश्न उठ्दै आएका छन्। मन्त्रालयले यी सम्पूर्ण विषयको अध्ययन गरी 21 दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश सहित समिति गठन गरेको हो। पूर्व प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन विश्वकै लागि अध्ययन गर्न लायक रहेको बताउनु भएको छ। निर्वाचन आयोगले आज काठमाण्डुमा आयोजना गरेको केन्द्रीय समीक्षा कार्यशालाको उद्घाटन गर्दै वहाँले निर्वाचन सफल हुनुमा तत्कालीन सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, संचारकर्मी लगायतको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जेएनजी विद्रोहपछि 6 महिना भित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु चान्चुने कुरा नभएको बताउनु भएको छ।

0: पछिल्लो समय यी रिक्सा चलाउने महिलाको संख्या बर्दियामा उल्लेखनीय रूपमा बढ़दै गएको छ। आफ्नै मेहनतबाट राम्रो आमदानी हुन थालेपछि उनीहरूमा आत्मविश्वास बढ़ेको छ भने छोराछोरीको पढ़ाई लेखाई र घर खर्च व्यवस्थापनमा समेत सहजता आएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: पछिल्लो वर्षहरूमा शहरदेखि गाउँ बस्तीसम्म ई रिक्साको प्रयोग तीव्र रूपमा बढ़ेको छ। सस्तो भाड़ा, साङ्गो गल्ली तथा कच्ची सड़कमा समेत सहज रूपमा सञ्चालन गर्न सकिने भएकोले छोटो दूरीका यात्रुका लागि ई रिक्सा भरपौरो यातायातको साधन बन्दै गएको छ। यही अवसरलाई प्रयोग गर्दै बर्दियाका महिलाहरू पनि अहिले यातायात क्षेत्रमा सक्रिय हुन थालेका छन्। ई रिक्सा चालक इन्दु थारू:
2: दुईजना कमाएपछि अलि सजिलो हुन्छ, पुरुषले बाहिर अनि महिलाहरू त्यतिकै बेरोजगार बस्नुभन्दा।
1: बुलरिया, राजापुर र गिरुवा क्षेत्रका विभिन्न स्थानमा यात्रु पुर्याउँदै आएका महिला चालकहरू दैनिक आमदानीले परिवारको खर्च धान्न सहयोग पुगेको बताउँछन्। घरमा खाली बस्नुभन्दा केही आमदानी गर्ने उद्देश्यले आफूहरू यो पेसामा लागेको उनीहरूको भनाई छ। ई रिक्सा चालक निमा ओली र बेलमती थारू:
3: मैले 4-5 सय कमाएछु भनेपछि त्यही राम्रो लाग्यो। बाख्रा पाल्दा पनि अब वर्षमा ती हो, काम गर्ने दुःखतिर जस्तै हुन्छ, त्योभन्दा बरु राम्रो लाग्यो।
4: पहिला त एकदम अप्ठ्यारो लाग्छ, अहिले चाहिँ लाग्छ मलाई। गाउँघरमा केही आफत पर्यो भने बोलाउँछन् उहाँहरूलाई मेडिकल ल्याउन।
1: जिल्लामा हाल 20 जना भन्दा बढी महिला ई रिक्सा चालक सक्रिय रहेको अनुमान गरिएको छ। महिला चालकहरू पुरुष भन्दा बढी जिम्मेवार र ट्राफिक नियम प्रति सचेत देखिएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सन्दीप बेलवासे:
5: महिला र पुरुषको सुरक्षाको दृष्टिले हेर्दाखेरि महिलाहरू सम्मिलित भएर चलाएको देखिन्छ।
1: महिलाहरू यातायात क्षेत्रमा सक्रिय बन्दै गएसँगै बर्दियामा महिला सशक्तिकरणको नयाँ उदाहरण स्थापित हुन थालेको छ। ई रिक्सा उनीहरूका लागि केवल आमदानीको स्रोत मात्र बनेको छैन, आत्मनिर्भर जीवनको आधार पनि बनेको छ।
0: मुस्ताङको बारागुङ मुक्ति क्षेत्र एक स्थित हिन्दू तथा बौद्ध मार्गीको पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी मुक्तिनाथ सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू भएको छ। हिमपात र वर्षाका कारण वर्षेनी दर्जनौं स्थानमा सड़क भाँसिदा र भत्कदा जीर्ण बन्दै गएपछि उक्त सड़क मर्मत तथा स्तरोन्नति शुरू गरिएको हो। गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले कागबेनी मुक्तिनाथ 12 किलोमिटर सड़क खण्डको मर्मत तथा स्तरोन्नति शुरू गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनी राष्ट्रपति शी जिनपिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। सन् 2019 यता पहिलो पटक हुन लागेको यो भ्रमणलाई चीनले प्योङयाङसँगको आफ्नो प्रभाव र रणनीतिक सम्बन्ध पुनः मजबूत बनाउने प्रयासका रूपमा हेरिएको छ। चीन र उत्तर कोरियाले सार्वजनिक गरेको जानकारी अनुसार शीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नुहुनेछ। उहाँको पछिल्लो भ्रमण जून 2019 भएको थियो। यो भ्रमण उत्तर कोरियाली नेता किम जोङ उनले पछिल्ला वर्षहरूमा रूससँग निकटता बढ़ाइरहेका बेला हुन लागेको हो। विशेष गरी युक्रेन युद्धमा समर्थन स्वरूप उत्तर कोरियामाथि रूसलाई सैनिक र परम्परागत हतियार उपलब्ध गराएको आरोप लाग्दै आएको छ। यद्यपि चीन अझै पनि उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्रमुख सहायता प्रदायक बनेको छ। अन्तर्राष्ट्रिय संकट समूहका विश्लेषक विलियम याङका अनुसार रूससँग उत्तर कोरियाको सम्बन्ध विस्तार भइरहेका बेला चीनले सीको भ्रमण मार्फत प्योङयाङमा आफ्नो प्रभाव पुनः स्थापित गर्न र उत्तर पूर्वी एशियामा आफ्नो रणनीतिक हित सुरक्षित गर्न खोजिरहेको छ। युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आमने सामने वार्ताका लागि पत्र लेख्नुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पत्रमा युद्ध अन्त्य गर्न ढिलो भए फेरि अमेरिकाको आँखा पर्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले वार्ताका लागि पूर्ण रूपमा युद्ध विराम गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ, जसलाई रशियाले शुरूमै अस्वीकार गरिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर भएको बताउनु भएको छ। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रद्वारा आयोजित नेपालमा ग्रीन हाइड्रोजन विकासमा भएका पहलहरूको राष्ट्रिय समीक्षा कार्यशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जल विद्युत तथा अन्य नवीकरणीय ऊर्जाको प्रचुर सम्भावना भएकोले नेपाल ग्रीन हाइड्रोजन उत्पादनका लागि अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताउनुभयो। उहाँले विश्वभर यसले ऊर्जा सुरक्षा सुदृढ गर्न, औद्योगिक प्रतिस्पर्धात्मक क्षमता बढ़ाउन तथा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न महत्वपूर्ण योगदान दिने धारणा समेत राख्नुभयो। मन्त्री श्रेष्ठले स्वच्छ ऊर्जाको उपयोग मार्फत ग्रीन हाइड्रोजन उत्पादन गरी औद्योगिक विकास, ऊर्जा विविध

0: आधुनिकरण तथा निर्यातको नयाँ सम्भावना सिर्जना गर्न तथा ऊर्जा आत्मनिर्भरता र हरित औद्योगिकीकरणलाई समेत गति दिन सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटवतले आगामी आर्थिक वर्षको बजेटमा हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रीन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाका रूपमा अघि बढ़ाउने व्यवस्था बजेटले गरेको जानकारी दिनुभयो। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले ग्रीन हाइड्रोजन नीति 2080 को कार्यान्वयन सम्भावित परियोजना पहिचान तथा लगानी प्राथमिकता निर्धारण सम्बन्धी अध्ययन समेत गरिरहेको जानकारी दिनुभयो। ताप्लेजुङमा बन्ने 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनको टुङ्गो लागेको छ। ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको अगुवाईमा 166 मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। आयोजनाको प्रवर्धक कम्पनी क्रिस्टल पावर डेभलपमेन्ट कम्पनी प्राली र सहभागी ब्याङ्कहरू बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। सम्झौतामा ग्लोबल आईएमई ब्याङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत दीपक चन्द्र रेग्मी र क्रिस्टल पावर डेभलपमेन्ट प्रालीका कार्यकारी प्रमुख कृष्ण प्रसाद आचार्य लगायत छ अगुवाई तथा सहभागी ब्याङ्कका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्नु भएको छ।
1: एसियन गेम्स पुरुष क्रिकेट छनौट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमनसँग खेल्ने भएको छ। शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बिहोर्दै समूह बीको उपविजेता बनेको ओमनले आइतबार हुने पहिलो सेमी फाइनलमा नेपालको सामना गर्दैछ। ओमन र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो। समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जीत निकालेको थियो। नेपाल र ओमन तथा दोस्रो सेमी फाइनल खेल्नका आएका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान तथा जापान यसअघि नै छनौट भइसकेका छन्। यो 19 महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रबारबाट शुरू भएको प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश कोशी र बागमती पराजित भएका छन्। प्रतियोगितामा 7 प्रदेशका प्रादेशिक टीमहरूको सहभागिता रहेको छ। जापानको नायोगामा आगामी असोजमा हुने 20 एसियाली खेलकुदमा नेपालको तर्फबाट 21 खेलमा 111 खेलाडी सहित कुल 157 जनाले सहभागिता जनाउने भएका छन्। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी सरकारी प्रतिनिधि राष्ट्रिय खेलकुद परिषदले 21 खेलमा 111 खेलाडी, 27 प्रशिक्षक र 21 व्यवस्थापक गरी कुल 157 जनालाई सहभागी गराउने निर्णय गरेको जानकारी गराएको छ।
2: अब मौसम। आज राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी सबै प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, काठमाण्डुको अधिकतम 30.1 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 26.2 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा फाटफुट, र दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 22.1 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता। परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा। बाँदर तथा अन्य वन्यजन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका विषयमा सुझाव दिन सरकारद्वारा गठित कार्यदलको आग्रह। विदा समाप्त भएपछि पनि सम्पर्कविहीन निजामती कर्मचारीलाई 3 दिनभित्र हाजिर हुन सामान्य प्रशासन मन्त्रालयको आह्वान। हाजिर हुन नआएमा कार्यवाही गर्ने चेतावनी। र चीनका राष्ट्रपति शी जिनपिङले सोमबारबाट उत्तर कोरियाको भ्रमण गर्ने। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
3: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
7: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
8: खै जन्म दर्ता दिनुस् त।
9: जन्म दर्ता गरेको छैन नि म्याडम।
8: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
9: हो र, मलाई त थाहा नै थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
9: पहिला कसैले भनेन?
10: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
11: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
11: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
16: हावाहुरी चल्न थाल्दा

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
2: व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन स्थानीय तहको निर्वाचन गर्दा गैर दलीय व्यवस्था गर्नुपर्ने निर्वाचन आयोगको सुझाव जिल्ला समन्वय समिति पनि हटाउनुपर्ने निर्वाचनमा दलीय हस्तक्षेप रोक्नुपर्ने
3: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित
2: आज विश्व वातावरण दिवस 40 माइक्रोन भन्दा पातलो प्लास्टिकमा रोक लगाउन माग तर बजारमा अझै छ्यापछ्याप्ती आज बागमती गण्डकीमा पानी पर्ने सम्भावना
4: गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ
2: रासपा सभापति रवि लामिछानेको भारत भ्रमणले विकासको ढोका खोलेको दावी रासपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने केही जिल्लामा सहमति केही जिल्लामा विवाद
5: भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ अलिअलि
2: र युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा पाँचवटा जहाजमाथि आक्रमण गर्यो एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालको सेमी फाइनलको यात्रा अब ओमानसँग
6: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: वैदेशिक रोजगारीको बाध्यात्मक लहरका बीच पनि स्वदेशमै उद्यमशीलताको बाटो रोजेर देशको आन्तरिक अर्थतन्त्र निर्माणमा लाग्ने युवाको संख्या पनि उल्लेखनीय छ नेपालको निजी क्षेत्रले देशको कुल रोजगारी र उत्पादनमा ठूलो हिस्सा ओगट्दछ त्यसैले सरकारले बजेट र कार्यक्रम ल्याउँदा सरकारी कर्मचारीको मात्र हित हेर्नु हुँदैन अब खबर सन्तोषी रावलबाट
7: सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गते भित्र संगठन तथा व्यवस्थापन संरक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले एक अधिकृत र एक कार्यालय सहयोगी मात्र राख्न पाउने सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सिर्जना नगर्ने नीति सरकारले अघि सारेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका शासकीय सुधार हेर्ने सचिव गोविन्द कार्कीको नेतृत्वमा रहेको कार्यदलले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 को कार्यान्वयनका लागि संगठन तथा व्यवस्थापन सर्वश्रेष्ठ सम्बन्धी मार्गदर्शक सिद्धान्त तयार पारेको हो मन्त्रालयहरू गाविदा सृजना हुने दोहोरोपण हटाउन 2083 असार 7 गते भित्र सबै मन्त्रालयलाई आफ्नो संगठन तथा व्यवस्थापन संरचना सम्पन्न गर्न समयसीमा तोकिएको हो मार्गदर्शक सिद्धान्तमा कुनै पनि रिक्त दरबन्दीमा नयाँ स्थायी पदपूर्ति नगर्ने र मन्त्रालय तथा केन्द्रीय निकायहरूमा राजपत्र अंगीकृत नायब सुब्बा र सोभन्दा मुनि कुनै पनि नयाँ दरबन्दी सृजना नगर्ने उल्लेख छ कामको प्रकृति मिल्ने महाशाखा र शाखाहरूलाई आपसमा गाभिएर छरितो बनाउने र सचिवहरूको सुविधामा समेत कटौती गर्ने नीति अख्तियार गर्न भनिएको छ निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो आयोगले स्थानीय कार्यपालिका सम्बन्धी संविधानको व्यवस्था संशोधन गरेर गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको हो कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जीएनजी विद्रोहपछि 6 महिनाभित्रको निर्धारित समयमा प्रतिनिधि सभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु सफलता भएको बताउनु भएको छ
3: निर्वाचनप्रति प्रारम्भिक संशय निषेधको राजनीति, सुरक्षा व्यवस्था सम्बन्धी चुनौती तथा निर्वाचनको वातावरण निर्माणसँग सम्बन्धित विभिन्न जटिलता बावजुद आयोगले संविधान र कानूनले दिएको जिम्मेवारीलाई केन्द्रमा राखी सबै सरकारवाला पक्षहरूसँग निरन्तर समन्वय र संवाद गर्दै निर्वाचन सम्पन्न गरेको हो। नेपालको राजनीति एवं निर्वाचन इतिहासमा गत वर्ष फाल्गुन 21 गते सम्पन्न निर्वाचन विशेष रूपमा अंकित हुने अवस्था बनेको छ। विद्रोहपछि निर्धारित 6 महिनाभित्र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुन सक्नु चान्चुनी उपलब्धि होइन। नेपालको यो निर्वाचनलाई विश्वभरबाट सूक्ष्म ढंगले अध्ययन विश्लेषण गरेर नियालिरहेको र विद्रोहपछि 6 महिनाभित्र निर्वाचन सम्पन्न हुँदो रहेछ है भनेर विश्वस्त भएको अवस्था र स्थिति पनि हो।
7: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले 5 दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनु भएको छ। भारत भ्रमणका क्रममा वहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री असीम शाह लगायत नेतासँग भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्किएपछि सभापति लामिछानेले नेपाल भारत सम्बन्धलाई अझ राम्रो बनाउन यो भ्रमणले मदत गरेको र सम्बन्ध रिसेट भएको बताउनुभयो। वहाँले लगानी, सहकार्य र दुई देश बीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिनुभयो। सीमा विवादबारे बोल्दै वहाँले यस्ता विषय कूटनीतिक माध्यमबाट शान्त र चरणबद्ध रूपमा समाधान गर्नुपर्ने बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन आयोगले देशभरका 77 जिल्लामा अधिवेशन गर्न कार्यतालिका नै सार्वजनिक गरेको जनाएको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि रासोपाले देशभरका अधिकांश जिल्लामा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। भोलि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी सहित 8 जिल्ला, मधेसका महोत्तरी र रौतहट, बागमती का काठमाण्डौ, भक्तपुर, नुवाकोट सहित 10 जिल्लामा अधिवेशन हुनेछ। त्यसै गरी गण्डकीका 5 जिल्ला, लुम्बिनीका 8 जिल्ला, कर्णालीका 2 र सुदूरपश्चिमका 3 जिल्लामा नयाँ नेतृत्व चयन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रमुख भुवन केसीले सीआईएनलाई जानकारी दिनुभयो।
5: अब हाम्रो भोलिदेखि शुरू भएर अब भोलि र पर्सि चाहिँ करिब करिब 90% सकिन्छ। अलिअलि विवाद भएको अनि कुनै कुनैमा चाहिँ अब अहिले तुरुन्तै तदर्थ समितिहरू नबनिसकेको जिल्लाहरूमा चाहिँ अहिले तुरुन्तै हुँदैन विवाद। अहिले हाम्रो जस्तो तपाईँको बारा, धनुषा होइन, अलिकति त्यहाँ विवाद छ, त्यसलाई हामीले भ्याउनेर अनि 2-3 दिनपछि गर्दैछौ। अब हाम्रो अहिले अधिवेशन नहुने जिल्ला भनेको त्यतापट्टि हुम्ला र डोल्पा, मनाङ मुस्ताङ, रुकुम पूर्व, अनि अर्को यतापट्टि पूर्वमा पनि अर्को एउटा कुन चाहिँ छ, यिनीहरूमा चाहिँ अहिले तुरन्तै सदस्य हुने हुन्छ, अधिवेशन हुँदैन।
7: नेपाल वायु सेवा निगमको संचालक समिति पदाधिकारी छनौट प्रक्रिया तत्काल अघि नबढ़ाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश दय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले समिति सदस्य छनौट प्रक्रिया अघि नबढ़ाउन अन्तरिम आदेश दिएको हो। सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायु सेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणले पार्किङको महँगो शुल्क तिर्नु परेको भनी गुनासो बढ़दै गएपछि 15 मिनटसम्म पार्किङमा बस्ने सवारी साधनको शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको छ। विमानस्थल कार्यालयका सूचना अधिकारी तेज बहादुर पौडेलले यात्रुको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रपको समय बढ़ाइरहेको सीआईएनसँग बताउनुभयो।
8: यो जेट भरिलाई नि यो अब एयरपोर्ट अलिक कन्जेस्टेड नै छ, एरिया एकदमै सानै छ, तपाईँहरूलाई पनि थाहा छ होइन। अनि यो जेट भरिको लागि चाहिँ हामीले ट्रायलमा सबै यो टीआईएमा पार्किङ गर्ने सबै सवारी साधनहरूलाई चाहिँ पिकअप ड्रपको लागि चाहिँ 15 मिनट सुरुको चाहिँ छुट दिने भनेर गरेका छौँ यो ट्रायलको लागि। अब जेट पछाडि चाहिँ त्यसको रिजल्ट कस्तो आउँछ त्यही अनुसार चाहिँ एक्सटेन्ड गर्ने कसो गर्ने भनेर चाहिँ निर्णय गर्ने भन्ने कुरो रहेछ।
7: यसअघि 7 मिनटसम्म पिक एण्ड ड्रप गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा सो समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढ़ाइएको हो। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी जिल्लाका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ। साथै यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने जल तथा मौसम विभागले जनाएको छ। कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तातो दिनको अवस्था रहने सम्भावना रहेको मौसमविद हरिप्रसाद ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: यति बेला देशभरिकै मौसमको कुरा गर्नुपर्दाखेरि विशेष गरी सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश लगायत देशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको अवस्था छ अनि अन्य भूभागमा अंशी बादल लागेको छ। साथसाथै पानी पर्नेको कुरा गर्नुपर्दाखेरि यति बेला गण्डकी बागमती र लुम्बिनी प्रदेशको एक दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको अवस्था पनि छ। मधेस प्रदेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा अझै केही स्थानहरूमा तातो दिन हुने सम्भावना पनि रहेको छ र यो तातो दिन हुने सम्भावना चाहिँ पर्सिलाई पनि क्रमशः जारी नै रहनेछ।
7: सरकारले 40 माइक्रोन भन्दा पातलो प्लास्टिक झोला उत्पादन बिक्री वितरण र प्रयोगमा पटक पटक प्रतिबन्ध लगाए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, जसले गर्दा वातावरणीय प्रदूषण झन गम्भीर बन्दै गएको वातावरण विज्ञहरूको भनाइरहेको छ। राष्ट्रिय फोहोर व्यवस्थापन आधार रेखा सर्वेक्षण 2022 अनुसार घरदूरीबाट निस्कने फोहोर मध्ये 12% संस्थागत फोहोरको 21% र व्यावसायिक क्षेत्रको 22% हिस्सा प्लास्टिकजन्य फोहोरको रहेको छ। विशेषज्ञहरूका अनुसार नेपालका शहरी क्षेत्रमा दैनिक करिब 350 टन प्लास्टिक फोहोर उत्पादन हुन्छ। प्लास्टिक जलाउँदा डाई अक्सिजन जस्ता विषाक्त ग्यास विसर्जन हुने, जल स्रोत प्रदूषित हुने, जलीय जीव जन्तुको मृत्यु बढ़ने तथा सूक्ष्म प्लास्टिक मार्फत मानव स्वास्थ्यमा समेत असर पुग्ने खतरा बढ़ेको वातावरण विज्ञ रोशना सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
9: ब्यान त भयो, तर यो ब्यानलाई चाहिँ सफल बनाउन दुई तीनटा तहबाट मात्रै सम्भव हुन्छ कि सबै मात्रै सबैजनाले सबैतिरबाट पुस गर्नुभयो भने मात्रै। फर्स्ट त अभियसली प्रड्युसर्सले चाहिँ त्यो म्यान्डेट भन्दा मापदण्डमा रहेर प्रड्युस गर्नुभयो भने एक त समाधान तिनै दोस्रो सरकारले कुनै नीति नियम बनाएको छ भने किन बनाएको छ भनेर सर्वसाधारणले बुझ्न पनि जरुरी छ। राइटको कुरा गर्छौँ भने हाम्रो ड्युटिजको कुरा पनि इक्वली इम्पोर्टेन्ट छ, होइन? हामी राइट्स वाला कुरामा
10: यसमा अलिकति लाग्ने हरेक बच्चालाई पनि स्कूलमा पनि सिकाइन्छ, बच्चाले पनि भन्छ प्लास्टिकको झोला चाहिँ प्रयोग गर्नु हुँदैन, यो त डढ्दैन, यसले त हाम्रो वातावरण बिगार्छ भनेर थाहा छ। ठुलो मान्छेलाई थाहा नहुने अपवाद बाहेक धेरैलाई थाहा छ र पनि हामी प्रयोग गर्छौँ नि त।
9: त्यही बिहेभियरल चेन्जको कुरा भनेको कस्तो रहेछ के मतलब थाहा हुँदा हुँदै पनि एकदम सेट भइसक्यो,
10: सुरुट रक्सी खानु हुँदैन भनेर थाहा छ र पनि
9: खाइन्छ, होइन? त्यही लेखा हुँदैन डेन्जरस पिक्चर लगाएर। प्लास्टिकको पनि त्यही हो, तर इम्प्लिमेन्टेशन कानून बनिरहँदा इम्प्लिमेन्टेशनमा पनि अलिकति तीव्रता स्ट्रिक्ट मोनिटरिङ देखायो भने चाहिँ मान्छे पनि अलिक त्रसित हुन्छ, जनचेतना पनि अलिकति क्रिएटिभ वेमा गर्न सकिन्छ कि, होइन? रेडियोको थ्रु टिभीको थ्रु बुझ्ने भाषामा। अब 40 माइक्रोन भनेको त कस्तो कतिको चाहिँ 40 माइक्रोन हो भन्ने पिक्टोरियल वेमा देखाइदियो भने बा बुझ्नुहुन्छ कि
10: कस्तो खालको हुन्छ 40 माइक्रोन भन्दा तल।
9: यो त टेक्निकको कुरा भयो नि त, म एज एन इन्भाइरोमेन्ट पढेको मान्छे या त्यो विधामा लागेको मान्छेले बुझ्न सकौँला, तर सबैले त बुझ्नुहुन्न। मेरै मम्मी बुवालाई नै राम्ररी भन्यो भने उहाँले अब कुनमा 40 कुन 50 नै कुरा आउँछ।
7: साझा खबरमा अब विदेशका खबर। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ। युक्रेनी ड्रोन बलका कमाण्डरका अनुसार ती जहाजहरू युक्रेनको अन्न चोरी गरेर ओसार पसार गर्ने साथै सैन्य सामग्री र इन्धन ढुवानी गर्ने कार्यमा संलग्न रहेको दावी गरिएको छ। जहाजहरूलाई लक्षित गरी ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपालले सेमी फाइनलमा ओमानसँग खेल्ने सिंगापुरमा भइरहेको प्रतियोगिताको लीग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई 154 रनले पराजित गरेपछि सेमी फाइनल समीकरण पूरा भएको हो। नेपाल र मलेसिया समूह एबाट तथा हङकङ र ओमान समूह बीबाट विजेता र उपविजेता बन्दै सेमी फाइनलमा पुगेका हुन्।
2: आर्थिक वर्ष सकिने लाग्दा हुम्लाका बैंकहरूमा सेवाग्राहीको चाप।
11: पहिला भन्दा अहिले बढी समस्या भयो अनि दुई तिन घण्टा भइगयो ब्याङ्कमा कुर्याएको उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ पालो पा छैन
2: हतारोले गुणस्तरीय काम नहुने सम्भावना रिपोर्टसँगै कृषिमा महिलाको श्रम धेरै तर आर्थिक निर्णयमा पहुँच कम लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
12: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढ़ेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नीट्स नेपाल, WWF र CIN।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। विश्व वातावरण दिवसको अवसरमा ओल्ड भिजन इन्टरनेशनल नेपालको नेतृत्वमा देशभरका करिब 80,000 बालबालिकाहरूले एक बालबालिका एक बिरूवा नामक राष्ट्रिय अभियान अन्तर्गत वृक्षारोपण गरेका छन्। स्थानीय सरकार, विद्यालय र समुदायका सरकारवालाहरूको सहकार्यमा यो अभियान सम्पन्न भएको हो। नेपालको पहाड़ तराई र हिमालका 17 जिल्लामा यो अभियान गरेको ओल्ड भिजनले जनाएको छ। चालू आर्थिक वर्ष सकिन एक महिना सात दिन मात्र बाँकी छ। हुम्लामा आर्थिक वर्षको अन्त्य नजिकिँदै जाँदा बैंकहरूमा सेवाग्राहीको चाप बढ़न थालेको छ। विकास निर्माणका योजना संचालन, उपभोक्ता समिति गठन तथा छिटो छिटो भुक्तानी प्रक्रियाका लागि विभिन्न समूह, संस्था र उपभोक्ताहरू बैंकमा धाउन थालेपछि जिल्लाका बैंकहरूमा पनि भीड़भाड़ देखिन्छ।
2: आर्थिक वर्षको अन्त्यसँगै बजेट खर्च नभए फिर्ता गर्नुपर्ने प्रावधान छ। यही कारण प्राय एजनाहरू आर्थिक वर्षको अन्त्यसँगै कार्यान्वयनका लागि दर्दो फुने गरेको छ। अहिले हुम्लामा पनि यो दृश्य देख्न सकिन्छ। जेठ महिना अर्थात चालू आर्थिक वर्षको 11 महिनासँगै सामान्यतया शान्त रहने ब्याङ्कहरू अहिले सेवाग्राहीले भरिभराउ भएका छन्। सेवाग्राही पार्वती सही:
3: ब्याङ्क जाँदाखेरि अनि धेरै घुइँचो हुँदाखेरि अब पहिला भन्दा अहिले बढी समस्या भयो। अनि 2-3 घण्टा भइगयो ब्याङ्कमा कुर्याएको। उपभोक्ता समिति तिनीहरू धेरै हुँदाखेरि अलि गाह्रो छ, पालो पा छैन।
2: संघ, प्रदेश र स्थानीय तहबाट विनियोजित बजेटका योजनाहरू कार्यान्वयनको लागि उपभोक्ता समितिहरू नयाँ खाता खोल्न, रकम भुक्तानी लिन तथा ब्याङ्किङ प्रक्रिया पूरा गर्न ब्याङ्क पुगिरहेका छन्। दैनिक 25 भन्दा बढ़ी नयाँ योजना तथा उपभोक्ता समितिका खाता खोलिने र त्यत्तिकै संख्यामा भुक्तानी सम्बन्धी काम हुने गरेको राष्ट्रिय वाणिज्य ब्याङ्क सिमको शाखाका प्रबन्धक सम्झना अहिरी बताउनुहुन्छ।
4: अस्ति बढ्ने नै भयो नि त पहिला भन्दा, किनकि यतिखेर समूहको खाता टन नै आउँछ कि। अस्ति एकै दिनमा पनि हाम्रोमा लगभग 20-25 खाता आएको थियो खोल्नलाई, त्यो चाहिँ खाता खोल्ने समूहको खाता। अनि त्यसले गर्दा भिड त हुने नै भयो। अरू नर्मल कस्टमर डेली हुने बाहेक उनीहरू त एक्स्ट्रा आयो नि त, असारलाई लक्षित होला मेन त होइन। हाम्रोमा एक त सरकारी कारोबार भए हुनाले भिड त अरू ब्याङ्कमा भन्दा त धेरै नै हुन्छ। यो टाइममा चाहिँ अरू टाइममा भन्दा भिड चाहिँ हुन्छ। समूहगत खाता धेरै खोलिन्छ अनि त्यसको हामीले फेरि भुक्तानी पनि हेभी हेभी अमाउन्टमा हुन्छ नि त समूहको। त्यसले गर्दा क्यास डिस्पर्स यतिखेर धेरै नै हुन्छ। हाम्रो खाताहरू त स्पेसली सम्बन्धित कार्यालयबाटै सिफारिस भएर आउँछ नि त, हो यो टाइममा लक्षित भएर नै खुल्छ।
2: सरकारी स्वामित्वका ब्याङ्क मात्र होइन, निजी ब्याङ्कहरूमा पनि उस्तै चाप देखिएको छ। सिटिजन ब्याङ्क इन्टरनेशनल सिमकोट शाखाका प्रबन्धक हेमराज हमाल:
5: आजकल अब यो पहिलाको हिसाबले चाहिँ अब हाम्रो अहिले आर्थिक वर्षको अन्तिममा आउँदाखेरि यो विभिन्न कार्यालयबाट मार्फत कसैलाई दिएका सब्सिडी खाताहरू त्यस्तो टाइपको कुनै उपभोक्ता समितिको तिनीहरूको चाहिँ अब पहिलो महिनाभन्दा असारमा चाहिँ आइरहेछन्। हामीमा प्रत्येक दिन 3-4 खाताको दलले खोलिरहेका छन्। त्यसर्थ तर हाम्रो यो गाउँपालिकाको यिनीहरूको चाहिँ अकाउन्ट चाहिँ हाम्रो अब राष्ट्रिय वाणिज्य ब्याङ्क नै हुँदाखेरि उहाँहरूको त्यतै हुन्छ होला। कुनै संघ संस्थाहरू, त्यसपछि कृषि भेण्डरी, तिनीहरूको हाम्रो यो कृषकहरूलाई दिने अनुदान, तिनीहरूको खाता चाहिँ हामी खोलिरहेको छौँ। त्यही यो पहिलाभन्दा अलिकता ठुलो धेरै छ यो जेट असारमा।
2: सिमकोटमा कृषि विकास ब्याङ्क सहित 4 ब्याङ्क सञ्चालनमा छन्। ती सबै ब्याङ्कहरूमा अहिले अन्य समयको तुलनामा निकै व्यस्तता छ। विकास निर्माणका सामग्री खरिद, ठेक्का व्यवस्थापन तथा सरकारी योजनाका उपभोक्ता समितिहरूका लागि नयाँ खाता सञ्चालन गर्नुपर्ने भएकाले साङ्ग्रिला डेभलपमेन्ट ब्याङ्कमा पनि सेवाग्राहीको चाप बढ़ेको छ। ब्याङ्कका शाखा प्रबन्धक अमर बहादुर सही: आर्थिक वर्षको अन्तिम महिना नजिकिँदै जाँदा विकास निर्माणसँग सम्बन्धित आर्थिक गतिविधि तीव्र भएकाले ब्याङ्किङ कारोबारमा उल्लेख्य वृद्धि भएको बताउनुहुन्छ।
6: सरकारी कारोबार त हाम्रो ब्याङ्कमा हुँदैन, त्यही पनि कुनै पनि सरकारी खाता भएको क्लाइन्टहरूले
5: आउने चान्सेस क्यासको मुभमेन्ट चाहिँ हुन्छ होइन, र अर्को सरकारी जो ठेकापट्टा छ नि त हजुरको उसको लगानी गर्नको लागि जस्तै अब सम्झौता गरिसकेपछि केही पैसा चाहिँ रहेछ त्यसको लागि मान्छेहरूले झिकेर लिने गर्नु हुन सक्छ होइन। त्यो विड्रलको अलिकति ट्रेन्ड बढेको छ, त्यो चाहिँ विकासको लागि अब ठेकापट्टा वा सामान खरिद गर्नको लागि लिएको हुनसक्छ र आउने क्रम पनि अलिकति फ्लो बढेको तर त्यसरी रसै हुने तरिकाले अलिकति भिडभाडै हुने तरिकाले हामी कहाँ भएको छैन।
2: सरकारले प्रत्येक वर्ष साउनदेखि नै विकास योजनाहरू कार्यान्वयन गर्ने नीति लिए पनि अधिकांश योजना आर्थिक वर्षको अन्तिम समयमा मात्र गति लिने प्रवृत्ति अझै कायम देखिन्छ। त्यसकै परिणाम स्वरूप असार नजिकिँदा ब्याङ्कहरूमा एकै पटक खाता खुल्ने भुक्तानी लिने र रकम निकासा गर्ने चाप बढ्ने गरेको छ। बेलुमाया महतारा, सीआईएन रेडियो कर्णाली आवाज, सिमकोट हुम्ला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। कृषिमा महिलाहरू धेरै संलग्न तर पुरूष निर्णयमा हावी।
6: त्यही बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म, अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ।
0: आमदानीमाथि महिलाको अधिकार कम रिपोर्ट सँगै अगुवा किसान संघको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको कृषि क्षेत्रमा महिलाको योगदान उल्लेखनीय छ। खेतबारी खन्ने, बिउ रोप्ने, गोलबेट गर्ने र उत्पादन संकलन गर्ने, बजारसम्म पुर्याउने काममा महिलाहरूको सक्रिय सहभागिता देखिन्छ। तर यति धेरै श्रम र जिम्मेवारी वहन गरे पनि अधिकांश धेरै महिलाहरू भने आर्थिक रूपमा स्वतन्त्र बन्न सकेका छैनन्। कृषि पेशामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच भने पुरूषमा बढ़ी देखिन्छ।
8: पाल्पाको तानसेन आठ मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 15 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, करेला, काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन्। बाली लगाउने, गोडमेल गर्ने, टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ। तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्।
6: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने, कहाँ बेच्ने, कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न, वास्ता पनि हुन्न। श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ। मैले चाहिँ अब पात काट्छु, बाँध्छु, खन्छु, टिपटाप गर्छु, बेच्ने ठाउँसम्म पुर्याउँछु, अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ। उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन, यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म।
8: तिनाउ गाउँपालिका छकी सरिता जीसीको दैनिकी पनि उस्तै छ। उहाँको गोठमा 27 वटा गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोएर डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बलियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
9: अब पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानोतिनो खर्च गर्दा त सोध्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढापनी सल्लाह गर्नुपर्छ, श्रीमानसितै सल्लाह गरेर गरिन्छ। अब
8: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी फलफूल दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा घर वा अन्य सम्पत्ति धेरै जसो पुरुषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
10: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माफ्यो अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउनु पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। के केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
8: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। छ रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउन नसकिएको उहाँ बताउनुहुन्छ।
10: सरकारीहरू बेचेको पैसा त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्च गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छन् चलाउँछन्। हामीले जाने बारीमा प्याज राख्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ। अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मऱ्यो ताउति लिँदै अहिले आजभोलि जैविक झोल मलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा गर्ने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ।
8: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन रेडियो, मदन पोखरा, पाल्पा।
0: नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउने विषयमा साथी लील प्रकाश चन्दले कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरीसँग कुराकानी गर्नुभएको छ।
11: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन, उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ, कामकाज गर्दाखेरि होइन, पुरुषहरूलाई मात्रै नहेर महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ, कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्।
12: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै?
11: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन, केही गरेर आफ्नो परिवार पाल्न सक्छन्। पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन, महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ।
12: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ?
11: झै झगडाहरू अलिक कम हुने, घर परिवार टोल छिमे गाउँलाई पनि अलि सहज हुने होइन, महिलाहरू पनि अलिअलि कमाइरहेछन्, उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन्, घरमा सबै खर्चहरू चलिरहेछ।
12: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ, अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ, तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
11: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएपछि अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ, थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन, फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ, हाम्रो मेहनत खेर जान्छ। यी सरकारले पनि केही महिलाहरूको लागि केही बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रो आउँथ्यौँ कि भन्ने हुन्छ होइन। बिउ बिजन किन्दा पनि महँगो छ, हाइब्रिड लगाउँदा बिउहरू अलि पछौटो जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
0: गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो असार 7 गते भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने भएको छ। संविधान संशोधन गर्दा स्थानीय तहको निर्वाचन गैरदलीय हुने व्यवस्था गर्न निर्वाचन आयोगले सुझाव दिएको छ। राजसभाले सबै जिल्लामा भोलिदेखि जिल्ला अधिवेशन गर्ने भएको छ। युक्रेनले रूसद्वारा कब्जा गरिएका तटीय क्षेत्रमा 5 जहाजमाथि आक्रमण गरेको छ र एसियाली खेलकुदको पुरूषतर्फको छनौटमा नेपाली सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार।

0: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz। यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।

0: अब रारा चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: कुटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदम ढोल बजाएर हुँदैन, तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
2: नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा लामिछानेले सरकारी निकायले नै प्रश्न पारिसकेकाले आफूले थप बोल्नु नपर्ने बताउनुभयो।
1: जुन विषयमा प्रश्न उठ्यो प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा, त्यसको वास्तविकता हाम्रो भनाई यो हो, हामीले यो भन्न खोजेका हौ, हामीले यो गरेका हौ भनेर आधिकारिक रूपमा जानकारी गराइसकेपछि त्योभन्दा थप आधिकारिकता गर्नुपर्ने आवश्यकता म देख्दिन।
2: पत्रकारितामा हुँदा जस्तो सजिलो नेता भइसकेपछि हुँदैन रहेछ भन्ने प्रति प्रश्नपछि लामिछानेले उल्टै रिपोर्टिङ गर्ने प्रोसेस सम्झाउनु भएको थियो। भारतको आशीर्वाद लिन गएको र प्रधानमन्त्री बन्ने चर्चाबारे सोधिएको प्रश्नमा लामिछानेले चुनाव अघि बालिनसँग गरिएको सहमति पत्र पढ्न सुझाउनु भएको छ। सरकार सञ्चालन र पार्टी सञ्चालनमा जिम्मेवारी बाँडफाँड गरेको सुनाउँदै लामिछानेले प्रतिपक्षले सोधेका सबै प्रश्नको जवाब दिन नसकिने बताउनुभयो। भाजपाका अध्यक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा दिएको र जवाब सकारात्मक पाएको उहाँले बताउनुभयो। भ्रमणको मिति दुवैतर्फको अनुकूलता हेरेर टुङ्गो लगाइने रविको भनाइ छ।
3: सत्तारूढ़ दलको प्रमुख नेताको रूपमा भारतले दिएको उच्च सम्मानलाई लामिछानेले भारतीय जनता पार्टी भाजपा र दुई देश बीचको आपसी सम्बन्ध राम्रो बनाउने प्रयासको रूपमा अर्थ्याउनु भएको छ। भारतसँगको सम्बन्ध समृद्धिसँग जोड्न आफूले कुरा राखेको उहाँले बताउनुभयो।
1: मैले स्पष्ट रूपमा भारतीय पक्ष र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दाखेरि मैले के बताइरहेको छु भने, हामीले अगाडि बढ़न चाहेका विभिन्न क्षेत्रहरू छन्, ती क्षेत्रहरू भनेको समृद्धिसँग जोड़िने क्षेत्रहरू छन्। समृद्धिसँग जोड़िने क्षेत्रहरू मैले खेलकुददेखि आईटीसम्मको एउटा ठूलो एउटा वाइड एउटा पिक्चरको कुराकानी गरेको छु, जहाँ हामी सहकार्य गर्न सक्छौ र यो सहकार्यले हामीलाई आर्थिक रूपमा पनि अगाडि बढ़नलाई मदद गर्ने तहको हाम्रो सम्बन्ध, हाम्रो मित्रता हुन सक्छ र यी ठाउँहरू हुन् ती सम्बन्धहरू अगाडि बढ़ने र विगतमा भएका केही कमी कमजोरी रहेछन् भने पनि हामीले त्यसको भारी बोकिरहनु पर्ने छैन। चाहे हाम्रो पोलिसी ग्यापका कारणले हामीले सँगै आयोजना गर्ने भनिएका आयोजनाहरू समयमा सम्पन्न नभएका हुन् या भोलि हामीले सँगै सहकार्य गरौंला भनेर राखेका र गर्नुपर्ने आवश्यक पर्ने कुराहरू, यी सबै कुराका लागि हामी रासोपा ओपन छ, वर्तमान सरकार खुला छ।
3: भारतमा ठूलो संख्यामा रहेका नेपालीहरूको समस्या समाधान तत्काल गर्न नसकिने तर संयन्त्र चुस्त बनाउने बारे कुराकानी गरेको उहाँले बताउनुभयो।
1: भारतमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूका आम समस्या नै हुन्, त्यसकारणले हामीले तत्कालै त्यसलाई आजको आधै सम्बोधन गर्न सक्ने त्यो क्षमता अभिवृद्धि गर्न भइसकेका छैनौँ भर्खरै सरकार गठन भएको हिसाबले। त्यसका लागि त्यहाँ भएको दूतावास र त्यहाँका संयन्त्रलाई अझ बढी चुस्त बनाउने र अझ बढी नागरिकको गुनासोलाई सम्बोधन गर्न सक्ने, त्यहाँ आवश्यक पर्ने चाहे स्वास्थ्यसँग सम्बन्धित विषयहरू हुन्, त्यहाँ कागज पत्रका सम्बन्धित विषयहरू हुन्, त्यहाँ धेरै कुराहरू, एउटा मानिस लामो समय बसोबास गर्ने ठाउँमा धेरै कुराहरू आउँछन्, जे जस्ता जनजीवनका लागि आइपर्ने समस्याहरू छन् तिनलाई समाधान गर्ने, संयन्त्रलाई अझ चुस्त बनाउन सकिने कुराहरू गरेर आइएको छ।
3: रासोपाको सरकार बनेपछि विदेशबाट फर्किनेका लागि विमानस्थलमा बोर्ड राख्नु भन्नुहुन्थ्यो नि भन्ने प्रश्नमा लामिछानेले 100 दिन पुगेपछि विवरण सुनाउने बताउनुभयो।
2: आजै परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली पुग्नु भएको छ। भारतीय समकक्षी एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मध्याह नयाँ दिल्ली प्रस्थान गर्नुभएका उहाँले रासोपाको सरकार बनेपछि सरकारी पक्षबाट भएको आफ्नो भ्रमण नै पहिलो उच्च स्तरीय भ्रमण भएको बताउनुभयो।
4: लामो समयपछि उच्च स्तरीय औपचारिक द्विपक्षीय भ्रमण हुँदैछ। मूल रूपमा नयाँ सरकार बनिसकेपछि हाम्रा प्राथमिकताका विषयहरूमा हामी संवाद गर्छौं।
2: आफ्नो भ्रमणले दुई देश बीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबूत बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो। भारत भ्रमणका क्रममा सीमा विवादबारे कुरा हुन्छ त भन्ने संचारकर्मीको प्रश्नमा उहाँले नेपालको प्राथमिकता रहेका सबै विषयमा कुरा गर्ने जवाब दिनुभयो, तर सीमाकै बारेमा कुरा गर्छु भनेर भन्नुभएन।
4: पक्कै पनि हाम्रा प्राथमिकताका अब सबै विषयहरूमा हामी सम्वाद गर्छौँ। नयाँ सरकार आएको छ, त्यसमा अहिले उठेका सबै खाने विषयहरूमा हामी सम्वाद गर्छौँ।
2: आज मात्रै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नियमित प्रेस ब्रिफिङमा नेपालसम्मको सीमा विवाद द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने बताउनु भएको छ। यसअघि नै दुई देशका अधिकारी सम्मिलित संयन्त्र बनिसकेकाले समस्याको समाधान कूटनीतिक ढंगले गरिने उहाँले बताउनुभयो। नेपालका परराष्ट्र मन्त्री खनाल र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भोलि हुने द्विपक्षीय भेटवार्तामा पनि सीमा विवादसहित दुई देशबीचका समग्र विषयमा छलफल हुने जानकारी उहाँले दिनुभयो।
5: नेपाल के साथ जैसे मैंने बताया आपको हमारे विदेश मंत्री की उनके विदेश मंत्री का दिल्ली में आगमन हो चुका है और कल उन दोनों के बीच में बातचीत होगी। इस बातचीत में जितने हमारे मुद्दे हैं नेपाल और भारत के बीच में उस पे बातचीत की जाएगी। जहां तक अन्य मुद्दे की जिसका आपने जिक्र किया मैंने पहले ही बताया था, उसमें हमने अपना स्पष्टीकरण दिया है कि हम उन मुद्दे को कैसे देखते हैं और उन मुद्दों को सुलझाने के लिए हमारे पास बायलेटरल मैकेनिज्म है जिसके तहत हम उस पर बातचीत करके उसको आगे ले जाना चाहते हैं।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वीरेन्द्र शाहलाई बुझाएको जानकारी दिनुभयो। समिति संयोजक भण्डारीले गुरूङको सम्पत्तिको स्रोतबारे पर्याप्त प्रमाण जुटाएर प्रतिवेदन तयार पारेको दावी गर्नुभएको छ। समितिले मन्त्री परिषद र निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा 77 जिल्लाबाटै सम्पत्ति विवरण मगाएर रुजु गरेको थियो। व्यवसायी दीपक भट्टसँगको आर्थिक साझेदारी, हामी नेपाल संस्थाको नाममा आएको रकम र उहाँको गाड़ी किनेको बारे पनि सूक्ष्म अध्ययन गरी 45 पेज लामो प्रतिवेदन तयार पारिएको संयोजक भण्डारीले जानकारी दिनुभएको छ। संचार माध्यममा आएका विषयमा समितिले सरोकारवालासँग बयान दिएको र सम्पत्ति विवरण रुजु गरेको भण्डारीले बताउनु भएको छ। मन्त्री परिषदको वैशाख 28 गतेको बैठकले उच्च अदालत का पूर्व न्यायाधीश भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शुभकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य राखेर रा गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। विवादमा तानिएपछि गुरूङले वैशाख 9 गते गृहमन्त्री पदबाट राजीनामा दिनुभएको थियो। प्रतिवेदन पाएसँगै सरकारले अध्ययन गरेर सार्वजनिक गर्नेछ। हाल गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वीरेन्द्र शाह आफैले सम्हालिरहनु भएको छ।
2: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट मार्फत अर्थ राजनीति फेर्न खोजेको बताउनु भएको छ। आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन, उपभोग बढ़ाउन र स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले कर नीतिमा सुधार गरेको बताउनुभयो। यसअघिका सरकारले गरीबीको गीत गाउने तर काम उच्च वर्गको गर्ने गरेकाले आफूले त्यो कोर्स फेर्न चाहेको बताउनुभयो।
6: गरिबी उन्मूलन गर्नको लागि र उनीहरूलाई पनि मिडल क्लासमा ल्याउनको लागि डिसेन्ट जब्स चाहिन्छ। डिसेन्ट जब्सको लागि प्राइभेट सेक्टर चलाएमा नभइकन यो सम्भव छैन भनेर एउटा तरो सैद्धान्तिक जबमा चाहिँ हामीले यो मुलुकको अर्थ राजनीतिक कोर्सलाई नै फेर्न खोजेका छौँ। त्यसैले धेरैलाई यो अनुरोध पनि भएको छ। अलिक वामपृष्ठ बनेका साथीहरूलाई चाहिँ यो गीतमै गरिबको गाउने र काम चाहिँ क्रोनी क्यापिटलिस्टको गर्ने जुन विकृत राजनीतिक मोडलले गाजेको थियो त्यसलाई हामीले चकनाचुर पार्न खोजेकै हो।
2: आफ्नो सरकार हुँदा परिवर्तन गर्न नसकेकाहरूले अहिले आलोचना गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताउनुभयो। उहाँका अनुसार अनावश्यक रूपमा लगाइएका केही अन्तशुल्क खारिज गरिएको र उद्योगिक व्यवसायका सुझावका आधारमा केही उत्पादनमूलक क्षेत्रलाई सीमित अवधिका लागि संरक्षण प्रदान गरिएको बताउनु गरिएको छ। राजस्व संरचनामा परिवर्तन गर्दै उपभोगमा आधारित कर प्रणाली मार्फत आयकर कटौतीबाट हुने राजस्व घाटा व्यवस्थापन गर्ने रणनीति सरकारले लिएको छ। सरकार सुशासन कायम गराउन तल्लीन रहेको बताउँदै अर्थमन्त्री वाग्लेले कुशासनलाई जरैबाट उखल्न नीतिगत र संस्थागत कब्जाको अन्त्य गर्ने अभियानमा लागेको बताउनुभयो।
6: खाद्य पदार्थमा होला, प्रोसेसिङ इन्डस्ट्रीहरूमा होला, हामीलाई संरक्षण गरिदिनुहोस् केही समयको लागि भनेकालाई त्यसलाई हामीले डोमेस्टिक प्रोडक्सन प्रोमोसन फी भनेर आन्तरिक संरक्षण गरेर भन्सार दरमा एडजस्टमेन्टहरू गरेका छौँ। तर सीमा सन्धिका सन्धिहरूका सीमाहरू पनि हुन्छन्, साफ्टा छ, डब्ल्युटिओ छ, यसमा रहिकन अलिकति बोर्ड दुस्साहसी नै किन नछडियौँ त्यो बोर्ड निर्णयहरू हामीले गरेका छौँ।
2: नेपाल परिवेशमा प्राध्यापकपछि अब अध्ययन विधाको दुरूपयोग गर्ने निजामती कर्मचारी सरकारको निशानामा लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
1: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
1: सुरक्षा घरको साथ जीवन भरको।
3: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: विश्वविद्यालयका प्राध्यापकदेखि निजामती कर्मचारी सम्मले अध्ययन विदाको दुरूपयोग नरोकेपछि सरकारले थप कड़ाई गरेको छ। यसअघि अध्ययन विदा दुरूपयोग गरेका त्रिभुवन विश्वविद्यालयका 44 जना प्राध्यापकबाट 11 करोड़ रकम फिर्ता गराएको सरकारले अहिले निजामती कर्मचारीको खोजी गर्न थालेको हो। सामान्य प्रशासन मन्त्रालयले हिजो सूचना जारी गरी विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखाना निजामतीसँग समन्वय गरी एकिङ गर्न र 3 दिनभित्र अभिलेख अध्यावधि गराउन भनेको थियो। निजामती किताबखानाका अनुसार 7,059 कर्मचारीले विभिन्न शीर्षक विदा लिएका छन्, तर कति कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख नभएको निजामती किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलले बताउनुभयो। ती सबैको छानबिनको क्रम जारी रहेको उहाँको भनाइ छ।
6: सबै विदामा लिएका कर्मचारीहरूको विवरण जुन छ हामीले सम्बन्धित मन्त्रालयहरूमा पठाइदिएको छौं। अब मन्त्रालयहरूले उहाँहरूलाई भेरिफिकेशन गर्छ, कतिपय आएर काम गरेको अवस्था छ भने हामीलाई यी व्यक्तिहरू चाहिँ काम गरिरहनु हुनुभएको छ, त्यसकारण त्यो अभिलेख सच्याइदिनु भनेर आउँछ मन्त्रालयबाट लेखिने सच्याइदिन्छौं। अनि कुनै कुनै जुन बेपत्तै भएको अवस्था यदि छ भने उहाँहरूले विभागीय कार्यवाहीको प्रक्रिया शुरू गर्नुहुन्छ। एक लेभलमा शुद्ध डाटा चाहिँ आउँछ, यता पनि शुद्धिकरण हुन्छ र एक्चुअल थाहा हुन्छ त्यस पछाडि मात्र।
5: अध्ययन विदामा गएर नफर्किएका विदामा बसेको अवधिमा लिएको सेवा सुविधा असूल गर्ने नियम छ। बर्खास्तीमा जाँदा पनि सरकारले अध्ययन विदामा बसेका कर्मचारीको अध्ययनमा तिरेको शुल्क पनि बुझाउनुपर्ने उहाँले बताउनुभयो।
6: अध्यापकहरू चाहिँ काम गरिरहनु हुनुभएको छ, त्यसकारण त्यो अभिलेख सच्याइदिनु भनेर आउँछ मन्त्रालयबाट लेखिने सच्याइदिन्छौं। अनि कुनै कुनै जुन बेपत्तै भएको अवस्था यदि छ भने उहाँहरूले विभागीय कार्यवाहीको प्रक्रिया शुरू गर्नुहुन्छ। एक लेभल

0: मन्त्रालयहरूले गर्नुहुन्छ। यदि त्यसमा कसैको फल्ट देखियो भने उहाँहरूले आफूले त्यो अध्ययन विदा अवधिभरि खाएको तलब सबै तिर्नु पर्छ, प्लस सरकारको सरकारले अध्ययनमा जुन शुल्क तिरेको हुन्छ त्यो शुल्क पनि बुझाउनु पर्ने हुन्छ उहाँहरूले, अनि त्यो पैसा फिर्ता गरेर उहाँहरूको जागिर पनि जान्छ, बर्खास्तीको प्रक्रिया जान्छ। तर बर्खास्तीमा जाँदा पनि अघि मैले भनेको जस्तो त्यो अध्ययन विदाभरि गरेको तलब फिर्ता गर्नु पर्यो राज्यलाई, अनि उहाँहरूको जुन खर्च युनिभर्सिटीमा पढ्दाखेरिको खर्च राज्यले बिहोरेको त्यो खर्च पनि फिर्ता गर्नु पर्यो, प्लस उहाँहरूको चाहिँ बर्खास्तीको प्रक्रिया हुन्छ, उहाँहरू बर्खास्त हुनुहुन्छ।
1: मन्त्रालयले अध्ययन तथा असाधारण विदा समाप्त भएपछि पनि कार्यालयमा हाजिर नभएका वा लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेका कर्मचारीहरूको हकमा प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउने बताएको छ। हिजो मात्रै पदोन्नति तथा राजदूत नियुक्तिका लागि प्रधानमन्त्रीलाई मेसेज पठाउने उपराष्ट्रपति कार्यालयका सचिव कृष्ण हरि पुष्करलाई 7 घण्टा प्रहरी हिरासतमा राखेर छोड़िएको थियो। उपप्राध्यापक केशव पौडेल अध्ययन विदामा जाने र नियम मित्रीय सेवा फिर्ता गर्ने कानूनी प्रक्रिया भएकाले यसलाई सामान्य ढंगले बुझ्नुपर्ने बताउनुहुन्छ।
2: यो धेरै वर्ष पहिलेदेखि जसले गरेका छैनन् तिनीहरूले पैसा गर्ने तिउको ऐन नियममै व्यवस्था हो, व्यक्तिहरूले फिर्ता पनि गर्दै गएको अवस्था हो, यो कानूनी प्रक्रिया हो, जसले पूरा गर्दैन उसले फिर्ता गर्नुपर्छ भन्ने चिजलाई स्टनबाजीको रूपमा भन्दा नर्मल रूपमा बुझ्नुपर्छ। युनिभर्सिटीको प्रक्रियामै अगाडिदेखि चलेको हो, अहिले मात्रै आएर सरकारले यो अगाडि बढेको भन्ने चाहिँ होइन, त्यसलाई त्यसरी गलत रूपबाट हेर्नु हुँदैन।
3: सिराहामा माध्यमिक शिक्षा परीक्षा एसी र कक्षा 12 को परीक्षामा चिट चोर्न प्रयोग गरिएका 496 वटा मोबाइल फोन र 5 वटा स्मार्ट वाच बरामद गरी नष्ट गरिएको छ। गत चैतमा सम्पन्न एसी र कक्षा 12 को परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट 7 वटा आइफोन र 489 एण्ड्रोइड मोबाइल र 5 वटा स्मार्ट वाच बरामद गरिएको थियो। ती उपकरण परीक्षा सञ्चालन निर्देशिका विपरीत प्रयोग गरिएको भन्दै हिजो नष्ट गरिएको हो। मध्य प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीको निर्देशनका आधारमा जिल्ला परीक्षा समन्वय समिति सिराहाले बरामद उपकरण व्यवस्थापनका लागि उपसमिति गठन गरी नष्ट गर्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालयका सिराहाका प्रवक्ता रमेश पालले जानकारी दिनुभयो।
4: परीक्षा हलमा अनुचित कार्य गर्ने उद्देश्यले कुनै पनि डिजिटल डिभाइसदेखि लिएर ग्यास पेपर बुक लानुहुन्न भन्ने त परीक्षा सम्बन्धी निर्देशिकामा छ नि त। त्यहाँ लग्यो भने के अरे 1,00,000 रुपियाँसम्म जरिवाना, विद्यार्थी निष्कासित अनि बाबुआमालाई जरिवाना अथवा कति कैद भन्ने पनि छ क्या। त्यहाँ व्यवस्था सबै व्यवस्थालाई एकतिर राखेर हामीले चाहिँ जे भेट्यौँ त्यो अनुचित कार्यमा प्रयोग हुने चिज त्यो चिजलाई सिज गर्ने भनेर प्रदेशको शिक्षा मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेको इक्जाम हुनुभन्दा पहिले।
3: मध्य प्रदेशमा परीक्षाका क्रममा विद्यार्थीबाट बरामद गरिएका मोबाइल यति ठूलो संख्यामा नष्ट गरिएको यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले परीक्षामा मोबाइल जफत गर्न सकिने कानूनी व्यवस्था भए पनि संविधानले सुरक्षित गरेको सम्पत्तिको हक र गोपनीयताको हकलाई व्यवस्था गर्दै नागरिकको निजी सम्पत्तिले नष्ट गर्ने अधिकार राज्यका कुनै निकायसँग नरहेको बताउनुहुन्छ।
5: विद्यार्थीले चाहिँ परीक्षामा अनियमितता गरे, त्यो अनियमितता गरेको विषयमा चाहिँ के चाहिँ छुट्टै कानूनी बन्दोबस्त छ, त्यसलाई चाहिँ परीक्षाबाट अब परीक्षामा रिस्ट्रिकेट गर्ने, रिजल्ट चाहिँ विथहेल्ड गर्ने, त्यसको चाहिँ आफ्नै किसिमको चाहिँ कानूनी बन्दोबस्त छ। परीक्षा सम्बन्धी ऐन नियम कानूनहरू छन्, कसैको मात्रा अनुसारको दण्ड हुन्छ र त्यसलाई नष्ट गर्ने कुरा एकदमै यो अत्यन्त विवेकहीन छ, अत्यन्त त्यो मूर्खतापूर्ण छ र त्यो कानून विपरीत त्यसो गर्न मिल्दैन। त्यसले विद्यार्थीहरूको चाहिँ एउटा राइट टु प्राइभेसीको कुरा पनि हुन्छ, त्यो उनीहरूको राइट टु प्रोपर्टीको कुरा हुन्छ।
3: बरामद गरिएका ती उपकरणको अनुमानित बजार मूल्य 1 करोड़ रूपियाँ छ। विद्यार्थीबाट बरामद गरिएका मोबाइल नष्ट गर्ने निर्णय उपयुक्त नभएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ। कानूनका जानकारहरूले अन्य विकल्प सोचिनुपर्ने सुझाव दिएका छन्।
1: सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका 779 वटा विद्युतीय सवारी साधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार समितिले सवारी साधन नियन्त्रणमा लिएकै स्थानमा पुगेर द्रुत गतिमा छानबिन शुरू गरिसकेको छ। प्रहरीले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 775, नुवाकोटको पासङलामो सड़क खण्डबाट 2 र धादिङको आदम घाटबाट 2 गरी कुल 779 वटा विद्युतीय सवारी साधन नियन्त्रणमा लिएको थियो।
3: बीपी राजमार्गमा रातको समयमा लगाउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको आजको बैठकले बर्खा लगायत जोखिमका कारण 1 महिनादेखि साँझ 5 बजेदेखि बिहान 5

सम्म बन्दलाई दुई घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराएको हो। समितिले उक्त राजमार्ग अन्तर्गत काभ्रेको नवबुद्ध नगरको कटुञ्जे स्थित चौकी डाँडाबाट सिन्धुलीको नेपाल थोकसम्म सड़क खण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई दुई घण्टा घटाएर साँझ छदेखि बिहान चार बजेसम्म गराइएको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनुभयो। उहाँका अनुसार हालको समयमा दिन लम्बिएकाले यात्रु तथा विभिन्न व्यवसायको मागलाई ध्यानमा राखेर बन्दको समय घटाइएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देश हो खुशीको कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। नेकपा एमाले जेएनजी आन्दोलनका विषयमा राष्ट्रिय मानवाधिकार आयोगका सिफारिश विरूद्ध अदालत जाने भएको छ। आज एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गरी आयोगले गरेको सिफारिशमा असन्तुष्टि जनाउनु भएको छ।
3: नेपाली कंग्रेसले क्रियाशील सदस्यता नवीकरण गर्ने समय थप गरेको छ। हिजो बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले तल्लो तहबाट अध्यावधिका लागि समय अपुग भएको जानकारी आएपछि जेठ 28 गते राति 12 बजेसम्म समय थप गर्ने निर्णय गरेको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका डाक्टर धवल शमशेर राणा र नागरिक बचाऊ महाअभियानका दुर्गा प्रसाईले नयाँ दल गठन गर्ने सहमति गर्नुभएको छ। राणा र प्रसाईले 11 बुधे सहमतिमा आज हस्ताक्षर गर्नुभएको हो।
3: काठमाडौँ महानगरपालिकाले 2421 जना सड़क मानवलाई उद्धार गरेको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सड़क मानवमुक्त काठमाडौँ शहर बनाउने अभियान अन्तर्गत उनीहरूको उद्धार गरिएको जनाइएको हो। मानव सेवा आश्रम संघको सहकारीमा उनीहरूको उद्धार गरी आश्रय दिने काम गरिएको महानगरका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। 399 जना महिला र 494 जना पुरूष गरी 883 जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ भने 187 जना महिला र 347 जना पुरूष गरी 534 जनालाई सामाजिक पुनर्स्थापना गरिएको छ। हाल 344 जना आश्रयमा बसिरहेका छन्।
4: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 15 मिनटसम्म पिक एण्ड ड्रप गर्दा सवारी साधनको पार्किङ शुल्क नलाग्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्याउन तथा लिन आउने सवारी साधनको आवश्यकतालाई हेरेर पिक एण्ड ड्रप गर्दा 15 मिनटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो।
3: चार्टर उडान मार्फत आज 150 चिनिया पर्यटक नेपाल आएका छन्। आज बिहान चीनको सेन्जेनबाट उनीहरू काठमाडौँ आइपुगेका हुन्। नेपाल पाण्डा इन्टरनेशनल ट्राभलले चीनको सेन्जेन र नेपालको काठमाडौँ बीच सातामा दुई पटक प्रत्येक मंगलबार र शुक्रबार हिमालय एयरलाइन्ससँगको सहकारीमा उडान गर्ने भएको छ।
4: त्रिशुली नदीमा माछा मार्ने क्रममा आज एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन्। तनहुको देवघाट गाउँपालिका 4 गाईघाटका स्थानीय 15 वर्षीय प्रवीण भुजेल माछा मार्ने क्रममा चिप्लिएर नदीमा खसेका थिए। नदीमा खसेपछि उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली परिचालन गरी खोजी शुरू गरेको प्रहरीले जनाएको छ।
3: साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से आज 11.37 अंकले घटेर 2755 बिन्दुमा कायम भएको छ। आज 5,62,56,00,000 रूपियाँको शेयर कारोबार भयो। आज 74 कम्पनीको शेयर मूल्य बढ्दा 185 कम्पनीको शेयर मूल्य भने घटेको छ। 10 कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। चीनका राष्ट्रपति शी चिनफिङले आगामी हप्ता उत्तर कोरियाको राजकीय भ्रमण गर्नुहुने भएको छ। राष्ट्रपति शी उत्तर कोरियाली नेता किम जोन उनको निमन्त्रणामा यही जुन 8-9 उत्तर कोरियाको भ्रमणमा जान लाग्नु भएको हो। चीनको सरकारी संचार माध्यम सीसीटीभीका अनुसार आज भ्रमणको औपचारिक घोषणा गरिएको हो। शीको भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ़ हुने अपेक्षा गरिएको छ। चीनीय राष्ट्रपतिको रूपमा शीको यो 7 वर्षपछिको पहिलो प्योङयाङ भ्रमण हुनेछ।
3: लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायल र लेबनान सरकार बीच भएको अमेरिकी समर्थित युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ। हिजबुल्लाहका प्रमुख नईम कासिमले एक विज्ञप्ति जारी गर्दै यो सम्झौतालाई अपमानजनक र लेबनानका लागि आत्मसमर्पण हो भन्नुभएको छ। उहाँले लेबनानी जनताको ठूलो हिस्साले पनि यो सम्झौता स्वीकार नगर्ने बताउनुभयो। युद्धविरामको चर्चा भइरहँदा पनि लेबनानमा इजरायली आक्रमण रोकिएको छैन। इजरायलका रक्षा मन्त्री इजरायल कार्सले आतंकवादी पूर्वाधारहरू नष्ट नगरेसम्म आक्रमण जारी रहने बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसियन गेम्स क्रिकेट छनौट प्रतियोगिताको सेमी फाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्ने भएको छ। आज भएको खेलमा हङकङसँग 154 रनको फराकिलो हार बिहोर्दै समूह बी को उपविजेता बनेको ओमानले पर्सी फाइनल प्रवेशका लागि नेपालको सामना गर्ने भएको हो। ओमान र नेपाल बीचको सेमी फाइनल खेल आइतबार बिहान 7:15 शुरू हुनेछ। खेल नेपाल आफ्नो समूहमा पराजित रहँदै समूह विजेता भएको हो। नेपाल र ओमान तथा दोस्रो सेमी फाइनल खेल्न लागेका हङकङ र मलेसिया सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स क्रिकेटका लागि छनौट भइसकेका छन्। एसियन गेम्सको 20 संस्करण आगामी सेप्टेम्बर 19 अक्टोबर 4 तारीकसम्म जापानमा आयोजना हुँदैछ। यस प्रतियोगितामा 10 टोलीको सहभागिता रहनेछ। जापानले आयोजकका रूपमा सहभागिता जनाउनेछ।
3: र 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी सुदूरपश्चिम र गण्डकी प्रदेशले विजयी शुरूआत गरेका छन्। आज सुर्खेतको वीरेन्द्रनगरमा शुरू भएको प्रतियोगिता अन्तर्गत कालुनचोक मैदानमा भएको पहिलो खेलमा पाहुना टोली लुम्बिनीले घरेलु टोली कर्णालीलाई 54 रनले हराउँदै सुखद शुरूआत गरे। अर्को खेलमा सुदूरपश्चिमले पूर्वेली टोली कोशीमाथि 89 रनको जितसहित प्रतियोगिताको शुरूआत गर्यो। तेस्रो खेलमा गण्डकीले बागमतीमाथि 7 विकेटको फराकिलो जित हासिल गरेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रवि फर्केकै दिन परराष्ट्र मन्त्री नयाँ दिल्लीमा, सीमा विवाद ढोल बजाएर समाधान नहुने रविको प्रतिक्रिया।
3: सुदन गुरूङमाथि छानबिन सकेर समितिले सरकारलाई बुझायो प्रतिवेदन। नियन्त्रणमा लिएका 789 सवारी साधनबारे छानबिन गर्न समिति गठन।
4: काठमाडौँ महानगरद्वारा 2421 जना सड़क मानव उद्धार। काठमाडौँ विमानस्थलमा 15 मिनटसम्म सवारी राख्दा पार्किङ शुल्क नलाग्ने।
3: चीनी राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरिया जाँदै इजरायल र लेबनानको युद्ध विराम प्रस्ताव हिजबुल्लाहद्वारा अस्वीकार।
4: र एसियन गेम्स छनौटको सेमी फाइनलमा नेपालले ओमानसँग खेल्ने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको पाँच दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढ़ाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ़ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
2: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौंदेखि भएको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न शुरू गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौं विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मदद गर्छ भन्ने मैले आशा गरेको छु।
1: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
2: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदम ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
1: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत दस गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेशन अर्थात सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
2: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौं। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौं, रहिरहन्छौं।
1: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री शिशिर खनाल आज तीन दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरूङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
3: कतिपय जग्गा उहाँले भने जस्तो देखिएको छैन है। र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण, ती सबैलाई संकलन गर्यौं, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौं सम्पत्तिको हकमा र आएको रिकर्ड रिपोर्ट अनुसार त नम्बर प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म त्यो प्रश्नको सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो सभाको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैंक मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपयसम्मलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राखिदिएका छौँ।
1: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
3: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ। हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ। त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिपोर्ट निकालिदिएका छौँ।
1: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरूङले वालेन र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। नेपालमा यसपालि लगातार चौथो वर्ष अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाड़ी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौं।
4: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिक कम रहेको हुनाले चाहिँ 3 दिनदेखि 35 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 30-38 डिग्री भए पनि सेन्सलाइट टेम्परेचर चाहिँ बढ्ने सम्भावना चाहिँ छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
5: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लू भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
4: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियो समय समय अनुसार। अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभ जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ चौथो हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मध्य लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहरहरू हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
5: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
4: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
1: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसंग संक्षेपमा। उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्ण हरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपूछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपूछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउनु र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपूछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट।
0: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएवले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराती आजोव सागरको टागानरोग खाड़ीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मुलुकको नरहेको उल्लेख गरेको थियो। रूसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको किएवले मारियोपोल, बेयर्डियान्स्क र रूसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रोमेनियाको तटीयमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमाण्डर रोबर्ट ग्रब्जीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रंग पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रूसी हमलामा युक्रेनमा कम्तीमा 13 ज्यान गएको र 70 भन्दा बढ़ी घाइते भएको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: बर्बादै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ, मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ, म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु, घर बलियो छ त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानिमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जियौ।
1: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजी

0: उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ।
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
0: अध्यापन हुने विषयहरू
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज।
0: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
0: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा
2: सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय।
1: सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
3: नाम नै पर्याप्त छ।
4: दिदी बहिनी,
3: दिदी बहिनी,
4: दिदी बहिनी,
3: रेडियो दिदी बहिनी,
4: हामी गर्न सक्छौ,
3: हामी गर्न सक्छौ,
4: गर्न सक्छौ।

0: महिला शिक्षित भए परिवारमै शिक्षित हुन्छ, त्यसैले छोरीको शिक्षामा लगानी गरी शिक्षित समाजको आधार तयार गरौं।
1: जनहितका लागि नेपाल सरकार महिला बाल बालिका तथा दृष्ट नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेगाहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
2: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
3: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
2: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778 582779 582780।
0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
1: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो स्थान हो नि त।
2: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
3: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
4: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
3: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
3: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
4: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
3: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
4: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
3: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, बानापाचा र द्वारेगौंडा, बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुरुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001, मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
5: रेडियो दिदी बहिनी 95.2 MHz।

0: हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। स्योर गरिदिउँ कि क्या हो?
1: पख्नुहोस् नानी, जे पाए त कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: एक पटक सोच्नुहोस् त, कतै तपाईँले महिलाहरूलाई महिला भएकै आधारमा भेदभाव गर्नुभएको त छैन?
4: यदि गर्दै हुनुहुन्छ भने तपाईँ अपराध गर्दै हुनुहुन्छ।
5: समाजमा हुने हरेक क्रियाकलापमा नारी पुरुषको समान दायित्व हुन्छ।
6: सार्वजनिक हितको लागि रेडियो दिदी बहिनी 95.2 MHz।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नयाँ बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक पाँच बज्यो।

0: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। कार्यक्रम जीवन रक्षा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक हप्ताको सोमबार बिहान 6:30 बजेदेखि आधा घण्टासम्म प्रसारण हुने कार्यक्रम जीवन रक्षामा विशेषत शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकता परिपूर्तिका लागि सरकारी गैर सरकारी क्षेत्रबाट भए गरेका काम कार्यवाही, देखिएको नतिजा र सुधार्नुपर्ने पाटो र पक्षका बारेमा छलफल गर्ने गर्छौं। आजको कार्यक्रम जीवन रक्षामा भने विशेषत वन वातावरण संरक्षणको सन्दर्भमा आगामी आर्थिक वर्षको बजेटमा सरकारले के कस्तो सम्बोधन गर्यो र वन वातावरण संरक्षणको क्षेत्रमा सामुदायिक वन उपभोक्ता महासंघले कसरी काम गरिरहेको छ, पछिल्लो प्रगति के छ र सुधार्नुपर्ने पाटोको पक्षहरू के छन् भन्ने बारेमा सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गर्दैछौ। शुरूमा त बजेटमा लागौं। बजेट वन क्षेत्रको लागि अथवा सामुदायिक वन उपभोक्ता समूहहरूले माग गरे अनुसारकै आयो अथवा त्यसमा केही फरक पर्यो?
1: समग्रमा अब बाहिर राष्ट्रिय हिसाबले गर्ने व्याख्याहरू आफ्ना होलान्, तर सामुदायिक वनको हिसाबले बजेटमा जे कुरा लेखियो, नीति कार्यक्रम बजेटमा जे कुरा लेखियो त्यो सकारात्मक छ।
0: के त्यस्तो
1: गरेर सामुदायिक वनलाई वन एन 2049 भन्दाखेरि सामुदायिक वन उपभोक्ता समूह एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित संगठित संस्था हो भनेर व्याख्या गरेको थियो। अहिलेको बजेटमा ठ्याक्कै त्यही शब्द सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन बजारका लागि स्वायत्तता प्रदान गरिनेछ भनेर ल्याएको छ। त्यसले गर्दा त्यो अत्यन्तै महत्वपूर्ण सामुदायिक वनको, किन भन्दा स्वभावैले सामुदायिक वन उपभोक्ता समूहहरू स्वायत्त छन्। यद्यपि कानूनी रूपमा भन्दा पनि नीति र नियतको कुरा हुन्छ, तल केही नियतका कारण, केही कानूनी हडलका कारण केही केही समस्याहरू सामुदायिक वनहरूले भोगिरहनु परेको छ। त्यसलाई अहिले चाहिँ कमसे कम शब्दमा सम्बोधन गरेको हुँदा हामीले पोजिटिभ ल्याएको छौँ।
0: यसमा जस्तो शब्द उल्लेख गर्दाखेरि यो अहिलेसम्मका सरकार मध्ये यसपालिको शब्द अझ राम्रो गहिरो मनपर्ने खालको हो कि विगतमा पनि यस्ता खालका बजेटहरूमा शब्द लेख्ने क्रम छ निरन्तर?
1: पहिला पनि नआएको चाहिँ होइन, त्यही मैले भने आउन आउँथ्यो, तर अहिले अझै त्यसलाई चाहिँ अझै शब्द चाहिँ अझै समायोजन गर्ने काम सामुदायिक वनको पक्षमा भएको छ। किनभने कहिलेकाहीँका बजेटमा चाहिँ सामुदायिक वन उपभोक्ता समूह भनेर शब्द लेख्न पनि अल्मलिएको देखिन्थ्यो, कहिलेकाहीँ उपभोक्ता समूह वन उपभोक्ता समूह यस्ता शब्दहरू प्रयोग हुन्थ्यो भने अहिले चाहिँ सामुदायिक वन उपभोक्ता समूह को उत्पादन होइन प्रशोधन बजार आदिमा चाहिँ स्वायत्तता प्रदान गरिनेछ भन्ने एउटा त्यो छ भने, अरू पनि थुप्रै कुराहरू जस्तै कृषि वन पर्यटनको कुराहरू, त्यसै गरी जलवायु परिवर्तन न्यूनीकरण, कार्बनको पैसा तल जाने कुरा लगायतका थुप्रै विषयहरूलाई चाहिँ यसले चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छ। त्यसले गर्दाखेरि अहिले हामीले हेर्ने भनेको त अस्तिको बजेट भाषणको दिन प्रस्तुत भएको विषय आफैमा राम्रो छ, त्यसलाई राम्रोलाई राम्रो भन्नपर्छ। त्यसैले हामी सामुदायिक वन उपभोक्ता महासंघ नेपालले चाहिँ यसलाई चाहिँ सकारात्मक ढंगले लिएको छ। यो के मानेमा हो भने फेरि अहिले समग्र बजेटको धेरै आलोचना आदि इत्यादि भएको म सुनिरहेको छु, म समग्रतामा गएको छैन, किनभने म मेरो भूमिका भनेको सामुदायिक वन उपभोक्ता समूह अहिले यो देशमा चाहिँ 23,000 भन्दा धेरै समूह छन् जसमा 32,00,000 भन्दा धेरै घरधुरी छन्, 1,62,00,000 उपभोक्ताहरू हुनुहुन्छ जसले चाहिँ 25,00,000 हेक्टर बराबर वन व्यवस्थापन गरेको छ। हो, त्यो समुदायले व्यवस्थापन गरेको वनमा समुदायको अधिकार स्थापित हुन्छ कि हुँदैन? समुदायले वनको उत्पादन गर्न, वनको प्रशोधन गर्न, वनलाई बजारीकरण गर्न पाउँछ कि पाउँदैन? हाम्रो मुख्य चासोको विषय त्यो हो।
0: यो बजेटमा आएको यो एउटा यो जुन वाक्य छ अथवा अनुच्छेद छ, म त्यो तपाईँलाई पढेर सुनाउँछु। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनको आधार बनाउनेछौ। दिगो काठ उत्पादन, वनमा आधारित उद्योग, जड़ीबुटी तथा गैर कास्ट वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका काममा संकलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौ। वन पैदावारको कटानी, संकलन, ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौं। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौं। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानून तथा तीन बीचको असंगति हटाउनेछौं र वन क्षेत्रको कार्बन स्टक इको सिस्टम सेवा तथा प्राकृतिक पूँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौ। यसले समग्रमा वनको विषय धेरै लेख्यो, सामुदायिक वनलाई थोकेर लेख्दाखेरि तपाईँहरू पुरुङ हुनुभयो।
1: एकदम होइन, समग्र वनको विषयमा पनि सकारात्मक लेख्यो, त्यसभित्र सामुदायिक वनलाई अझै प्रायोरिटी दिएर लेख्यो। त्यसकारण लेखेको कुरा र प्रस्तुत भएको विषयमा हाम्रो अत्यन्तै सकारात्मक हो। हामीले सरकारलाई धन्यवाद पनि दिएका छौँ। मात्रै के हो भन्दा कार्यान्वयनको अवस्था के हो भन्ने कुरामा हामी पर्खिरहेछौँ।
0: त्यो कार्यान्वयनको कुरा गर्नुभन्दा अगाडि यो जति लेख्यो नि सरकारले, त्यो आफ्नै स्वविवेकले लेख्यो कि अथवा फेकोफेन लगायतका अरू सरकारवालाले पनि
1: केही अनुभव आफ्नो ठाउँमा छ? सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तर्फबाट हामी अब निरन्तर रूपमा सरकारसँग भेटघाट गर्ने, सरकारका सरकारवाला जुन साथीहरू हुनुहुन्छ उहाँहरूसँग भेटघाट गर्ने, माननीय कृषि वन वातावरण मन्त्रीज्यूसँग हामी भेट गर्यौं, सचिवज्यूसँग लगायतसँग निरन्तर भेटघाटमा हामीले यी कुराहरू उठाइरहेका थियौं। हामीले जे कुरा उठाएर उहाँहरूसँग छलफल गरिरहेका थियौं त्यही कुरा बजेटमा आउँदाखेरि हामी चाहिँ उत्साहित भयो।
0: तर जस्तो अब जति लेखियो त्यो लेखिएको कुरा पनि अहिलेसम्मको बजेटमा यो अलिकति फरक र सकारात्मक हो कि यस्तो सामान्यतया बजेटको बेलामा यस्ता लेख्ने कुराहरू चाहिँ निरन्तर नै भइराखेका छन्, यसलाई तपाईँहरूले अस्वाभाविक रूपमा लिनुभएको?
1: तुलनात्मक रूपमा अलिक फरक हो। यति यति गहिरिएर यति विश्लेषण गरेर जुन अहिले जुन आएको छ बुझा, यो यति गहिरिएर आएको थिएन। अहिले चाहिँ तुलनात्मक रूपमा विगतमा भन्दा सुधारिएर आएको छ। यसो मतलब विगतमा नआएको भन्ने होइन, आएको, तर विगतमा आएका कुराहरूलाई थप सुधार गरेर भाषा संयोजन आदि इत्यादि गरेर चाहिँ समुदायको पक्षमा वनको व्यवस्थापन, जस्तै वनबाट चाहिँ उत्पादकत्व वृद्धि गर्ने हामीले संरक्षणमा सफलता प्राप्त गर्यौं। अब वनलाई त्यसैले हामीले वन ऐन 2076 बनाउँदा, वन नीति 2075 बनाउँदा हामीले के भन्यौं भन्दा अब वनलाई चाहिँ अलिकति उत्पादनमा लानुपर्छ भनेर, जबकि त्यति बेलासम्म कृषि वन भन्न वन मन्त्रालय अन्तर्गतको संरचना चाहँदैन थियो। हामीले वन ऐन 2076 कृषि वनको परिभाषित कुरासहित हामीले उल्लेख गर्यौं। पर्यटन त अवैध थियो 2076 सालसम्म। हामीले 2076 सालमा वन ऐन बनाउँदाखेरि त्यसलाई चाहिँ वैध बनायौं। त्यसपछि उद्यम विकास वनले कहिले पनि स्वीकार्दैन थियो, यद्यपि अहिले उद्यमको कुरामा चाहिँ उद्योग ऐनले समस्या पारेको छ, नभए वन ऐनमा उद्यम गर्ने भनेर लेख्यौं। वन्यजन्तु व्यवस्थापनका कुरा, यी चारवटा अत्यन्तै महत्वपूर्ण कुरा। म त्यति बेलाको सरकारलाई, त्यति बेलाका माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, जुन कुरा हामीले वन संरक्षण मात्रै हो भन्ने कुरालाई चाहिँ हामीले 2076 सालमा परिवर्तन गरेर वन अब संरक्षण सँगसँगै उपयोग हो, यसले चाहिँ अब समृद्धिमा जोड़ दिनुपर्छ भनेर हामीले त्यतातिर एउटा चाहिँ मार्ग प्रशस्त गरेका थियौं। अहिलेको बजेटले चाहिँ त्यसलाई चाहिँ थप पुष्टि गरेको छ।
0: अहिलेको बजेटमा अर्को आएको विषयवस्तु भनेको मानव वन्यजन्तु द्वन्द कम गर्नको लागि कार्यक्रमहरू चलाउने भनेर बजेटमा त्यसले उल्लेख पनि गरेका छ। अब जति उल्लेख गरियो त्यो उल्लेख गरिएको विषयवस्तुहरू भोलि कार्यान्वयन नहुनेमा तपाईँहरू कतिको चिन्तित हुनुहुन्छ, अथवा जति लेख्यो बजेटमा सरकारले त्यो कार्यान्वयन गर्ला भन्ने तपाईँहरूको भन्नु?
1: कार्यान्वयन गर्ने कुरामा हामी साह्रै चिन्तित छौं। अब सरकारसँग हामीले सुरु गरेका छौं संवाद, बजेट आयो धन्यवाद छ, तर तपाईँ आज म एक एक उदाहरण दिन चाहन्छु। काठ, स्वदेशी काठको प्रयोगको कुरा आयो, तर आज कुनै पनि सरकारी भवन बनाउँदा स्वदेशी काठ प्रयोग गर्ने इस्टिमेट गरिएको छैन। त्यो गर्न उहाँहरू तयार हुनुहुन्न र आज फलाम र विदेशी काठको मात्रै त्यहाँ प्रयोग गरिएको छ। हामीले अहिले सरकारले एउटा चाहिँ स्वदेशी काठ प्रयोगको मार्गदर्शन बनाउने भनेर अगाडि बढ़िरहेको छ। हामीले भनेका छौँ ए बाबा, स्वदेशी काठ प्रयोग गराउनलाई पनि छुट्टै कानून बनाउनु पर्छ, भवन बनाउँदाखेरि त्यसको इस्टिमेट गर्दाखेरि नेपालको काठ प्रयोग गर्ने भनेर लेखेको त सकियो नि त, किन मार्गदर्शन बनाउनु पर्यो भनेर हामीले कुरा उठाइरहेका छौँ। यसका निम्ति सरकारलाई म अनुरोध गर्न चाहन्छु, अहिलेको नीति कार्यक्रममा बजेटमा आएका कुराले स्वदेशी काठ प्रयोग हुने अवस्था छैन। एक दुई, एउटा सामुदायिक वनले 1200-1500 बेचेको प्रति क्युफिट काठ काठमाडौँ अथवा कुनै शहरमा आउँदाखेरि 1500-6000-7000 पुग्छ। त्यो के कारणले भन्दा, म काठ व्यवसायी साथीहरूसँग हामी निरन्तर अहिले संवादमा छौं र काठ व्यवसायी साथीहरू पनि चिन्तित हुनुहुन्छ, उहाँहरू अन्यायमा पर्नु भएको छ। बाहिरबाट देख्दाखेरि काठ व्यवसायी साथीहरूले कतै एकदमै पैसा कमाउनु भयो कि जस्तो देखिन्छ, तर उहाँहरू पीड़ित हुनुहुन्छ। के मानेमा भने आज 1500 टेन्डर गरेको काठ उहाँहरूले काठमाडौँ ल्याउँदाखेरि 6000 बेच्दा उहाँहरूलाई घाटा छ। किन भन्दा बीचबीचमा हुने जुन समस्या छ नि, किन पैसा तोकिएको छैन, 1500 उन्छ, त्यसपछि गएर टाँचा लाउने के अरे त्यो ट्रकमा लोड गर्ने बेलामा चाहिँ सिलबन्दी गर्ने बेलामा चाहिँ त्यहाँ एउटा समस्या निर्माण गरिन्छ। त्यहाँ प्रति क्युफिट कति हो त्यहाँ बुझाउनु पर्छ। त्यसपछि ट्रक हिँडाल्यो, बाटोमा चाहिँ विभिन्न खालका चेकिङ, सुरक्षाका चेकिङ, त्यसपछि वनका चेकिङले चाहिँ यो काठमा मलाई शंका लाग्यो भनेपछि कि उहाँहरूको चित्त बुझाउनु पर्छ कि काठ भुइँमा झारेर फेरि नाप्नुपर्छ। एकपटक भुइँमा झारेर ट्रकमा राख्दाखेरि 4-5 lakh खर्च हुन्छ। चित्त बुझाउने भनेको त अब बुझ्न पर्छ, अब के भनेर अलिकति साइडबाट उहाँहरूलाई चित्त नबुझाउने हो, ठिकै छ भन्ने नपार्ने हो भने मुखले भनेर मात्रै ती काठहरू सरासर काठमा आउँदैनन्।
0: काठको ओसारको बेलामा जुन खालको झन्झट छ नि अहिले, कर पनि त्यो ठ्याक्कै सामुदायिक वन क्षेत्रमा लागिराखेको दोहोरो तेह्रो करको बारेमा त प्रश्न बोलेको छैन, तर अरू करहरूलाई व्यवस्थित गर्ने र दोहोरो रूपमा छ भने त्यसलाई समायोजन भन्ने कुरा गर्दाखेरि यहाँनिर सम्बोधन हुन्छ कि हुँदैन?
1: यसमा के छ भन्दा तेह्रो कर भनेको अहिले संघले लिने कर, प्रदेशले लिने कर र स्थानीय सरकारले लिने कर हो। अहिले स्थानीय सरकारले 10% कर लिन्छ, त्यो भनेको संघीय सरकारले स्थानीय सरकार सञ्चालन ऐनको दफा 62 उसले स्थानीय सरकारलाई अरू कुनै अधिकार दिएन। उसले के भन्यो भन्दा संघीय सरकारले तिमीले कर उठाऊ भनेर 10% लगाइदियो, त्यो स्थानीय सरकारले लिएको कर होइन। स्थानीय सरकारले आज पनि भन्नुहुन्छ हामी त सामुदायिक वनसँग छलफल गरेर हामीले त त्यहाँ सेवा दिने हो, कर लिने होइन भनेर उहाँहरू कर लिन तयार हुनुहुन्न। तर संघीय सरकारले ऐनमा लेखिदिएको हुँदा उहाँ उठाउन बाध्य हुनुहुन्छ, बेरुजी निकालिदिन्छ, हरेक पालिकाको बेरुजी निकालिदिएछ। अर्को भनेको समस्या प्रदेश सरकारहरू हुन्। प्रदेश सरकार यस्तो हुनुभएको छ कि उहाँहरू त प्रदेश चलाउने, लुम्बिनी सरकारले त भन्नुभयो यो प्रदेश अब वनबाट चलाउने हो भनेर भन्नुभयो। त्यो तहसम्म उहाँहरूले चाहिँ करको 20-30-40% कर लिनु भएको छ, त्यो कर संघीय सरकारले हटाएर हट्दैन, त्यो चाहिँ स्थानीय के अरे प्रदेश सरकारले आफैले त्यसलाई चाहिँ महसुस गर्नुपर्छ। अहिले सामुदायिक वनको पक्षमा त्यति धेरै प्रदेश सरकारहरू भएको देखिन्न।
0: त्यसलाई
1: बजेटले छोएको छ, त्यसले त अहिलेकोले त के हो भन्दा संघीय कुरालाई सम्बोधन गरे। जस्तै 5 लिने ठूलो समस्या थियो, त्यसलाई चाहिँ उसले के भनिदियो भन्दा अब 3-4 वर्षको पुरानो हिसाब किताब गरेर कर तिरेर ल्याऊ, अहिले चाहिँ अहिलेसम्म चाहिँ दर्ता भएदेखिको दिन थियो लिने थियो, योभन्दा 3 वर्ष अगाडि योभन्दा अघिल्लो सरकारले 2 वर्षको कर तिरेर 5 लिनु भनेर हामीले पनि त्यति बेला लबिङ गरे उहाँहरूले, अहिले पनि हामीले 1 वर्षको गराउनुहोस् भनेर भनेको थियौँ, यद्यपि उहाँले 4 वर्षको गराउनु भयो। यो ढंगले नभए उहाँहरूले दर्ता भएदेखिकै कर तिर्नु पर्थ्यो, यो खालको अवस्था छ। एक दुई तपाईँको चाहिँ हामीले कृषि वन जड़ीबुटीको कुरा गरेका छौं, अहिले बजेटमा आएको छ, तर अब वनमा व्यापक रूपमा जड़ीबुटी कृषि लगाउने अभियान थाल्न पर्यो नि। अहिले पनि त्यो कुरामा चाहिँ थुप्रै समस्याहरू त्यहाँ तल्लो तहमा जुन जहाँबाट नियमन डाइरेक्ट नियमन हुने हो, जहाँबाट समन्वय हुने हो, उहाँबाट त्यो खालको समन्वय छैन। सामुदायिक वनको कार्ययोजनाको समय सकिएको छ, जबसम्म सामुदायिक वनको कार्ययोजना परिमार्जन हुँदैन तपाईँको चाहिँ सामुदायिक वनमा केही पनि गर्न पाइँदैन। यहाँ नीति कार्यक्रममा ल्याएर त भएन, अब सामुदायिक वनको कार्ययोजना बनाउनलाई यति झन्झटिलो छ कि 5 lakh, 10 lakh, 15 lakh, 20 lakhसम्म लिने गरिन्छ, त्यो के का निम्ति लिइन्छ थाहा छैन। एउटा डिओफ साहबले चाहिँ एकजना कन्सल्टेन्ट हायर गरिदिनुहुन्छ, ल तिम्रो सामुदायिक वनमा त 15 lakh लाग्ने भयो भन्नुहुन्छ, उहाँहरू डाइरेक्ट पैसा लिनुहुन्न, डिओफ कार्यालयमा भएको 2-4 lakh पैसा त्यो समूहको खातामा हालिदिनुहुन्छ, त्यसपछि गएर यदि 15 lakh छ भने 10 lakh तिमीले हाल्न पर्छ है भनेर 10 lakhको भार सामुदायिक वनलाई बोकाएर यता 5 lakh मैले उधार